0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्।

उनीहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ तपाईँमा परमेश्वरको जीवन। आजको वचनको शीर्षक रहेको छ चिन्तन हुनु भन्दा पनि सृष्टिकर्ता परमेश्वरले मानिसहरूबाट चाहिँ परमेश्वरको जीवन मानिसहरूले गुमाउलान् भन्ने कुरा सम्बन्धी उहाँ फिक्री गर्नुहुन्छ भन्ने कुराहरू बाइबलले बताउँदछ। र परमेश्वरको जीवन जब हामीले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर पाउँदछौ, यानि विश्वास गर्दछौ, त्यो समय हामीभित्र परमेश्वरको जीवन आउँदछ। हाम्रो जिजुबो आदम र जिजुमा हावा जसलाई सृष्टिकर्ता परमेश्वरले सृष्टिपछि अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रुखबाट चाहिँ फल नखानु बरु जीवनको रुखको फल खाए हुन्छ भनेर चाहिँ भन्नुभएको थियो। तर हाम्रो जिजुबुवा आदम र जिजुमुवा हवाले परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुभयो, उहाँहरूले असल र खराबको ज्ञान दिने रुखको फल खाइदिनुभयो, जसको परिणाम स्वरूप मानिसहरूबाट परमेश्वरको जीवन बाहिर निक्लेर गयो। रिजल्ट चाहिँ अहिले आएर धरती बस्न लायकको ठाउँ बनेको छैन प्रियहरू। र त्यसै कारण प्रभु येशू धरतीमा आउनु हुँदाखेरि उहाँले भन्नुभयो, म जीवन दिन आए, त्यो पनि प्रशस्त मात्राको जीवन दिन आए भनिकन योहानको पुस्तक 10:10 उहाँले ती शब्द चलाउनुभयो। यो खण्ड म पढिदिन्दछु, चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँदछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए भनेर चाहिँ उहाँले यस खण्डमा बताउनु भएको छ। र यहाँ चोर भनिकन दुष्ट आत्मालाई शैतान भूत प्रेतको राजालाई यहाँ बताइएको हो। उसले त हामीलाई अशान्ति ल्याउने, परमेश्वरको जीवन लुट्ने, त्यो प्रकारका कुराहरूको लागि यो आउँदछ। तर सृष्टिकर्ता परमेश्वर मसीहा येशू भएर धरतीमा आउनु हुँदाखेरि उहाँले भन्नुभयो, म त जीवन दिनको लागि आए, त्यो जीवन पनि अलिकति थोरै यताउता प्रकारको कुरा होइन, त्यो जीवन प्रशस्तताको जीवन दिन म आएँ भनिकन उहाँले त्यो भन्नुभयो। र भनिन्छ अदनको बगैँचामा जो जीवनको रुखको फल फलेको थियो त्यो फल चाहिँ येशू ख्रिस्ट नै हुनुहुन्थ्यो। र जुन फललाई हाम्रो जिजुबुवा आदम र जिजुमुवा हवाले गुमाएका थिए, पछि गएर परमेश्वरको प्रेममा त्यही फल फेरि पुरानो करारमा आउन भयो र उहाँ क्रुसमा यानि काठमा फेरि झुन्डिनु भयो कलवरी डाँडामाथि। र त्योभन्दा अगाडि सृष्टिकर्ता परमेश्वर मसीहा येशू जो धरतीमा मानव शरीर ओढेर आउनु हुँदाखेरि उहाँले भन्नुभयो, जसले मलाई खान्छ यानि मेरो रगत पिउँछ उसले जीवन पाउँछ भनेर चाहिँ उहाँले त्यो भन्नुभयो। र उहाँले त्यही जीवनको फलकै विषयमा कुरा गर्नुभएको थियो। जो जीवन हाम्रो जिजुबुवा जिजुमुवा लगायत सारा मानव सभ्यताले अदनको बगैँचामा गुमाउनु भएको थियो, त्यही जीवन दिनको लागि प्रभु येशू धरतीमा आउनुभयो भनिकन चाहिँ बाइबलले हामीलाई त्यो बताएको हो। र त्यो जीवन जब एक व्यक्तिले पाउनुहुन्न, मानिस धन भएर पनि सन्तुष्टि हुन सक्नुहुन्न, मान भएर पनि सन्तुष्टि हुन सक्नुहुन्न, सुन्दरी भएर पनि सन्तुष्टि हुन सक्नुहुन्न, ह्यान्डसम भएर पनि सन्तुष्ट हुन सक्नुहुन्न, साथै शक्ति भएर पनि सन्तुष्ट हुन सक्नुहुन्न। एकजना एउटा गाउँमा धनप्रसाद भन्ने व्यक्ति हुनुहुँदो रहेछ।

विशाल जग्गाको उहाँ जिम्मेदार हुनुहुँदो रहेछ। उहाँको घरमा कारहरू, विभिन्न गाडीहरू रहेछन्, बङ्गलो रहेछ, सबैले इज्जत मान गर्नुहुँदो रहेछ उहाँलाई, तर पनि उहाँ सन्तुष्टि हुनुहुन्न रहेछ, शान्तिमा हुनुहुन्न रहेछ। तर त्यहाँ दुध ठेकामा लाउने जो समेल नामको एकजना गाउँले हुनुहुँदो रहेछ, उहाँ चाहिँ एकदमै खुसी आनन्द उहाँको जीवनमा देखिँदो रहेछ, दैनिक दुध लिएर आउनुहुँदो रहेछ। त्यो कुरालाई चाहिँ धनप्रसाद ज्यूले याद गरिराख्नु भएको रहेछ। एक दिन उहाँ स्वयं नै तल आउनु भएर, धनप्रसाद दाई तपाईँमा के छ र तपाईँ यति गरिब भएर पनि तपाईँ यति खुसी हुनुहुन्छ? म त खुसी छुइनँ, मेरो प्राणमा खुसी छैन, म त एकदमै अशान्तिमा छटपटाइरहेको हुन्छु, पैसाहरूको बीचमा म छटपटाइरहेको हुन्छु भनेर चाहिँ उहाँले त्यसरी भन्नुहुँदाखेरि समुएलले प्रभु येशूको विषयमा बाइबलबाट भन्नुभएछ, धनप्रसाद भाई तपाईँमा सबै कुराहरू छ, इज्जत छ, तपाईँमा पैसा रुपियाँहरू छ, तपाईँ पढेको व्यक्ति हुनुहुन्छ, तपाईँको मान मर्यादा माथि छ लगायत सबै कुराहरू छ, तर जबसम्म तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर तपाईँले पाउनुहुन्न, तबसम्म तपाईँले ख्रिस्टको यानि परमेश्वरको जीवन तपाईँभित्र आउँदैन र त्यो समयसम्म तपाईँ खुसी हुनै सक्नुहुन्न। र तपाईँले छुटाइराख्नु भएको कुरा चाहिँ मसीहा येशू हुनुहुन्छ, उहाँले चाहिँ जीवन दिनुहुन्छ, त्यो पनि प्रशस्त मात्रामा दिनुहुन्छ भनेर चाहिँ उहाँले त्यसरी बताउनु भएछ। र उहाँसँग गोजीमा सानो बाइबल पनि रहेछ र भजन सङ्ग्रह पुस्तक 36 अध्यायको 9 पद पढेर पनि उहाँले सुनाइदिनु भएछ। यस खण्डमा यस प्रकारले लेखिएको छ, किनकि जीवनको स्रोत तपाईसँग छ, तपाईँकै ज्योतिमा हामी प्रकाश देख्दछौ, र परमेश्वरमा जीवनको स्रोत छ र उहाँकै ज्योतिमा हामी प्रकाश देख्दछौ भनेर चाहिँ उहाँले यसरी पढेर सुनाउनु भएपछि, यहाँ धनप्रसादले पनि मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नु भएपछि उहाँले पनि शान्ति यानि आनन्द जीवनमा पहिलो पटक महसुस गर्नु भएछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरको जीवन तपाईँमा छ। जब हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौं, हामी केवल इसाई मात्र हुँदैनौं, हामी भित्र परमेश्वरको जीवन आउने गर्दछ, यानि पवित्र आत्मामा हुन भइकन त्यहाँबाट बस्न सुरु गर्नुहुँदछ। पहिलो योहन्नाको पुस्तक 5 अध्यायको 11 र 12 पदमा यसो भनिएको छ, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ भनेर चाहिँ त्यस खण्डमा लेखिएको छ। अनन्त जीवन भनेको स्वर्गमा सिधै बाँच्नु मात्र होइन, प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो आजै हामी भित्र काम गर्ने परमेश्वरको जीवन र स्वभाव पनि हो। परमेश्वरको जीवनले हामीलाई परिवर्तन गर्दछ। जब परमेश्वरको जीवन हामीमा हुन्छ, हाम्रो विचार, हाम्रो इच्छा, हाम्रो बोली, हाम्रो व्यवहार परिवर्तन हुन पनि थाल्दछ। गलातीको पुस्तक 2:20 पवित्र बाइबलमा यो भनिएको छ, यहाँ पावल प्रेरितले पवित्र आत्माबाट भन्नुहुन्छ, अब म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ भनेर चाहिँ त्यस खण्डमा बताइएको छ। अब हामी केवल हाम्रो पुरानो स्वभावद्वारा नियन्त्रित हुँदैनौ, पवित्र आत्माले हामीलाई परमेश्वरको इच्छा अनुसार जिउनको लागि सहायता गर्नुहुन्छ। हामी जस्तो सुकै परिस्थितिमा भएर जाँदाखेरि पनि पवित्र आत्मा परमेश्वरले हामीलाई विजय बनाउनुहुन्छ। मैले न्युयोर्कको एकजना एकदमै बदमास मान्छे भनेर पहिला चिनिन्थ्यो, उहाँ निकी क्रुस भनेर इसाई समुदायमा विश्व प्रसिद्ध हुनुहुन्छ। उहाँ खराब व्यक्ति हुनुहुन्थ्यो, तर उहाँले प्रभु येशूलाई मुक्तिदाता भनेर एकचोटि चिन्नुभयो। उहाँ परिवर्तन भएको व्यक्ति कतै यात्रा गर्दै गर्नुभएको बेला उहाँको दुश्मनहरूले भेटेछन् र बाटोको बीचमा उहाँलाई आक्रमण गर्नुभएछ र उहाँ रगतताम्य हुन भएछ र यो अवस्थामा उहाँको निकी क्रुसको गर्लफ्रेन्ड त्यहाँ आइपुगी छिन् र पेस्टल उहाँको हातमा फ्याँकिदिँदै निकी यिनीहरू सबैलाई मार भनेर चाहिँ भन्नुहुँदाखेरि निकीले त्यो पेस्टल चलाउनुको साटो सबै गोलीहरू बाहिर निकालिदिएर, म यिनीहरूलाई कुनै हालतमा अब मार्न सक्दिनँ किनकि ख्रीष्टमा मेरो नयाँ जीवन छ, त्यो भएको कारणले गर्दाखेरि मेरो रगतका थोपाहरू जो अहिले यहाँ वरिपरि छरिएका छन्, यो मेरो हरेक रगतको थोपाले यिनीहरूलाई प्रेम गर्छ भनेर चाहिँ उहाँले त्यसो भन्नुभएपछि पीड़ितै गर्नु भएको, आक्रमण गर्दै गर्नु भएको व्यक्तिले पनि ओहो यो त साँच्चै परिवर्तन भएछ, अब यो हाम्रो दुश्मन रहेनछ

0: उहाँहरू छोडेर जानुभएछ अरे। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, निकी क्रुस साँच्चै नै भित्रबाट परिवर्तन हुनुभएको थियो। उहाँले ख्रिस्टको जीवन पाइसक्नु भएको थियो र जब ख्रिस्टको जीवन हामी भित्र हुन्छ, अब जिउने हामी हुँदैनौ, ख्रिस्ट हामीमा जिउनुहुन्छ भने जस्तै निकी क्रुसले त्यहाँ एउटा ठूलो उदाहरण उहाँले छोड्नुभयो, कायम गर्नुभयो। परमेश्वरको जीवन अरूमा बग्न पनि हामीले दिन सक्नुपर्छ। नदी केवल आफ्नै लागि मात्र हुँदैन, त्यो बग्छ, जहाँ पुग्छ यसले जीवन दिन्छ, यसले जुन रुखलाई छुन्छ यसले जीवन ल्याउँदछ। त्यसरी नै हामी भित्रको परमेश्वरको जीवनले परिवार, मण्डली, समुदाय, वरिपरि रहनुभएका मानिसहरूमा आशिष ल्याउन पर्दछ, सेवा दिन सक्नु पर्दछ, हामीबाट त्यो प्रेम बग्न सक्नु पर्दछ भनिकन बाइबलले हामीलाई त्यो सिकाएको हो। योहानाको पुस्तक 7:38 प्रभु येशूले भन्नुभयो, जो व्यक्तिमा परमेश्वरको जीवन पस्छ, पवित्र आत्मा परमेश्वर पस्नुहुन्छ, उसको हृदयबाट जीवित पानीका खोलाहरू बगि निक्लिनेछन् भनेर चाहिँ त्यहाँ बताइएको छ। तपाईँ भित्रको जीवनबाट तपाईँ जिउनुहोस्, आफ्नो कमजोरीहरू मात्र नहेर्नुहोस्, म सक्दिन मात्र नभन्नुहोस्, परमेश्वरले तपाईँ भित्र के राख्नु भएको छ त्यो सम्झिनुहोस्। फिलिपीको पुस्तक 4:13 भन्छ, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुराहरू गर्न सक्दछु। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, ख्रिस्टको जीवन अब तपाईँ भित्र छ, त्यो आनन्द, शान्ति, त्यो सबै पवित्र आत्माको फलहरूद्वारा अरू मानिसहरू आशिषित बन्न सक्नुहुनेछ, तपाईँ स्वयं नै आशिषित हुनुहुन्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसो यसो नम्बर सबैलाई जयमसी। म नबाँच्ने मान्छे, डाक्टरले मलाई फालेको मान्छे म होइन। मलाई सुरुमा रोग लाग्दाखेरि चाहिँ मैले जाँदाखेरि मैले दुध लिएर गएर घरमा पनि आइपुग्ने, मलाई ज्वरो पनि आयो। ज्वरो आएपछि त्यति गरेर मैले काम छोडिनँ, घर गोठमा जाँदाखेरि गोठमा गएर अनि आएर गोठमा जाँदै गर्दा मैले बाटोमा त्यस्तो नसाहरू पनि खा भन्थे अनि त्यो नसाहरू खाँदै खाइन कोठमा गएर मैले हरेक परिकारको कामहरू गरेर आउँदाखेरि मलाई बेलुका सुत्दाखेरि मलाई एकदम असहज भयो, गर्मी भयो, जाडो भयो, हरेक मलाई उठ्दा जाडो हुने, सुत्दा गर्मी हुने, मलाई त्यस्तो परिकारको हरेक मलाई समस्या आयो। अनि मेरो घरमा कोही पनि थिएन अनि श्रीमतीले चाहिँ मलाई चौतारा हस्पिटल लिएर जाँदै गर्दाखेरि चौतारा हस्पिटलमा चाहिँ लिएर जा एम्बुलेन्समा, त्यतिखेर संकट काल थियो अनि त्यो बाटोमा चाहिँ रुख ढाल्ने, हरेक खालको बाटोहरू छेक्ने त्यस्तो संकट कालमा अनि एम्बुलेन्समा लिएर गएर अनि बिस्तारै उहाँ हस्पिटलमा पुग्दाखेरि अनि लानुभयो, दिसा पनि छैन, पिसाब पनि छैन, मलाई हरेक समस्याबाट घेप्च्याएर ल्यायो। त्यहाँबाट उपचार हुँदैन तपाईँको बिमारी के गर्ने त भन्दाखेरि एकजना मेरो श्रीमती मात्रै थिइन्, उसले चाहिँ आँतिन् अनि आँतिसकेपछि होइन अब लाने, उसमा पैसा नि थिएन, मलाई म गाह्रो भइहाल्यो अनि भएको अलिअलि सुनहरू राखेर त्यतिखेर पैसा पनि लिएर हिँड्नलाई होस् भनेर ढोका पनि उदाङ्गै राखेर मलाई लिएर गइन्। गएपछि अनि पैसाहरू थिएन अनि उहाँ खर्च भइहाल्यो, 4-5 हजार खर्च भयो, त्यतिखेर त दिसा पिसा खुलेन। त्यहाँबाट मलाई टिचिङ हस्पिटलमा लिएर आइन् अनि एम्बुलेन्समा हालेर लिएर आइन्। त्यहाँबाट लिएर आएपछि हरेक पाइप लाएर पिसाब दिसाब खुलाउनु भयो, हरेक उ गर्नुभयो अनि डाक्टरहरूले पिसाब दिसा खोल्यो। 18 दिन बसेर त्यहाँ बसेर गइयो। 18 दिन बसेर जाँदाखेरि मलाई चिन्न सक्ने कोही पनि भएनन् मेरो जीवनमा, मासु भनेपछि भएन, हड्डीको मात्रै एउटा सरू मात्रै भयो, सबैजना अब फलानु बाँच्दैन मर्छ भन्थे। त्यहाँबाट हुँदै हुँदै जाँदाखेरि आज भन्यो भोलि भन्यो, त्यतिकै गर्दै गएँ, ऋण गर्दै गर्दै यताउति धेरै ऋण पनि भयो। नेपालमा भए जति जम्मै हस्पिटल पनि डोली, हस्पिटलमा जान्छ तपाईँको बिमारी अब बाँच्दैन भन्ने भयो। म जाँदाखेरि ठिक हुन्छ तपाईँ बिमारी लैजानु भयो भने श्रीमती छोरा छोरीलाई चाहिँ तपाईँको बुवालाई अब खाना जे माग्नुहुन्छ उहाँको डेली माग्नुहुन्छ खाना दिए हुन्छ, तपाईँको बिमारी अब रहँदैन भनेर डाक्टरहरूले नि फाल्नु भयो। अनि मलाई चाहिँ जस्तो लाग्थ्यो म चाहिँ मर्दिनँ, म कुनै ठाउँ मेरो बाँच्ने ठाउँ छ जस्तो लाग्थ्यो। अनि म मनमा नै म रुन्थेँ। छ महिना मैले आँखा झिमी गरेन, हेरेको हेरेकै घरमा दिउँसो भरि त यताउति हेर्छु, दिन बिताउँछु, रात बित्दैन, सिरानीमा आँसुका बलिन्द्रा हुन्थ्यो। अनि श्रीमती यता गएर आउँछिन्, उता गएर आउँछिन्, अब मेरो लोग्नी बाँच्छ भन्थे, मलाई पनि निराश हुन्थ्यो। हरेक परिकारको चाहिँ मैले कष्टहरू भोग्दै भोग्दै भोग्दै गएँ। त्यहाँबाट जानी धामी हरेक लाइयो हरेक लाइयो, त्यति गर्दा केही गर्दा केही सुख लागेन। जानीहरू आउँछन्, ए यो भेद गरेको मान्छेले लाएको भन्छन्। हरेक मान्छे लायो उहाँलाई, कपालले दिएन भनेदेखि बोलादिन नआउने, त्यस्तो हुन्थ्यो। मैले हरेक कष्ट भोगेर मेरो आँसु मेरो जिउको रगत एकदमै आँसु भएर गयो। मेरो बाल बच्चा सानै छन्, मैले के गरी अब श्रीमतीको मैले पाप लिएँ, बरु बिहाइ गर्नु नपा भने हुन्न छ भने जस्तो मलाई भित्री मनमा लाग्यो। अनि चारा छोरा एउटी छोरी मेरो जन्म दिनुभयो परमेश्वरले, अब म चाहिँ छोड्ने दिन आयो भन्थे, म रोइरहन्थेँ। नरुनुहोस्, तपाईँलाई बिसो हुन्छ, तपाईँले नरुनुहोस् भन्थे श्रीमतीले मलाई उत्साह दिने वचनहरू गर्थिन्। अनि त्यसै पछि म त्यो हस्पिटलमा जाँदाखेरि बुवाले अब दुःख पाइस, अब मन नगर भन्नुभयो बुवाले, थोरो नभनी मन नबिगार्नु नआतिनु, दुःख पाइस अब भनेर बुवा नि रुनुभयो, म नि रोएँ, श्रीमती नि रोइन्। त्यहाँबाट गएँ, गोठमा बस्ने थियो, गोठमा बस्थ्यो हुनाले, अनि श्रीमती चाहिँ म गएँ भोलिपल्ट औषधि, बुवा त 8-9 बजेतिर त लो त्यो बुवा बित्यो भनेर खबर आयो। अनि बुवालाई लास संस्कार गर्दा छोरो भाइ जानु परिहाल्यो, त्यस्तै मान्छे पनि गएँ म, गएर अनि बुवाको लास संस्कार गरेर आइयो। अनि एक वर्ष मैले त्यतिकै बिताए, यताउति हिँडेर बिताएँ। अनि मलाई मान्छेहरूले भन्थे परमेश्वरमा विश्वास गर्नुपर्छ, सबै रोग निको हुन्छ भन्ने कुरा उहाँहरूले गर्नुभयो। त्यहाँबाट म त्यो बर्खन्त सकेको दिन म अनि गाडी चढाएर दाजुहरूले भन्थे पैसा ल्याऊ, खर्च ल्याऊ, भाइ लिएर हामी जान्छौ, तिमी जानु पर्दैन, दुलाई भन्थे। होइन, मेरो श्रीमान जुन ठाउँमा बिच छ म त्यही ठाउँमा म त्यतिखेर मेरो प्राण त्याग्छु भनेर श्रीमतीले भनिन्। अनि उनले लिएर आइन्, मलाई दोराटा आएपछि गाह्रो भयो, मलाई गाह्रो भयो भनी सबै नआतिनु भयो, छतमा बसेर आयो। त्यहाँबाट फेरि यहाँ आएर हस्पिटलमा जचाउला, हस्पिटलमा जचाउला त रोग केही छैन, तपाईँको ठिक छ भन्ने पठाइदिने भयो। यहाँ आइकन नि एक ठाउँमा कमल भिनागमा एउटा जान्ने छ अरे, उसले जस्तो रोग पनि निको पार्छ भन्ने कुरा भयो र अनि मैले त्यहाँ गएँ। अनि बोको कबल 10,000 रुपियाँ कबलेर पैसा दिइसकेको थियो, पैसा चाहिँ अगाडि नै दिइसकेको थियो। अनि पैसा दिँदाखेरि उहाँले चाहिँ पैसा पनि फिर्ता गर्नुभयो, बोका पनि बोकाते खाएँ, म पैसा नै दिन्छु भनेर दिनुभयो। अनि ज्वाई त्यो दिन गाह्रो भयो मलाई, गाह्रो भइसकेपछि अनि यो नरे फार्मै थियो छोरीको कोठा, छोराको कोठा, लो अब बुवालाई चाहिँ अन्तिम त चर्चमा लाने भनेर मलाई यो चर्चमा ल्याइदिनु भयो। यो चर्चमा ल्याएर मलाई भित्र फुलेपछि मलाई बुवाले गुरुबाले प्रार्थना गर्दाखेरि मलाई बेसकन कम्पा दिएर कामेर चाहिँ म बमेट भयो। बमेट भएपछि रक्सी छाप्ने, ढुङ्गा छाप्ने विभिन्न भयो, मलाई उफ्रिने पाफ्रिने भयो। अनि म चाहिँ अब मलाई चाहिँ लाग्थ्यो अनि तपाईँलाई बिसो हुन्छ निको हुन्छ भन्नुहुन्थ्यो गुरुबाहरू, गुरुबाले त्यसो भन्दाखेरि होला जस्तो मलाई लाग्थ्यो। यहाँ मैले करिब करिब 1 महिना बस्दाखेरि मेरो मलाई चिन्ने मान्छे तपाईँलाई ऊ हुन्छ सपना पनि, हाबिल भाइले भन्नुभयो दाइ तपाईँले घोडा चढाइ हिँड्नुभयो, यसो हुन्छ सपनामा भन्नुभयो, ठिक छ मलाई परमेश्वरले मलाई सपना देख्ने, माथि पनि नजाने तल पनि नजाने बीचमा बसेर देख्ने, अनि सपना मलाई त्यसो दिएपछि म बाँच्ने भनेर गुरुबाले नआत भन्नुहुन्थ्यो। तर तपाईँलाई केही हुँदैन, मेरो श्रीमतीले भन्नु छोरी तिमी नआत, तिम्रो श्रीमानले उसले गरेको व्यवहार सबै सुधार्ने छ भनेर भन्नुहुन्थ्यो। अनि त्यहाँबाट घर गएपछि श्रीमतीलाई चाहिँ यहाँ चर्चमा हामी आएर गइसकेपछि एकफेर गइसकेपछि उनलाई कोदो टिप्न गएको मलाई गाह्रो भयो। अनि श्रीमतीले चाहिँ उहाँलाई अगमारी भयो, तपाईँ नआत्ता छोरी तिम्रो उसको उसले गरेर व्यवहार सबै सुधार्ने छ, उसलाई जीवन पाउने छ, तिमी नआत्ता छोरी भनेर त्यस्तो गवाई आयो अनि यस्तो हात लान्थे। अनि गाउँमा चाहिँ हामीलाई के भन्थ्यो भने अब मेरो बोजीलाई बोक्सी भनेर हरेक आएर पलाउने वल्ल घर पल्लाहरूले काम छ ऊ पनि छोरी सबै खाना आदि भनेर भन्ने कुरा गर्थे मेरो अनि बुढी त्यसो भन्थ्यो गाउँले यसो भन्छन् तिमीलाई यस्तो हुन्छ भनेर भन्थे म के भा होला भन्थे रुन्थे त्यति गरेपछि अनि अगमाडि आउने मलाई चाहिँ हौसला लाग्थ्यो परमेश्वरको वचन भनेर अनि त्यस्तो उसा लाग्थ्यो अरे यहाँ हस्पिटल त्यो दिन यहाँ लिएर आएपछि चाहिँ मैले 3 महिना यहाँ बसेँ 3 महिनाको बीचमा मैले मलाई परमेश्वरले यहाँ आएर चाहिँ मैले ग्रहण गरेपछि औषधि खाएको पनि मलाई अलिअलि अलिअलि काम गर्दैको परमेश्वरको वचनले मलाई धेरै नै छोयो अनि मलाई चाहिँ परमेश्वरले माथि पुर्याउन खोज्नुहुन्थ्यो बीचमा राखेर परमेश्वरले चाहिँ मलाई सेतो सेतो वस्त्र लाएर आएर त आत्तिनु पर्दैन तेरो लागि म छु भन्नुहुन्थ्यो परमेश्वर भन्ने मलाई औषा लाग्थ्यो र अनि मैले त्यो विश्वास गरेपछि चाहिँ मैले औषधि दबाई पनि लायो मलाई पछि जचाउन जाँदाखेरि हस्पिटलको डाक्टरले चाहिँ के भन्नुभयो कुन ठाउँ उपचार गरेर आएको भन्नु होइन मलाई उपचार गर्ने परमेश्वरले उपचार गर्नु हो म फलानो नरेफाट ग्याछेमुनि टेकदाल गुरुबाको चर्चमा म विश्वास गरेपछि मैले उद्धार र मुक्ति पाएँ अहिले मलाई औषधि दबाई मलाई केही खानु परेन परमेश्वरले नै एकैछिन काम गर्नुभयो भनेर मैले यहाँ आएर गवाई बाँडेर सबैजना रुनुभयो मेरो आँखामा नि आँसु अडिएन अहिले त्यति गरेर मैले परमेश्वरले चुनेर मैले सम्पूर्ण काम मेरो पूरा भयो मैले राखेका 9 लाख रुपियाँ मलाई खर्च लागेको थियो मेरो छोराहरू छोरीहरू पनि कति बालकै थिए छोराछोरी नि अहिले हुर्केर बढेर मैले विश्वास गरेको अहिले 18 वर्ष भयो मैले 9 लाख रुपियाँ तिरिकन अब अहिले मेरो घर बनाई घर बनाउँदाखेरि करिब करिब 25 लाख लाग्यो जग्गा जोडी छोराछोरीको बेदान भयो अहिले सबै मेरा जान जम्मा हुँदाखेरि 17 जना हुन्छन् सबै विश्वासी परमेश्वरले काम गर्नुभयो परमेश्वरमा ठूलो उद्धार र मुक्ति पाइने रहेछ अरू बाटो होइन परमेश्वरको बाटोमा चाहिँ कुनै असम्भव छैन सम्भवकै सम्भवले पवित्र आत्मा द्वारा चाहिँ हामीलाई सँगैको घोषणा गर्दै म यो गवाईबाट बिदा हुन्छु हस्त जय मसी
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु हवस् त जय मसीह नमस्कार तपाईँको दिन आशिषमय रहोस्

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9 इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
1: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
4: फोन नम्बर 40225444 40225444
2: र 40225742 40225742
5: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ
0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ामुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: हिँडिरहनुहोस् र विश्वास गरिरहनुहोस्। जयमसी आज बुधबार सेप्टेम्बर 9 तारिक भदौ 24 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 6 अध्यायको 16 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, कराओ किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यरिहो कनानको सबैभन्दा ठूलो किल्ला थियो अनि इजरायलीहरूले त्यहाँ प्रवेश गर्न र भूमि कब्जा गर्न सक्नु अघि त्यसलाई जित्नु पर्थ्यो। त्यसैले परमेश्वरले तिनीहरूलाई 6 दिनसम्म दिनको एक पटक र 7 दिनमा 7 पटक त्यसको पर्खाल वरिपरि हिँड्न भन्नुभयो। 7 दिनमा यहोशूले मानिसहरूलाई भने, कराओ किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। के तपाईँको जीवनमा कुनै किल्ला छ? तपाईँ लामो समयदेखि विजयको कुनै संकेत बिना लड्दै हुनुहुन्छ भन्ने सोच्दै के तपाईँ निराश हुनुहुन्छ? यो हिब्रूहरूलाई पनि त्यस्तै लागेको हुन सक्थ्यो। ध्यान दिनुहोस् कि परमेश्वरले यहोशूलाई 7 दिनमा पर्खालहरू ढल्नेछन् भन्नुभएको थियो, तर यहोशूले मानिसहरूलाई त्यो कुरा भनेनन्। तिनीहरूले हिँडिरहनु मात्र पर्थ्यो। अनि प्रभुले हामीलाई पनि सबै कुरा भन्नुहुन्न। पावलको कला मार्फत उहाँले हामीलाई यस्तो उत्साह दिनुभएको छ, यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहौ, प्रभुको काममा सधैँ बढ्दै जाऊ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 58 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण हिँडिरहनुहोस्, प्रार्थना गरिरहनुहोस् र विश्वास गरिरहनुहोस्। तपाईँलाई थाहा नहोला तर तपाईँको यरियोको पर्खाल ढल्ने दिन आजै हुन सक्छ। तपाईँ यस्तो क्षणबाट केही कदम मात्र टाढा रहनु भएको हुन सक्छ। जब पुजारीहरूले तुरै फुके, तब मानिसहरू कराए र तुरैको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो स्वरले कराए, त्यो पर्खाल फेदैसम्म घरलम्ब ढल्यो, तिनीहरूले त्यो कब्जा गरे। यो कुरा तपाईँले यहोशूको पुस्तक 6 अध्यायको 20 पदमा हेर्न सक्नुहुन्छ। तिनीहरूलाई बाहिर राख्ने पर्खालहरू नै विजयसम्म पुग्ने बाटोका ढुङ्गा बने। त्यसकारण अगाडि बढिरहनुहोस् र विश्वास गरिरहनुहोस्। धर्मशास्त्र र प्रार्थना जस्ता आराधनाका आत्मिक हतियारहरूद्वारा आफ्ना किल्लाहरूलाई परास्त गर्नुहोस्। के आज तपाईँले पनि त्यस्तै कुनै बाधाको सामना गरिरहनु भएको छ? केही समय त लाग्ला, तर तपाईँको यरियोको पर्खाल अवश्य ढल्नेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त।
7: केही होइन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

प्रस्तुत कार्यक्रम धन्यवाद बिहानीमा म पास्टर साजन निवाने यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनिएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनले हामीलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ। यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसैको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने, दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, र उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदाशिवलाई महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनभने सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्। धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विशेषतः हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
1: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
2: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ हाम्रो भावी राजाको जन्म, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग चार। आज हामी यस संसारमा येशु ख्रीष्टको गर्भधारण कसरी भयो भनेर हेर्नेछौ। आदमको रक्त वंशबाट जन्मेका अन्य सबै पुरूष र महिलाहरू भन्दा फरक हामी सिक्नेछौ कि येशु ख्रीष्टको जन्म परमेश्वरले सावधानी पूर्वक गर्नुभएको योजना थियो, मानवतालाई उद्धार गर्ने मसीहको रूपमा आफ्नो प्रतिज्ञा पूरा गर्न। मरियमले परमेश्वरबाट एउटा निगाह प्राप्त गर्नेछिन् जसले गर्दा उनी भावी मसीहलाई गर्भधारण गर्न सक्षम हुनेछिन्। यो कसरी भयो भनेर हेरौं। लुकाको पुस्तक एक अध्यायको 26-27 पद, छैठौं महिनामा परमेश्वरले गाब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मग्नी दाउदका घरानाको युसुफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। मरियमको मग्नी युसुफसँग भएको थियो, अर्थात उनी अहिले युसुफसँग विवाहित थिएनन्। लुकाको पुस्तक एक अध्यायको 28 पद, स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। मरियम कृपा पात्र हुन्। परमेश्वरले उनलाई रोज्नु भएकोमा आफ्नो खुशी देखाइराख्नु भएको छ। त्यसपछि परमप्रभु तिमीसँग हुनुहुन्छ भन्ने शब्द आउँछ। मरियम जस्तै जब हामी परमेश्वरको लागि केही गर्न बोलाइएको हुन्छ, हाम्रो भरोसा प्रभु हामीसँग हुनुहुन्छ भन्ने हुनुपर्छ। हाम्रो जीवनको लागि परमेश्वरको योजना पूरा गर्ने हाम्रो आफ्नै क्षमता होइन। लुकाको पुस्तक एक अध्यायको 29-30 पद, तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भने मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराओ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। मरियमले परमेश्वरबाट कृपा प्राप्त गर्न लागेकी थिइन्। यो उनलाई चढाइएको उपहार हो, किनभने उनले यस्तो चीज प्राप्त गर्ने अधिकार कमाएको थिएन। हामी परमेश्वरबाट प्रशस्त आशिषहरू प्राप्त गर्ने शुभ अवसर कमाउँदैनौ। तिनीहरू हामी कहाँ आउँछन् किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई ती चीजहरू दिन चाहनुहुन्छ जुन हामी वास्तवमै योग्य छौं। केही धार्मिक इसाईहरूले परमेश्वरको तर्फबाट प्रार्थनामा मरियमको प्रशंसा, पूजा र खोजी गर्नुपर्छ भनेर सिकाउँछन्। बाइबलले कतै पनि उनलाई यसरी मूर्ति पूजा गर्न निर्देशित दिएको छैन। धर्मशास्त्रले उनलाई तपाईँ र म जस्तै एक मानवको रूपमा चिनाउँछ जसलाई परमेश्वरले आफ्नो अनुग्रह प्रदान गर्न रोज्नु भएको थियो। लुकाको पुस्तक एक अध्यायको 31 पद, अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ। यहाँ प्रतिज्ञा छ। यीशु नाउँको अर्थ हाम्रो मुक्तिदाता, परमप्रभु वा प्रभु मुक्ति हुनुहुन्छ। भजन संग्रहको पुस्तक 132 अध्यायको 11 हामीलाई बताउँछ कि आउने मसीह दाउदको वंशबाट आउनुहुनेछ। मरियम दाउदको वंशबाट भएको हुनाले यसले येशु ख्रीष्ट दाउदको साँचो वंशजको रूपमा जन्माउनु हुने थियो। यसरी भविष्यवाणी पूरा हुने थियो। लुकाको पुस्तक एक अध्यायको 32-33 पद, उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। ध्यान दिनुहोस्, परमेश्वरले मरियमलाई यो सबै आफै गर्न भनिरहनु भएको छैन, परमेश्वरले यो सबै गर्नुहुनेछ। मरियमलाई यो महान आशिष उनलाई दिएको थिएन किनभने उनी त्यो प्राप्त गर्ने योग्यकै थिइन्। बरु उनले अनुग्रहद्वारा यो आशिष प्राप्त गरिन् जब उनले परमेश्वरले पठाउनु भएको स्वर्गदूतले उनलाई प्रस्तुत गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई नम्रतापूर्वक विश्वास गरिन्। यो परमेश्वर हुनुहुन्छ जो महान हुनुहुन्छ, हामी होइन। लुकाको पुस्तक एक अध्यायको 34 पद, मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। मरियमले कुनै पुरूषसँग यौन सम्पर्क गरेकी थिएनन्, जुन सामान्य प्रक्रिया हो जसले महिलालाई बच्चा जन्माउन सक्षम बनाउँछ। त्यसैले मरियम सोचिरहेकी थिइन् कि उनी कसरी बच्चा जन्माउन सक्छिन्। लुकाको पुस्तक एक अध्यायको 35 पद स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमेश्वरले मरियमको गर्भमा चमत्कारिक रूपमा जीवित शुक्रकृत सृजना गर्ने योजना बनाउनु भएको थियो ताकि उनी गर्भवती होस् र अन्तत बच्चा जन्माउन सकुन्। लुकाको पुस्तक एक अध्यायको 36 पद, हेर तिमी नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजे कहलाएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्। यो गवाही बाँडेर स्वर्गदूतले मरियमलाई उनको विश्वासमा बढ्न मद्दत गरिरहेका थिए। लुकाको पुस्तक एक अध्यायको 37 पद, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। परमेश्वरको प्रतिज्ञाहरू प्राप्त गर्न हामीले हाम्रा आफ्नै भौतिक सीमितताहरूलाई अस्वीकार गर्नुपर्छ र परमेश्वरको असीमितता ध्यान केन्द्रित गर्नुपर्छ। स्वर्गदूतले मरियमलाई भने कि परमेश्वरले भन्नुभएको कुनै पनि कुरा कहिल्यै असम्भव छैन। मानिसहरूले गर्न असम्भव धेरै कुराहरू छन् जुन परमेश्वरले गर्न धेरै सक्षम हुनुहुन्छ। उहाँ आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ। अब यो मरियमको हातमा छ कि उनी परमेश्वरको यो प्रस्तावलाई विश्वास गर्ने र स्वीकार गर्ने वा अस्वीकार गर्ने छनौट गर्ने। यदि उनले यसलाई अस्वीकार गर्ने छनौट गर्छिन् भने परमेश्वरले उनलाई गर्भवती गर्नुहुने छैन, किनभने परमेश्वरले मानिसले गरेको स्वतन्त्र इच्छाको निर्णयलाई कहिले उल्लंघन गर्नुहुन्न। लुकाको पुस्तक एक अध्यायको 38 पद, अनि मरियमले भनिन्, हेर्नुहोस् म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियमले स्वर्गदूतले भनेको प्रतिज्ञामा विश्वास गरिन् र पवित्र आत्माबाट गर्भधारणको माध्यमबाट आफूलाई गर्भवती हुन दिइन्। उनले चाँडै नै संसारमा ल्याउने यो बच्चालाई परमेश्वरको पुत्र भनिनेछ। उनको भूमिका आश्चर्य कर्म गर्नु थिएन, उनी केवल प्रभुकी एक सेवक थिइन्। आफ्नो गर्भभित्र परमेश्वरको इच्छा पूरा हुन दिन इच्छुक थिइन्। तपाईँको बारेमा के छ? के तपाईँ प्रभुको सेवक हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजना पूरा गर्न इच्छुक हुनुहुन्छ? परमेश्वरले नम्र सेवकहरू भएका पुरुष र महिलाहरू खोज्दै हुनुहुन्छ। उहाँलाई धेरै धन, राम्रो रूप वा बुद्धि भएका मानिसहरूको आवश्यकता छैन। उहाँ केवल नम्रहरूलाई खोज्दै हुनुहुन्छ जो मरियम जस्तै नम्र छन्। त्यति बेला मरियमको विवाह योसेफसँग भएको थिएन र अहिले उनी गर्भवती छिन्। आत्मिक दृष्टिकोणबाट यो अद्भुत र महान छ, तर यसले भौतिक संसारमा वास्तविक समस्या खड़ा गर्छ। मरियमले आफ्नो परिवारलाई, साथीभाइलाई वा धार्मिक अगुवाहरूलाई आफ्नो गर्भ अवस्थाको बारेमा कसरी व्याख्या गर्न सक्थिन्? सायद सबैभन्दा महत्वपूर्ण कुरा उनले आफ्नो मंगेतर युसेफलाई अब के भन्ने? के त्यहाँ कुनै सम्भावना थियो कि उनले उनको कथा विश्वास गर्नेछन्? व्यवस्था 22 अध्यायबाट हामी सिक्छौं कि एकजना पुरूषसँग मग्ने भएकी र अर्को पुरूषबाट गर्भवती भएकी महिलाको परिणाम ढुङ्गाले हानेर मारिनु पर्ने थियो। व्यवस्था 24:1 त्यस्तो महिलाले आशा गर्न सक्ने उत्तम व्यवहारको रूपरेखा प्रस्तुत गर्दछ, जुन सम्बन्ध विच्छेदको लिखित प्राप्त गर्नु र अपमानित हुनु हो, जसको परिणाम स्वरूप उनी र उनको परिवारको लागि सम्पूर्ण अपमान हुनेछ। मरियमको यहाँ ठूलो समस्या छ। मरियमलाई कुरा गर्न कसैको आवश्यकता थियो? उनले आफ्नी काकीकी छोरी एलिसिबालाई भेट्ने निर्णय गरिन्। यो एउटा बुद्धिमानै निर्णय थियो। एलिसिबा उनी भन्दा जेठी थिइन्, परमेश्वरको डर मान्थिन्। सायद एलिसिबाले मरियम केबाट गुज्रिरहेको छ भनेर बुझ्न सक्थिन्। सायद तपाईँ पनि कुनै कठिनाईबाट गुज्रिरहनु भएको छ। यदि त्यसो हो भने प्रभुलाई तपाईँले भरोसा गर्न सक्ने कोही व्यक्ति देखाउन अनुरोध गर्नुहोस्, जसले तपाईँको विश्वासमा तपाईँलाई प्रोत्साहन दिनेछ। लुकाको पुस्तक 1:39-41 पद, ती दिनमा मरियम आत्तुरीसँग पहाड़तर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्वका बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। पवित्र आत्माले भरिपूर्ण हुनुको अर्थ एलिसिबाले परमेश्वरबाट सिधै सन्देश पाउन र ती शब्दहरू सिधै मरियमलाई भन्न लागेकी थिइन्। लुकाको पुस्तक 1:42-43 पद, र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्वको फल धन्यको हो, म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्। मरियमले अझै एलिसिबालाई आफू गर्भवती भएको कुरा बताएकै थिएनन्। मरियमको पेट अझै पनि सामान्य आकारमा थियो किनकि यो गर्भ अवस्थाको शुरूआती चरणमा थियो। त्यसो भए एलिसिबाले कसरी थाहा पाइन् कि मरियम गर्भवती थिइन्? परमेश्वरले उनलाई प्रकाशद्वारा यो कुरा प्रकट गर्नुभएको थियो। एलिसिबाले यो बच्चालाई मेरी प्रभुकी आमा भनेर सम्बोधन गरिन्। परमेश्वरले एलिसिबालाई यो बालक भविष्यको मसीह हुनेछ भनेर पनि प्रकट गर्नुभएको थियो। लुकाको पुस्तक 1:44-45 किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्यको हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भने विश्वास गरिन्। मरियमले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने प्रतिबद्धता जनाएकी थिइन्। एलिसिबालाई उनको गर्भस्थाको बारेमा सत्य थाहा छ। भविष्यको मसीह अब उनको शरीरभित्र जीवित छ भन्ने कुरा थाहा पाउँदा उनी अब पूर्ण रूपमा स्तम्भ छिन्। यो धेरै सम्भव छ कि मरियमले यात्राको क्रममा सम्पूर्ण समय एलिसिबालाई भेट्न बिताउन र उनलाई के भन्न सकिन्छ भनेर सोचिरहेकी थिइन् कि उनी पवित्र आत्माबाट कसरी गर्भवती भएकी थिइन्। आइपुग्दा मरियमले ठूलो राहतको सास फेरेको हुनुपर्छ किनकि उनलाई थाहा थियो कि उनको काकीको शरीरभित्र अलौकिक शक्ति भएको छ र उनी विश्वस्त थिइन् कि उनलाई अब केही पनि भन्नु पर्दैन। परमेश्वरले यो जानकारी सिधै एलिसिबालाई प्रकाशद्वारा प्रकट गर्नुभएको छ। लुकाको पुस्तक 1:46-47 अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ। मरियमले आफ्नो सबै गहिरो भावना र विचारहरूले परमेश्वरको महिमा गर्दै प्रतिक्रिया दिइन्। मेरो आत्मा आनन्दित हुन्छ भनी उनको घोषणाले परमेश्वरमाथि उनको गहिरो भरोसालाई संकेत गर्छ। यदि उनी ढुङ्गाले हानिन्छन् भनेर डराएकी भए उनी आनन्दित हुने थिएनन्। लुकाको पुस्तक 1:48 किनकि उहाँले आफ्नो दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ, हेर अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछिन्। मरियम तपाई र म जस्तै मानव थिइन्। उनले आफूलाई आफ्नो दास तल्लो दर्जाको रूपमा वर्णन गर्छिन्। भजन संग्रहको पुस्तक 138:6 भन्छ कि परमेश्वरले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ। मरियमले आफूलाई यो ऐतिहासिक र अनौठो घटनाको लागि योग्य एक महान व्यक्ति ठानेनन्। लुका 1:49-50 किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्यहरूमाथि उहाँको कृपा पुस्तौदेखि पुस्तौसम्म रहनेछ। दया भनेको योग्य न्यायलाई रोक्नु हो। मरियमलाई थाहा थियो कि उनी पापी थिइन् र त्यसैले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने सम्मानको योग्य थिइनन्। तर पनि परमेश्वरले यस्तै गर्नुभयो। लुका 1:51-52 उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दीनहरूलाई उचाल्नु भएको छ। परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्न हामी महान र शक्तिशाली हुनु आवश्यक छैन। परमेश्वर महान र शक्तिशाली हुनुहुन्छ। हाम्रो एकमात्र आवश्यकता नम्र हुनु हो। परमेश्वरले हामीलाई गर्न भन्नुभएको कुरा गर्न जब हामी प्रतिबद्ध हुन्छौं उहाँले हाम्रो लागि आफ्नो योजनाहरूको पूर्ण सफलता ल्याउन आफ्नो शक्ति र अधिकारको साथ कदम चाल्नुहुनेछ भन्ने कुरा जान्न पाउने कति प्रोत्साहनको अद्भुत प्रमाण हो। आजको वचन सुनाइदा र परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ जय मसी जुजलोपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के सकसित लसको छ थौया वचनियो शीर्षक दो जी भावी जुजु या जन्म जिगु विश्वास के चमक हया बिउ भाग चार थौ जी येशु ख्रिस्ट या त थगु हलिमे गठी आना भुइ कल धका सोय गुजुई आदमया हिया वंश जन्म जुपी मेफी फुक्क मिज व मिस्त थेमखु जिस सिके फैकी येशु ख्रिस्टिया जन्म परमेश्वर मनुया त मुक्ति बिगु मसिहया रूपे थगु बच पुङके त बालक योजना देखा दिगु ख मरियम या त परमेश्वर पाखे कृपा द त गुकी वया त भविष्य या महसिया गर्भधारण न्याय त सक्षम जुई थो गथे जुई स्वेनु लुका एक अध्याय 26-27 पद के धात गुदु एलिसिबाया फाथे दुगु फुला देगा गाब्रियल धाम स्वर्गदूत या त हे परमेश्वर गालिले लागु नास्रते सहरे छोया दिल अन योसेफ धाम मनु नाप कोछिना तम बिहा म छोनी म मिसा छमन्धु योसेफ जुजु दाउदिया सन्तान ख अले व बिया म छोनी म मिसा यागुना मरियम ख मरियम योसेफ लिसे कोछिना तम ख अर्थात व आ योसेफ लिसे इपा यागु मधुनी लुका एक अध्याय 28 पद के धातगुदो स्वर्गदूत व हे बिया म छोनी म मिसा या था वन थथे दाल ए मरियम परमप्रभु छन्त दया माया याना दिएको दु परमप्रभु छनाप दि मरियम दया याहे बमख वया त लिया परमेश्वर थगु लस्ता केना छन अले प्रभु छिपे नाप दु दैगु खगु वै मरियम थे झिसन परमेश्वर नीति छुयाए त सतु बोले झिगु भलसा झिलिसे दिम प्रभुके जुइमा जीवो जीवनया नीति परमेश्वरिया योजना पुङके गु जीवो थगु क्षमता मखु लुका एक अध्याय 29-30 पदके धाया तगुदु थो नियना व तस्क ज्ञात अले मन मन थो छुजुगु धका बिसाया त स्वर्गदूत वया त धाल मरियम ज्ञा मुआ परमेश्वर छन्त माया याना दिएको दु यो पी येनमिपी मरियम परमेश्वर र अनुग्रह क्या ट्याङ्गु ख थो वया त ल लागु उपहार ख छा दासा व अज्यागु छुन क्यागु अधिकार कमे यागु मधु चिस परमेश्वर पाखे योकु सवा क्या त अवसर चुलाके मफु इपी जिथा वै छा दासा परमेश्वर झित मथिना याना दि अले झित व वस्तु बिमास्ते व धाठ्य झिपे योग्य पिख गुलेखे धार्मिक इसाई तेस मरियम या त प्रशंसा यामा पूजा यामा ओ परमेश्वर या पाखे प्रार्थना याना मालेमा धकासेनी बाइबल गणन वया त थुकथ पूजा या त निर्देशन मनु धर्मशास्त्र वया त छ वजी थे ज्याम मनुया रूपे न्यका त गु दु गुमसित परमेश्वर थगु अनुग्रह बित लेयादिगु ख लुका छगु अध्याय 26 पदके धाया त गुदु न्य थो पाछे दई छम क्याम छ भुइकि अले वयागु ना छ यसु धकाती यो पिन मिपि थन बचाउँदु यसु या अर्थ प्रभु झी उद्धारकर्ता व प्रभु हे मुक्ति ख वचन 132:11 पदके धाया त गुदु झित वै मसिह दाउदिया वंश वै धका धाई मरियम दाउदिया वंशे जुगुली येशु ख्रिस्ट दाउदिया धाठ्यम सन्तान जुया जन्म जुई थुखत भविष्यवाणी पूर्णी लुका एक अध्याय 32-33 पदे धाया त गुदु थो मजा तस्क त धनी अले दकले त धम परमेश्वर क्या धका ना जाई अले परम प्रभु परमेश्वर वया तापा बाजे दाउदी आगु सिंहासन व्याधि वेक सदा याकुबिया सन्तान जुजु जुयादी अले वेकल याबले याबले हे राज्य यानादी योपी येनमेपी ध्यान बिहादी परमेश्वर मरियम या थुफुक्क थम याय तयाचुङ्गु मधु थुफुक्क परमेश्वर यानादी मरियम या थगु तधङ्गु आशीर्वाद बिउगु मखु छादासा व थुकिया लायख बरु व थो अनुग्रह प्राप्त या त जब व परमेश्वरिया छोया हम स्वर्गदूत वया त बियादिगु परमेश्वरिया प्रतिज्ञा या त विनम्रतापूर्वक विश्वास या त परमेश्वरे त धमख जीवु मखु लुका एक अध्याय 34 पद के धात गुदु अले मरियम स्वर्गदूत या त थथे दान थथे थुक थ जुई फै जी प्याला मजुनी मरियम मिजलिसे योन स्वापु तगु मधुनी थो सामान्य प्रक्रिया ख गुकि मिसाया त मस बुके बी उकि मरियम गथे याना मसा देखि फै धका बिसायाना छुन लुका एक अध्याय 35 पद के धया तगुदु अले स्वर्गदूत वया त लिस बिल पवित्र आत्मा हे छिके झायदी दक्ले त धम परमेश्वरियागो शक्ति बुम मचा पवित्र मजुई अले परमेश्वरिया क्या धका ना जाए परमेश्वर मरियम या पाथे अजु चाहे पुगु रूप मुआम शुक्रकिट देखिगु योजना देखल कुकि याना मरियम पाथे दै अले अनन्त मजा भुइके फै लुका छगु अध्याय श्री खुबु पदके धात गुदु छ थला म एलिसिबा मजा भुइकी मखु धका ला छ सिहे सिउ जुइ बुढी म जुसा व पाछे दुगु खुला दे ढुङ्कल थुगु साक्षी आना स्वर्गदूत मरियम या त वयागो विश्वासे ब लाके त ग्वाली याना चुन लुका छगु यो सुई नै गु पदके धात गुदु उके परमेश्वर र याए फुगु छुन मधु परमेश्वर या वचन क्या त चिस थगु हे भौतिक सीमितता या त अस्वीकार यायमा अले परमेश्वर या अनन्तता ध्यान बीमा परमेश्वर धागु छुन असम्भव मधु धका स्वर्गदूत मरियम या त धाल मनुते स याए फैगु योक्कु ज्या दु गुगु या त परमेश्वर तस्क सक्षम दु यो पिनियनमेपि आ परमेश्वर प्रस्ता व या त विश्वास याना स्वीकार यायगु व स्वीकार यायगु लेगु मरियम के दु व थुकी या त अस्वीकार यायगु लेसा परमेश्वर व या त पाथे देखि मखु छादासा मनुतेस यागु स्वतन्त्र इच्छा या निर्णय या त परमेश्वर गुब्लेन उल्लङ्घन याइ मखु लुका छगु अध्याय श्री चागु पदके धात गुदु अले मरियम धाल सोयादी सिला परमेश्वरिया भाती जक्क ख छी दयादी थे हे जित जुवेमा अले स्वर्गदूत लिखाउन मरियम स्वर्गदूत त बिगु बस या त विश्वास याना पवित्र आत्मा पाखे थ त पाथे देके बिल व याकल हे संसारे हयादी मच या त परमेश्वरिया क्या धाई वयागु भूमिका चमत्कार यायगु मुखु व प्रभुया सेवक जक्क ख व परमेश्वरिया इच्छा थगु पाथे दुने पुवंके भित तयार जुल यो पिङ्गेनमेपि छियो बारे छुदु छि परमप्रभुया दास खला छिगु जीवनया नीति परमेश्वरिया योजना पुवंके त छि तयार दुला परमेश्वर नम्र सेवक पिन्त माला सुन वया त तमी पि भाँडा पि वा बुद्धि धुपि मनु त मुआ व मरियम थे विनम्र मनुदे त जक्क माला छुन उबले मरियम योसेफ लिसे इहिपा यागु मधुनी अले आ व पाछे दत आत्मिकी दृष्टिकोण थो अद्भुत व महान ख तर थुके भौतिक संसारे तथ्यको समस्या वै मरियम थ छे ज पासुपी व धर्मगुरु या त थगु पाछे दुगु ख गथेना थुके फै इम्स वयागु ख या त विश्वास यायगु छु सम्भावना दुला व्यवस्था निगु पाखे चिस सिके फैकी छम मिजलिसे इपा जुई धुङकुम मिसाया त मे म मिजलिसे गर्भवती जुम मिसाया त लोटकेका श्या मागु ख व्यवस्था निपेङ्गु अध्याय एक के थज्या म मिसा आशा याए फुगु दक्ले भालागु च्याखया रूपे बिहा त गुदु गुगु सम्बन्ध विच्छेदियाना अपमानजनक रूपमा छुएगुजुई मरियम या त थन त धङ्गु समस्या दु मरियम या त खला त सुमाल वो एलिसिबा नापल्या त कोसित थो बुद्धिमानी पूर्वक निर्णय ख एलिसिबा वो स्वया त धिम ख अले परमेश्वरिया गु ख दुम ख जुइफु एलिसिबा मरियम त छु जुयाचुन धका ठुकेफु सायद छिन थाकु यी पारियाना चुङ्गुदु अछे खसा छि भलसा याफु मनु किने त प्रभु या त इना पायाना दिस गुमिस्या छिगु विश्वास प्रोत्साहन अयाबी लुका छगु अध्याय सुई गुगु पी छगु पत्के धात गुडु ठुली जुई धका याक्न हे मरियम यहुदिया पहाडे लागु छगु गामे हुन जकरिया यु छे ठेने व मरियम एलिसिबा या त जोजलपा या त मरियम वोया त जोजलपा याबले वोयागु पाछे चौम मचासन उबले एलिसिबा पवित्र आत्मा जाल अले तसल थे धाल पवित्र आत्मा जाम जुइगु या अर्थ ख एलिसिबा प्रत्यक्ष रूप परमेश्वर पाखे सन्देश कायटेङ्गु खसा उगु ख प्रत्यक्ष रूप मरियम या त ध्यात्यङ्गु ख लुका छगु अध्यायु पी निगु पी सोङ्गु पत्के ध्यात गुदु मिस्त मध्ये छन्त दक्ले अप्प आशिष्ट अले छङ्गु पाथे दुम मचया त न आशिष्दै जिमी प्रभुयामा हे जिथा बोल थो गथे जुया जुल यपि नेनमिपि मरियम एलिसिबा या त थो पाथे दुगु तका आत्ताक्न मदानी मरियम या गर्व अजन सामान्य आकारे दुगु ख गर्भधारण सूर्या अवस्था जुगुनी एलिसिबा मरियम गर्भवती जु कथे आनासिल परमेश्वर वया त दर्शनिया मातेम ईर्षिया बारे थोख कना दिगु ख एलिसिबा मचया त जिमी प्रभुया मा धका धाल परमेश्वर एलिसिबा या त थो मजा भविष्य या मसिह जुई धका केना दगु ख लुका छगु अध्यायु पी पेङ्गु पी म्याकु पत्खे धात गुदु छ जित जोजलपा याबले जिगु पाछे चोम मचा लेले ताना सन परम प्रभु धयादिगु ख ताथे जुई धका छ पत्या यागुले छन्त आशिष दै मरियम परमेश्वरिया क्या त थगु पाछे तेगु वचन बिहादिगु ख एलिसिबा वया पाछे दुगु ख सत्य ख सिल भविष्य या मसिह आ वयागु म दुने माना सङ्गु ख सिगा वो आफुङ्क हे स्तब्द जुल यपि नियनमेपि थो यक्कु सम्भावना दुकि मरियम दक्को यात्रा एलिसिबा या त नापलाए त विकल वो पवित्र आत्मा पाछे दत धका छु ध्या फै धका बिचायना छुन मरियम ठेने म हे तस्क राहतिया सास लागु जुइबा सादा सा वो थ काकिया मेदुने छु अलौकिक घटना जुगु दु धका विश्वास याय त छु धायमागु मधु धका स्यु परमेश्वर थगु जानकारी एलिसिबा या त छगु प्रकाश या माध्यम केना बिल लुका छगु अध्याय पी खुगु पी नैगु पत्के ध्यात गुडु अले मरियम थे धाल जी दुनुल निशे परम प्रभु या त धङ्का सुना मुक्ति बिम परमेश्वर खना जिगु मन तस्क लेता मरियम वयागु दक्को भावना वो विचाया लिसे परमेश्वरिया प्रशंसा याना लिसौ बिल जिगु आत्मा ले ताल धका वैकल धयादिगु घोषणा यक्कुइ वैक या परमेश्वर प्रति तस्क भलसा दुगु संकेत बिल लो के किया त ज्यागु जुसा वो लसता लाई त मुखु जुई लुका छगु अध्याय पी च्याकु पत्के तयात गुदु छादासा वैकल जी थे ज्याम भाजी या त न दयायाना दिल आउनी खेजी त फुक्क मनुतेस तस्क धन्य मदाई मरियम न वो छ वो जी थे मनुख वो थ त छम छी धम छ्यो धका बयानी भजन सचिगु श्री च्याकु यु खुगु के दया त दाई कि परमेश्वर नम्र मनुते त स्वे मरियम थ त थगु ऐतिहासिक अजुचागु घटनाया नीति योग्य म त धम मनु मतागु ख लुका छगु अध्याय पी गुगु न्यगु पके धात गुदु दखले त धम व शक्ति दुम परमेश्वर जित थुकथ त धंगु च्या याना दिल वेकयागु नाहे पवित्र जु वेकया त माने आइपी वेकल पुस्ता पुस्ता तक दया याना दि दया धैगु योग्य न्याय मबिगु मुखु मरियम थ पापी ख तकाशु परमेश्वर वेकया त थगु पाथे तेगु सम्मानिया नीति अयोग्य ख तर परमेश्वर अथे हे या त लुका निछगु निगु पत्के धात गुदु वेकल थगु लायागु शक्ति केना दिगुदु वेकल घमण्ड याइपिनु मने चुङ्गु ग्वास फुक्क सेङ्का दिगुदु वेकल बल्लापी जुजुपिन्त सिंहासन कोकिया दिल अलि छिरपिन्त छुए छोया दिल यो पिनियन मिपी परमेश्वरिया वचन क्या तिस त ध व शक्तिशाली जुइमा परमेश्वर त धम व शक्तिशाली ख जिके मागु छु जक विनम्र जुइगु ख परमेश्वर दयादिगु ज्या या त प्रतिबद्ध पोङ्के बले वेकल झिगु नीति वेकया योजनाया त पूर्ण सफलता हे त वेकल थगु शक्ति व अधिकार लिसे पला न्याका दि तका सिके गुली अद्भुत प्रोत्साहन ख यो पि नियनमे पि थौयागु वचन नियना दि गुली परमेश्वर छिसकसित न सुब्याबीमा जय मसी नियनमिपि छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगो मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: टाइम चेक यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: जय मसीह साथै नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू साथै सम्पूर्ण श्रोताहरूमा कार्यक्रम हिप्पी लेट्स सिंग लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। अनि भाइ बहिनीहरू यहाँहरू कस्तो हुनुहुन्छ? साथै सम्पूर्ण श्रोताहरू आरामै हुनुहुन्छ होला र म पनि आरामै छु र सधैँ झैं यहाँहरूको माझमा यसरी आउनु पाउँदाखेरि म एकदमै खुसी छु। हाम्रो कार्यक्रम हिप्पी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज आसाम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नु हुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई यही समयमा गुड न्यूज आसाम 105.6 MHz सुन्न सक्नुहुनेछ। र आज भने म यहाँहरूलाई हाम्रो हिप्पी क्वायरहरूले गाउनुभएका गीतहरू यहाँहरूको माझमा राख्नेछु र अवश्य नै मलाई चाहिँ हिप्पी क्वायरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ र यी गीतहरू चाहिँ यहाँहरू जस्तै ससाना उमेरका भाइ बहिनीहरूले गाउनुभएका गीतहरू हुन् र अवश्य नै यहाँको गीतहरूले चाहिँ यहाँहरूलाई आशिष मिल्छ भन्ने चाहिँ मलाई लागेको छ। र सुरुमा ढिला नगरिकन यहाँहरूको माझमा एउटा गीत राख्न चाहन्छु जुन बाल गीत रहेको छ हिप्पी क्वायरले नै गाउनु भएको र यो गीतले भन्दछ मेरो आँखाले देखेको छ मसीह, मेरो आँखाले देखेको छ उद्धारकर्ता, मेरो आँखाले देखेको छ राजा जसको आगमन भयो हाम्रो मुक्तिको निम्ति। र अवश्य नै अहिलेलाई भनिराख्न चाहन्छु यही गीत

र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो भाइ बहिनीहरू कार्यक्रम यिपी लेप्चिङमा मेरो आँखाले देखेको छ मसिह भन्ने यस आशिषमय बाल गीत, र अवश्य नै हामीले परमेश्वरलाई देख्न नसके तापनि हामीले हाम्रो हृदयका आँखाहरूले चाहिँ हामीले परमेश्वरको उपस्थितिलाई चाहिँ महसुस गर्न सक्छौ, र अवश्य नै उहाँ चाहिँ मसिह हुनुहुन्छ र उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ र हाम्रो निम्ति चाहिँ यस संसारमा हाम्रो पापलाई पखाल्नको निम्ति, हाम्रो पापलाई क्षमा गर्नको निम्ति चाहिँ उहाँ आउनु भएको हो र उहाँ चाहिँ उद्धारकर्ता हुनुहुन्छ। हामीलाई जति पनि हाम्रा दुःख छन्, हाम्रा रोग बिमारहरू छन् अनि पापका कुराहरूबाट चाहिँ हामीलाई उद्धार दिने परमेश्वर हुनुहुन्छ, उद्धार गर्ने अर्थात हामीले अंग्रेजीमा हामीलाई रेस्क्यू गर्ने, जो चाहिँ हाम्रो मुक्तिको निम्ति यस संसारमा आउनुभयो। र भाइ बहिनीहरू यहाँहरू सबैजनालाई गीत एकदमै मनपर्छ होला, मलाई पनि गीत एकदमै मनपर्छ र म कहिलेकाहीँ आफू दुःखी हुँदै गर्दाखेरि पनि गीतहरू गाउने गर्छु अनि गीतहरू सुन्ने गर्छु अनि र ती गीतले भनेका शब्दहरूबाट चाहिँ मलाई फेरि पनि त्यो नयाँ आशा अनि त्यो नयाँ जोस आउने गर्दछ। र भाइ बहिनीहरूले पनि हाम्रो यिपी नेपाल YIPPI नेपाल टाइप गरेर पनि हाम्रो युट्युब च्यानलबाट यिपी कोयरले गाउनुभएका गीतहरू सुन्न सक्नुहुनेछ, यहाँको विदाको समयमा सुनेर आनन्दित लिन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूको माझमा अर्को गीत राख्न चाहन्छु र यो बाल गीतले चाहिँ यस्तो भन्दछ, वचन परमेश्वरको विश्वास योग्य, वचन परमेश्वरको अनन्त सत्य, वचन परमेश्वरको हामी सबको लागि, वचन परमेश्वरको पछ्याउने बाटो, वचन परमेश्वरको यही नै हो, वचन परमेश्वरको सत्य नै हो। अवश्य नै अब सुनौ यही गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यीपी लेप्सिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा र आजको यस कार्यक्रम यीपी लेप्सिङमा म यहाँहरूको माझमा यीपी कोयरले गाउनुभएका गीतहरू राखिरहेकी छु र म त सुनेर एकदम आनन्दित पनि भइरहेकी छु र यहाँहरू पनि एकदम आनन्द लिँदै हुनुहुन्छ होला। र यीपी कोयरले गाउनुभएका गीतहरू चाहिँ एकदमै मिनिङफुल छन् अनि यहाँका शब्दहरूले चाहिँ हाम्रो मन छुने गर्दछ र त्यसैले मलाई यीपीले गाउनुभएका गीतहरू यीपी कोयरको गीतहरू चाहिँ एकदमै मनपर्छ। जुन गीतहरू चाहिँ यहाँहरू जस्तै बालबालिकाहरूलाई लक्षित गरेर बनाइएका गीतहरू हुन् र अर्को कुरा हाम्रो यीपी कोयरहरूले चाहिँ उहाँहरू जस्तै ससाना साथीहरूलाई आफ्नो गीत मार्फतबाट अरू साथीहरूको माझमा सुसमाचार सुनाउनु चाहिँ हाम्रो यीपी कोयरको मुख्य उद्देश्य हो। यहाँहरूले पनि यीपीका गीतहरूद्वारा अरू व्यक्तिहरूको माझमा सुसमाचार सुनाउन सक्नुहुन्छ र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो कि वचन परमेश्वरको विश्वासयोग्य र वचन परमेश्वरको अनन्त सत्य भन्ने गीत यहाँहरूले सुन्नुभयो। मलाई पनि लाग्छ कि परमेश्वरको वचन चाहिँ एकदमै विश्वासयोग्य छ किनभने वचनले चाहिँ हामीलाई ज्ञान बुद्धिका कुराहरू अनि वचन चाहिँ सधैँभरि सत्य रहन्छ। हामीले बाइबलका कुराहरू हेर्छौँ भने बाइबल भनेको चाहिँ एउटा सत्यको कुरा हो र हामीले त्यहाँनिर हामी निराश हुँदै गर्दाखेरि हामीलाई दुःख हुँदै गर्दाखेरि सँगसँगै हामी खुसी हुँदाखेरि पनि हामीले त्यहाँ त्यसै सम्बन्धी बाइबलका वर्सहरू हेर्न सक्छौँ र केही दिन अगाडि म एकदमै दुखी थिएँ भाइ बहिनीहरू र मलाई एकदमै दुःख लागिरहेको थियो अनि र त्यो समयमा चाहिँ मैले बाइबलको वर्सहरू हेरेर बाइबलका पदहरूलाई हेरेर चाहिँ मैले त्यहाँबाट आशिषित महसुस गरेँ अनि फेरि मलाई चाहिँ म निराश हुँदै गर्दाखेरि म फेरि शान्तिमा अनि खुसीमा आउन सके। त्यसैले जो व्यक्तिले परमेश्वरको वचनलाई पछ्याउँदछ अनि त्यो व्यक्ति चाहिँ सधैँभरि राइट वेमा हिँड्दछ र अवश्य नै भाइ बहिनीहरू फेरि पनि अर्को गीत सुन्ने पालो भएको छ र यो गीतले भन्दछ पन्छी उडुन स्वतन्त्र भए। अब सुनौ यसै गीत। गीतपछि फेरि पनि उपस्थित

कार्यक्रम यीपी लेप्चिङमा फेरि पनि स्वागत छ भाइबहिनीहरू। यहाँहरूले भर्खरै मात्रै सुन्नुभयो पन्छी उडुन स्वतन्त्र भई भन्ने यस बाल गीत, र म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र साँच्चै नै भाइबहिनीहरू, म एउटा क्वेशन यहाँहरूलाई गर्न चाहन्छु। यहाँहरूलाई केही दिनसम्म एउटा बन्द कोठामा बन्द गरेर राख्यो भने चाहिँ यहाँलाई कस्तो महसुस हुन्छ? अवश्य नै यदि हामीलाई बन्द कोठामा राखिदियो भने हामी एकदमै दुखी हुन्छौँ, अनि हामीले बाहिरका कुराहरूलाई हेर्न सक्दैनौँ, अनि हामी जसरी बाहिरको इन्भाइरोमेन्टमा रमाउने गर्छौँ, वरिपरि हामीले एकदमै फ्रेस हावाका कुराहरू रहेका हुन्छन्, अनि हामीले उज्यालो प्रकाश घामलाई देख्नुपर्ने कुराहरू त्यो केही देख्दैनौँ यदि हामीलाई अँध्यारो बन्द कोठामा राखिदिएको छ भने। हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ, हामीलाई चाहिँ हामी बाँधिएर त्यहाँ बस्नुपर्ने अवस्था हुन्छ, अनि हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ। तर जब हामी त्यो बन्द कोठाबाट बाहिर निस्किन्छौँ भने हामीले चाहिँ परमेश्वरले सृष्टि गर्नुभएका असल कुराहरू देख्न सक्छौँ र महसुस पनि गर्न सक्छौँ। जस्तै कि मिठो अनि शीतल हावालाई हामीले महसुस गर्न सक्छौँ, अनि हरिया डाँडा पहाडहरू हामीले हेर्न सक्छौँ। र अवश्य नै यो गीतले चाहिँ भन्न खोजिएको थियो कि भर्खरै मात्रै जुन यहाँले सुन्नुभयो त्यो गीत, कि पन्छी चाहिँ स्वतन्त्र भएर, पन्छी अर्थात् चरा चाहिँ, चरा चुरुङ्गीहरू चाहिँ स्वतन्त्र भएर फ्रिली चाहिँ उड्न सकुन् भन्ने कुराहरू चाहिँ यहाँ रहेको छ। अनि अर्को भनेको जिउँदो पानीको फोहोराहरू फुटुन् भन्ने कुराहरू, जसले चाहिँ हामीलाई बताउँदछ कि पानी नभएको ठाउँमा पनि परमेश्वरले चट्टानबाट पानीहरू निकाल्नुहुन्छ भन्ने एउटा विश्वासका साथ चाहिँ यो गीतलाई बनाइएको हो। यहाँहरू सबैजनालाई आफ्नो नाम एकदमै मन पनि पर्छ होला, र मलाई पनि मेरो नाम सारा भनेर भन्न पाउँदाखेरि चाहिँ एकदमै मन पर्छ। र सानो हुँदाखेरि चाहिँ मलाई मेरो नामको अर्थ चाहिँ थाहा थिएन, अनि जब म बिस्तारै ठुलो हुँदै गएँ अनि पछि मलाई मेरो नामको अर्थ चाहिँ थाहा हुन थाल्यो, अनि जसले चाहिँ मलाई एकदम खुसी पनि बनाउँदछ। र भाइ बहिनीहरू, यस संसारमा थुप्रै नामहरू भएका मानिसहरू हुन्छन्, त्यस सँगसँगै सबैभन्दा उच्च अनि सबैभन्दा महान नाम चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टको रहेको छ, र जसको नाउँ चाहिँ सधैँभरि रहन्छ। यस संसार टलेर जान्छ होला, हामी मानिस जातिहरू नाश भएर जान्छौँ होला, तर पनि परमेश्वरको पुत्र येशू ख्रीष्टको नाउँ चाहिँ सधैँभरि रहिरहन्छ, किनभने उहाँको नाउँ चाहिँ एकदमै स्पेसल नाम रहेको छ। अनन्तदेखि नामहरू भएका मानिसहरू हुन्छन्, त्यस सँगसँगै सबैभन्दा उच्च अनि सबैभन्दा महान नाम चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टको रहेको छ, र जस

यीशु ख्रीष्टको नाउँमा जब हामी प्रार्थना गर्छौ, बिरामीहरूको निम्ति प्रार्थना गर्दछौ भने विश्वास साथ प्रार्थना गर्दछौ भने चाहिँ ती बिरामीहरूले चंगाई पाउँदछन्। र अर्को कुरा, हाम्रो जीवनमा हामीले पाउनु पर्ने मुक्तिका कुराहरू अनि उद्धारका कुराहरू हामीले पाउँदछौ। हाम्रो जीवनमा हामीले थुप्रै असल परिवर्तनहरू पाउँदछौ जब हामीले उहाँमा विश्वास साथ उहाँको नाउँमा प्रार्थना गर्दछौ भने। अब भने हामी यही गीत सुन्दैछौ र जुन गीतले भन्दछ, त्यो नाउँ अरू भन्दा उच्च नाउँ, एउटै नाउँ जो सदा रहन्छ, नाम जो अनन्त राज गर्ने, र येशु नाउँमा सब चंगाई छ। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यहाँहरूले आफ्नो बाल संगतिमा साथै मण्डलीमा यहाँहरूले पर्फर्म पनि गर्न सक्नुहुन्छ। भाइ बहिनीहरू, म यहाँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यहाँहरूलाई कुनै ठाउँ जानु छ भने यहाँहरूले के को प्रयोग गर्नुहुन्छ? जुन ठाउँमा यहाँहरू पुग्नु भएको छैन, यहाँ कुनै नौलो ठाउँ छ भने, अवश्य नै म चाहिँ कुनै नौलो ठाउँ छ भने त्यो ठाउँको बारेमा हेर्ने गर्छु। अनि अहिले त हाम्रो इन्टरनेटको यो सुविधा भएको कारणले गर्दाखेरि गुगल म्याप हेर्ने गर्छु, अनि त्यो ठाउँ कसरी जाने रहेछ भनेर हामीले गुगल म्यापमा हेर्ने, अनि त्यो ठाउँमा कसरी पुगिदो रहेछ भनेर हामीले त्यो ठाउँको बारेमा हेर्ने गर्दछौ, अनि हामी त्यो म्यापलाई हेरेर त्यो ठाउँमा सजिलै पुग्न पनि सक्दछौ। सायद तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ होला। अनि जब हामी बिना नक्सा हामीले म्यापहरू नहेरिकन हामी जब कुनै ठाउँमा जान्छौ भने हामी अल्लमल्लमा पर्ने गर्छौ, र हामीलाई त्यो हाम्रो पुग्नु पर्ने डेस्टिनेसनमा पुग्नको लागि हामीलाई एकदमै गाह्रो हुन्छ। त्यसैले हामीले चाहिँ राइट म्याप हेरेर अनि राइट ठाउँमा चाहिँ हामी पुग्न सक्छौ। त्यसरी नै येशू ख्रीष्ट चाहिँ एउटा म्याप देखाउने माध्यम हुनुहुन्छ, जसबाट चाहिँ हामी अनन्तको राज्य अर्थात स्वर्गको राज्यमा चाहिँ हामी जान सक्दछौ। जब हामी येशू ख्रीष्टमा विश्वास गर्छौ भने चाहिँ हामीले अनन्तको राज्य अर्थात स्वर्गमा हामी पुग्न सक्छौ, किनभने उहाँद्वारा मात्रै, येशू ख्रीष्टमा विश्वास गरेर मात्रै हामी चाहिँ परमेश्वर जो स्वर्गमा हुनुहुन्छ त्यहाँ चाहिँ हामी पुग्न सक्दछौ, अर्थात पिता कहाँ हामी जान सक्दछौ। अब भने हामी यही गीत सुन्नेछौ, जुन गीतले भन्दछ मैले देखेको छु बाटो पुरानो, गार्धनको सही नक्सा, जसले देखाउँदछ बाटो अनन्त रमाइलो। सुनौ यसै गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि कार्यक्रम यिपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू, म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र अवश्य नै यहाँहरूले यिपीका गीतहरू सुनेर आनन्दित लिँदै हुनुहुन्छ होला, र आफूले सुनेका गीतहरू सिकेका गीतहरू चाहिँ पक्कै पनि आफ्नो बाल संगतिका साथीहरूलाई अनि अन्य साथीहरूलाई पनि यहाँहरूले सिकाउन सक्नुहुन्छ। र यी गीतहरूमा यहाँहरूले आफ्नै एक्सनहरू हाउभावहरू प्रयोग गरेर पनि

फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। अनि एकदमै रमाइलो गीत यहाँहरूले भर्खरै सुन्नुभयो र मलाई पनि एकदमै रमाइलो महसुस भइरहेको थियो। अनि अवश्य नै यो गीत चाहिँ मलाई एकदमै मनपर्छ जुन हाम्रो यिपी क्वायरकै भाइ बहिनीहरूले गाउनु भएको छ। र अब भने म कार्यक्रमको अन्त्यतिर पनि आइसकेकी छु र आजको गीतहरूबाट यहाँहरूले एकदमै आशिषको महसुस लिनुभयो होला। र फेरि पनि भन्न चाहन्छु आफूले सुन्नुभएका गीतहरूलाई आफ्नो साथीहरूको माझमा गाउन उहाँहरूलाई सिकाउन चाहिँ नभुल्नु होला। र यदि यहाँहरूलाई कहिले काहीँ निराश महसुस हुन्छ, दुःखी महसुस हुन्छ भने चाहिँ यहाँहरूले कृपया गरी यिपीका गीतहरूलाई हाम्रो युट्युब च्यानल यिपी नेपालबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै कार्यक्रममा यो अन्तिम गीत यहाँहरूको माझमा राख्न चाहन्छु, जुन गीतले भन्दछ रायोको दाना झैं विश्वास। र अवश्य नै हामीसँग रायोको दाना झैं विश्वास छ कि छैन यहाँहरूले यस गीतबाट सुन्न सक्नुहुन्छ र आफ्नो कुराहरूलाई चाहिँ रिफ्लेक्ट पनि गर्न सक्नुहुन्छ। यति भन्दै कार्यक्रम यिपी लेप्सिङबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। श्रोता मित्र, यहाँसम्म कि नगन्ने कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्। कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दिन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन। श्रोता मित्र, उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन। उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्ट येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस्, एकछिन, एउटा सहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही सहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्।
तपाईँको समाजले पनि शिक्षित मानिसहरूको कुरा सुन्छ होला। यो संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारेज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उठलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाईँ र म कति धर्म कर्म गर्छौं, कति दान दक्षिणा गर्छौं, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समाजको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाईँ नम्र बनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौं। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते दुवै हात जोडेर यस कार्यक्रममा तपाईँलाई म स्वागत गर्दछु। आफूले सोचेको काम उल्टो भइदिँदा, कुनै कुरा बुझ्नुभन्दा अघि बिमारीको शिकार हुनुपर्दा, आफूले विश्वास र भरोसा गरेको व्यक्तिले धोका दिँदा हामीलाई के गरौं कसो गरौं हुन्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यही महत्वपूर्ण परिस्थितिको बारेमा आज म तपाईंसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँसित अनुरोध गर्दछु, कृपया आफ्नो विचार, आफ्नो सुझाव, आफ्नो मन्तव्य, आफ्नो अनुभव यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो हामीलाई अवश्य बताउनुहोस्। तपाईँले लेख्नुभएका पत्र, तपाईँले लेख्नुभएका विचारहरूले हामीलाई ठूलो उत्साह मिल्दछ, सान्त्वना मिल्दछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

0: परमेश्वरले हामीलाई समझ दिनुभएको छ। यो समझले हामीलाई सहायता गर्छ। जीवनमा धेरै पल्ट निर्णय लिनु पर्दा, अप्ठ्यारो परिस्थितिमा पर्दा हामी के गर्छौं? हामी सोच्दछौं, विचार गर्छौं, घोत्लिन्छौं, हाम्रो समझलाई प्रयोग गर्छौं। समझले हामीलाई समाधान दिन्छ, बाटो देखाउँछ। एक व्यक्ति पैदल हिँडेर कतै गइरहेको छ, उसित धेरै पैसा छ, बाटो चिल्लो र राम्रो छ, मोटर गाड़ीहरू आउने जाने गरिरहेका छन्, तापनि त्यो व्यक्ति पैदल नै हिँडिरहेको छ। ऊ जंगल, पहाड, मैदान पार गर्दै अघि बढ्दैछ। उसलाई देखेर एकजना व्यक्तिले भन्छ, दाई, ए दाई, तपाई मोटर गाड़ीमा चढेर किन जान्नुहुन्न? राम्रो बाटो छ, सवारी साधनहरू छँदैछन्, तापनि तपाई पैदल हिँडेर किन यात्रा गरिरहनु भएको छ? त्यस व्यक्तिले भन्छ, यी बस गाड़ी मोटर गाड़ीको बारेमा मलाई यति राम्रो ज्ञान छैन, मलाई यी कुराहरूको बारेमा अघिबाटै थाहा हुँदो त म यति साह्रो दुःख उठाउने थिइन, मोटर गाड़ीमै चढेर जाने थिए। मेरो आवाज सुनिरहनुभएका मित्र, यो व्यक्तिको बारेमा सुनेर तपाईँको मनमा कस्ता विचारहरू उत्पन्न हुन्छन्? यो घटना सत्य हो भने म भन्दिन, तर पनि केही मानिसहरू यस्तै विचार भएका हुन्छन्। वास्तवमा त्यो व्यक्तिले त्यस्तो दुःख उठाउनु पर्ने कुनै कारणै थिएन। ऊ बस गाड़ीमा चढेर सहजै उसले चाहेको ठाउँमा जान सक्थ्यो, छोटो समयमा ऊ जान चाहेको ठाउँमा पुग्न सक्थ्यो। तर कति दुःख लाग्दो कुरा, उसलाई बस गाड़ीको बारेमा केही पनि थाहा छैन। उसले पहिले पहिले बस गाड़ी देखेकै थिएन, त्यसको बारेमा उसले जानेको सुनेकै थिएन। पैसा त छ खल्तीमा, तर पैसा भएर पनि केही लाभ छैन। उसले पैदलै हिँडेर दुःख उठाइरहेको छ। नदीमा डुङ्गा छँदैछ, पौडिएर नदी किन पार गर्नुपर्छ र? बाँसकै भए पनि साँगो छ, साँगोबाट खोला तर्दा भइहाल्छ। तर कोही कोही मानिस हुन्छन् जसलाई डुङ्गाको बारेमा थाहै हुँदैन। यो संसारमा धेरै मानिसहरू अज्ञानतामा जीवन बिताइरहेका हुन्छन्। यो संसारमा धेरै यस्ता मानिसहरू छन् जसलाई बिमारबाट निको हुन, पापको क्षमा पाउनको निम्ति शान्तमय जीवन पाउन परमेश्वरले हाम्रा निम्ति सबै कुरा गरिदिनु भएको छ भने थाहै छैन। यदि यो कुरा हामीले जान्यौं भने र त्यसमा विश्वास गर्यौं भने परमेश्वरले उहाँको वचनमा भन्नुभएका सबै कुराहरू हाम्रो जीवनमा पूरा हुनेछन्। आज करोड़ौं मानिसहरूलाई यो कुराको ज्ञान नभएको कारण तिनीहरू दुःख, कष्ट, श्राप बोकेर आफ्नो जीवन बिताइरहेका छन्। उनीहरूको जीवन पीड़ाले भरिएको छ। यदि तपाईँको जीवनको अवस्था पनि यस्तै छ भने आज सुनिरहनुभएका कुराहरूलाई जीवनमा अपनाउनुहोस्, तपाईलाई भलो हुनेछ। हाम्रो रेडियो कार्यक्रम सुन्ने एकजना जवान भाइ थियो। उसको आँखा केही कमजोर थियो, उसले राम्ररी देख्न सक्दैनथ्यो। उसले धेरै डाक्टरहरू कहाँ गएर आँखा जचाएको थियो, औषधि खाएको थियो, तपनि आँखा राम्रो हुन सकेन। ऊ निराश भएको थियो। एक दिन हाम्रो रेडियो कार्यक्रम सुनिरहेको बेला उसले विश्वास गर्यो परमेश्वरमा। उसले आफ्नो आँखाको चंगाईको निम्ति पुकार्ने निश्चय गर्यो। त्यस दिन रेडियोबाट बिमारी र रोगीहरूको निम्ति प्रार्थना गरिएको थियो। उसले निको हुनुको निम्ति यसोमा विश्वास गर्न थाल्यो। उसले आफै पनि प्रार्थना गर्न थाल्यो। परमेश्वरको वचन निश्चय उसको जीवनमा पूरा हुनेछ भने विश्वास गर्न थाल्यो। परमेश्वरले उसलाई सहायता गर्नुभयो। उसको विश्वासलाई देखेर परमेश्वरले उसलाई निको पार्नुभयो। ऊ राम्ररी देख्न सक्ने भयो, आँखा चंगा भयो। परमेश्वरको वचन र प्रतिज्ञा उसको जीवनमा पूरा भयो। यो सानो एउटा घटना मात्र हो, तर यसरी असल कामहरू धेरै मानिसको जीवनमा भएका छन्। धेरैले मलाई यस विषयमा पत्र पनि लेखेका छन् र धेरै कुराहरू गोप्य भएको कारण म सबै कुरा रेडियोबाट छर्लंग पार्न मिल्दैन। बाइबलमा अब्राहम नामका एकजना व्यक्तिको बारेमा वर्णन गरिएको छ। तिनी धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनलाई एउटा सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। तिनको जीवनमा परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुनुको निम्ति तिनले 25 वर्षसम्म पर्खनु पर्यो। तिनी 100 र तिनकी पत्नी 90 वर्षकी हुँदा तिनको सन्तान जन्मियो। त्यस्तो उमेरमा पनि सन्तान जन्मन्छ र? यो प्राचीन समयको घटना हो, तर परमेश्वरले त्यो तिनीहरूको जीवनमा सम्भव गराउनुभयो। आफ्नो परिस्थिति विपरीत हुँदा, कुनै आशा नहुँदा पनि अब्राहमले विश्वास गरे, परमेश्वरमा आशा राखे। परमेश्वरले हाम्रो अवस्था वा परिस्थिति हेरेर होइन, तर उहाँको शक्ति र महानताद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। अब्राहम र तिनकी पत्नी साराको निम्ति त्यस्तो उमेरमा सन्तान जन्माउने कुनै छाँट थिएन, तर पनि परमेश्वरले सम्भव गराउनुभयो। आज तपाईँको जीवनमा पनि केही यस्तै हुन सक्छ। सायद तपाईँको जीवनमा कुनै आशा नभएको जस्तो देखिन्छ, तपाईँको जीवनमा सराप परेको जस्तो देखिन्छ, कुनै आशा नहोला, सबै कुरा समाप्त भएको जस्तो छ होला। तर त्यो त तपाईँको विचार हो, परमेश्वरको विचार त्यस्तो छैन। तपाईँको मनले भनेका कुराहरूमा ध्यान नदिनुहोस्, तर परमेश्वरको वचनले के भन्छ त्यस कुरामा ध्यान दिनुहोस्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, अचम्मको हुनुहुन्छ। मानिसले के भन्छन् ती कुरामा पनि ध्यान नदिनुहोस्, तर परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्। परमेश्वरले बाइबलमा जुन वचनहरू भन्नुभएको छ, जुन प्रतिज्ञाहरू गर्नुभएको छ, ती तपाईँका निम्ति हुन्। हुनसक्छ तपाईँको जीवनको पीड़ा, रोग, समस्या, मानिसहरूसितको झमेला होला तपाईसित, तपाईँले गरिरहनु भएको काम पूरा नभएको होला, नोकरी जागिर छैन होला, आफूले सोचेको जस्तो भइरहेको छैन होला, तपाईँको परिस्थिति यस्तै होला। तपाईँको परिस्थिति जे छ त्यो सत्य हो, तर परमेश्वरको वचन पनि सत्य छ। परमेश्वर भन्नुहुन्छ, म तिमीलाई छुटकारा दिनेछु, म तिमीलाई निको पार्नेछु, म तिमीलाई सहायता गर्नेछु। फेरि म तपाईँलाई अब्राहमको कुरा सम्झना गराउन चाहन्छु। बाइबलमा लेखिएको छ, आशा पटक्क नहुँदा पनि अब्राहमले परमेश्वरमा आशा राखी विश्वास गरे। परमेश्वरमाथि अब्राहमको विश्वास यस्तै थियो। परमेश्वरले तपाईँलाई पनि वास्ता गर्नुहुन्छ। उहाँले तपाईँको जीवनको परिस्थिति जान्नुहुन्छ। तपाईँको जीवनको बारेमा उहाँले सबै कुरा जान्नुहुन्छ। प्रभु येशू परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई सहायता गर्नको निम्ति नै उहाँ यो संसारमा मानिस बनेर आउनुभयो। हाम्रो पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। येशूमा विश्वास गरी हामी परमेश्वरका सन्तान बन्न सक्छौं। हो प्रिय मित्र, तपाईँ भन्नुहोला, मेरो पृष्ठभूमि केही छैन, मेरो घर परिवारको कुरा केही पनि छैन, म त सामान्य मान्छे हो। तर परमेश्वरको प्रतिज्ञामा तपाईँ र म परमेश्वरको सन्तान बन्ने हक र अधिकार पाउन सक्छौ। तपाईँ येशूमा विश्वास गर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँको चरणमा आउनेहरूलाई येशूले नयाँ जीवन दिने प्रतिज्ञा दिनुभएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, परमेश्वरको वचन बाइबल अरू पुस्तक जस्तो होइन। बाइबलमा लेखिएका वचनले मानिसलाई जीवन दिँदछ। तपाईँ पढ्नुहोस् र त्यसमा लेखिएका परमेश्वरका सल्लाह र आफ्नो जीवनको निम्ति तपाईँले ती स्वीकार गर्नुहोस्। तपाईँको जीवनको परिस्थिति चाहे जस्तै सुकै भए पनि परमेश्वरले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। के तपाईँ आज उहाँको चरणमा आउने निर्णय गर्नुहुन्छ? निर्णय लिने अधिकार तपाईँको हातमा छ, किनभने यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै बिदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईंलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: के तपाईँले एक्लो र त्यागिएको महसुस गर्दै हुनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 40 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ हामी सबैभन्दा धेरै माया गर्ने मानिसहरू हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरू जसमा हामी हाम्रो हृदय लगानी गर्छौं तिनीहरू सधैँ उस्तै भावनाहरू प्रदान गर्दैनन्। तिनीहरूले हामीलाई सधैँ हामीले उनीहरूलाई माया गरेको जस्तो माया गर्दैनन्, वा हुन सक्छ उनीहरूले कुनै समयमा हामीलाई माया गर्थे र हाम्रो उनीहरूसँग घनिष्ठ सम्बन्ध थियो, तर अब त्यो सम्बन्ध समाप्त भएको छ। या त उनीहरूले अब यो चाहिँदैन भन्ने निर्णय गरेको कारणले, वा परिवारको सदस्य वा विशेष साथीहरूको मृत्यु भएको कारणले उनीहरूको प्रस्थानले हामीलाई असहाय महसुस गराउँछ। अब हामीसँग हाम्रा गहिरा भावनाहरू र चिन्ताहरू साझा गर्ने कोही छैन। त्यस्तो अवस्थामा हामी के गर्छौं? सम्बन्धहरू सधैँ हामीले चाहे अनुसार चल्दैन। जब त्यस्तो हुन्छ, यसले हामीलाई एक्लो र त्यागिएको महसुस गराउने धेरै दुःखद अवस्थामा छोड्छ। यो हामीले महसुस गर्न सक्ने सबैभन्दा नराम्रो भावनाहरू मध्ये एक हो। यसको उपचार के हो त? धेरै मानिसहरूले आफ्नो हृदयमा भएको त्यो शून्यतालाई हटाउन चाँडै अरू कसैलाई खोज्ने छनौट गर्छ, तर जब यो नयाँ सम्बन्धले काम गर्दैन तब फेरि निराश हुन्छन्। सत्य यो हो कि राम्रो र नराम्रो दुवै समयमा हामी सधैँ भरोसा गर्न सक्ने एउटा मात्र सम्बन्ध छ, र त्यो हो हाम्रो पिता परमेश्वर र हाम्रो प्रभु येशू ख्रीष्टसँगको हाम्रो सम्बन्ध। मत्तीको पुस्तक 28:20, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिमीहरूलाई सिकाऊ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। येशू एक मात्र व्यक्ति हुनुहुन्छ जसले हामीलाई कहिले छोड्नुहुने छैन। म अरू कसैको बारेमा तपाईलाई त्यो बाचा गर्न सक्दिन। यो संसार त्यस्तो मानिसहरूले भरिएको छ जो उत्सुकतापूर्वक तपाईँ कहाँ पुग्छन्, भन्छन् कि तिनीहरू तपाईँको साथी बन्न चाहन्छन्, तर तिनीहरूको मनसाय शुद्ध छैन, र जब तपाईँ तिनीहरूमा भरोसा गर्नुहुन्छ तिनीहरू तपाईँको हृदयमा पाइला टेक्छन् र तपाईँलाई तपाईँको दुःखमा बस्न छोड्नेछन्। यदि तपाईँ एक्लो, दुखी, बिर्सिएको वा माया नपाएको महसुस गर्दै हुनुहुन्छ भने येशू ख्रीष्टसँगको स्वर्गमा तपाईँको भविष्यमा आफ्नो विचार केन्द्रित गर्नुहोस्। कलसीको पुस्तक 3:1-4। यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। स्वर्ग त्यस्तो ठाउँ होइन जहाँ तपाईँलाई बिर्सिनेछ। स्वर्ग त्यस्तो ठाउँ हो जहाँ तपाईँलाई पूर्ण रूपमा चिनिनेछ, पूर्ण रूपमा माया गरिनेछ र सधैँभरि घर जस्तो महसुस गराइनेछ। प्रकाशको पुस्तक 21:3-4। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। येशूले हामीलाई बस्नको लागि एउटा राम्रो महल दिने मात्र प्रतिज्ञा गर्नुभएन, उहाँले हामीलाई अझ महत्वपूर्ण कुराको पनि प्रतिज्ञा गर्नुभयो। उहाँले हाम्रो आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। हामीले फेरि कहिल्यै एक्लो, नचाहिएको वा माया नपाएको महसुस गर्ने छैनौ। म यो बाचा गर्न सक्दिन, तपाईँले पृथ्वीमा राख्न चाहनुभएको सम्बन्धहरू सधैँ सफल हुनेछन्। धेरै पटक ती सफल हुँदैनन्। तर म तपाईँलाई के बाचा गर्न सक्छु भने येशु ख्रीष्टसँग तपाईँको लागि सबै कुरा राम्रोसँग सफल हुनेछ र उहाँले तपाईँलाई अरू कसैसँगको अद्भुत सम्बन्धमा पनि मार्गदर्शन गर्नुहुनेछ। उहाँमाथि विश्वास गर्नुहोस्। पहिलो कुरन्तीको पुस्तक 13:13। अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। परमेश्वरसँगको हाम्रो भविष्यलाई यति महान बनाउने कुरा भनेको हामीले उहाँसँग र अरूसँग बाँड्ने प्रेमको अद्भुत अनुभव हो। त्यो प्रेम अनन्तकालसम्म हामीलाई सान्त्वना दिन विश्वास योग्य हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: अच्छी नेना दिएको दो निच्छा आत्मिकी ज्याजो स्पार्क माई फेथ जीको विश्वास के चमक हया बिउ। कथे याना क्षमा फोनेको दकास से किगो जयमसी जोजो लपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवनिया श्रृंखला भाग 30 के छिसकसित न लसकुस जी सकसिन दुङके गुयाई गुब्ले झिगु ज्याख सुया त नुग्ले साकी भिडाबी त चाकी व निराशै थगु इले झिस विकल्प दो झिस कि गर्व यागु जिफु झिस छु न मखुको ज्या मयागु पह यागु अले झिगु व्यवहार बचाउ याफु वा झिस थथम विनम्र जुइकेफु झिगु दोङ्गुले प्रभावित झुपिन त स्वीकार याना अले इम्के क्षमा फो सत्य थोख कि यदि छम मनुदेश थ त विनम्र यागु व थगु गल्ती स्वीकार यागु ल्यल धासा मनुतेगु वया त अप्प सम्मान दै झिस मेपिनेगु सम्मान तोते मखो गथे याना धथे धाउस थुके उगु सम्मान या त बल्ला कि मनुदेश गल्ती याइपे अगुवा माला चुङ्गु मडो इम्स इमान्दार व धथे पि अगुवा माला चुङ्गु दो मितोपदेश निचागु अध्याय झिन्छोङ्गु पदके धातगु दु थगु पाप या पश्चाताप मया त कि छ गुब्ले थाहा वे फैमुखु छ थगु पाप या पश्चाताप याना तोतल लासा परमेश्वर यागु दया माया छन् त दै यो पि न्यनमेपि तदपि अगुवा गल्ती मयाइ पि मुखु बरु थगु गल्ती स्वीकार याए त विनम्र जुया भविष्य थगु जीवन या अपेक्षा पुङ्के मफुगु क्षेत्र या त भिङ्केगु नीति इमान्दार पूर्वकु त याइपिजुई याको न्यागु अध्याय यो झिन्खुगु पदके धाटगु जु अज्यागु नै छिम्स थ पिन्स यानुगु पाप थ थम स्वीकार या अले छम मेम सिगु नीति प्रार्थना या अथे यासा छिमगु ल्वे लनाउने धर्मी मनुख प्रार्थना यागु परमेश्वर नेनादी ध्यान बिउ थोचिस थ थम यागु मखुगु खया त स्वीकार यागु ख मेगु पला धैगु थ थम प्रार्थना यागु ख झिस थथे याबले झिस परमेश्वर झित ल्याके त लुखा चाका बि गुब्ले गुब्ले मनुदेगु गल्ती या नीति क्षमा फोने माली अभिगेल थ भात नाबाल या नीति यागु थोहे ख दाउदा थ मनुते त नाबाल ठा छोयाबिल कुकियाना मनुते त वया फैचातेगु हेर्चाह यागु नीति यागु सेवा या क्षतिपूर्ति रूपे छु नसा क्या फै ला दगा नापाङ्गु समुएल न्यागु अध्याय यो झिगु झिन्छगु पदके धादगु दो नाबाल दाउद या मनुते त थथे लिसम्बिल दाउद सुख थो इसैया क्या धाम सुख थौकले अपयाना दास त थ मालिक पाखे विश्व जोया चङ्गु दु जी नेगु नसा जी तुनेगु दाख मद्द व जी फैया सचाई पिनिगु नीति जोरियाना तयुगु ला मोसुपी मनुते त झिछा बिउगु नाबा लोभी ख अले वया प्रशस्त त इने म मधेको दाउद्या दासते त छु न मोबित त नाबा न दाउद्या त अपमान याए गुलियोगु ख अले वया दासते त थ मालिक प्रति निष्ठाहीन जुगु दोष त कबिल थो दाउद वो वया दासते गु इमानदारी ता क्रूर आक्रमण ख थो ख नेना दाउद तस्म त चाल व थगु तरबार जुना पेसम मनुते त थल्युल्यु उने त उजबिल वयागु ग्वास नाबाल वो वया फुक्क मिज पासुपिन्स स्यागु ख अबिगेल दाउद या त पन नाबाल या त दोष बिगु पल्सा व थथम यागु गल्ती स्वामित्व काल व विनम्र पूर्वक दाउद या त गल्तिया नीति माफी फोन वया मनुते त ने त यक्कु नसाबिल अथियाना व थ भात हो वया सक्ने पासुपिनिगु ज्यान बजाया त यो पिङ्गेन मिपि क्षमा फोनेको तस्क महत्वपूर्ण ख छ डोङ्की बोले प्रभावित मुनु या न्योने याक्न स्वीकार्य थुक थ छि मेपि लिसे स्वापु बल्लाका दि अले छि इमान्दारीता व विश्वास देका दि थोयागो वचन नेना देगुली परमेश्वर छि सकसित न सवादीमा जय मसी मेपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादीम सोमन भिक्टर ट्रोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादी उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवादीमा जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: ईश्वरीय विपत्ति। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म एउटा धेरै राम्रो सुसमाचार लिएर आएकी छु, अनि यो एउटा यस्तो सुसमाचार हो जुन साँच्चै नै अद्भुत छ। सुन्नुहोस्, परमेश्वरलाई दुःख कष्ट पटक्कै मन पर्दैन, उहाँ कष्टलाई घृणा गर्नुहुन्छ। मेरो मतलब, यो कति ठूलो आशिषको कुरा होइन त? किनकि हाम्रा दुःख कष्टहरू देखेर परमेश्वर खुशी हुनुहुन्न, उहाँले त्यसबाट आनन्द लिनुहुन्न वा कुनै प्रकारको भावनात्मक सन्तुष्टि नै लिनुहुन्छ। यीशुले पृथ्वीमा आफ्ना धेरै जसो समय मानिसहरूका दुःख कष्ट हटाउनमै बिताउनुभयो। मानिसको पीड़ा देख्दा परमेश्वरको कोमल हृदय पग्लेर आउँछ। न्यायकर्ताको पुस्तकमा भएको त्यो घटना हेर्नुहोस्। परमेश्वरका मानिसहरू गलत बाटोमा गएका थिए, उनीहरू आफ्ना शत्रुहरूबाट सताइएका थिए, दुःखले थकित र बोझले दाबिएका थिए। अनि न्यायकर्ता 10 अध्यायको 16 पदले के भन्छ? अनि परमप्रभुले इजरायलको दुःख अब सहन सक्नु भएन। के तपाईँले यो कुरा सुन्नुभयो? जब उहाँका सन्तानहरू रोइरहेको वा दुःख पाइरहेको देख्नुहुन्छ, तब प्रभुको हृदय पग्लेर आउँछ, उहाँको मन रुन्छ। अब स्वाभाविक रूपमा तपाईँले भन्नुहोला, हो ठिकै हो, तर ती प्राकृतिक विपत्तिहरूको बारेमा नि? यदि परमेश्वर दुःख कष्टबाट यति धेरै प्रभावित हुनुहुन्छ भने सम्पूर्ण गाउँहरू नै विनाश गर्ने भयानक सुनामी र भूकम्प जस्ता घटनाहरू उहाँले किन हुन दिनुहुन्छ? त्यस्ता घटनामा हुने दुःख र धनजनको क्षति सोच्नै नसकिने खालको हुन्छ। त्यो एउटा धेरै राम्रो प्रश्न हो, अनि त्यो विषयमा व्याख्या नै गर्न नसकिने कुराको स्पष्टीकरण म दिन सक्दिन। तर मलाई यो कुरा थाहा छ, यदि आदम कहिले पापमा नपरेको भए, यदि सृष्टिकर्ताले त्यो कथालाई फेरि लेख्न पाउने भए, उहाँले दुःख कष्टलाई यो संसारको कैदबाट कहिले बाहिर आउन दिनुहुने थिएन। मलाई यो कसरी थाहा छ? किनकि विलाप 3 अध्यायको 33 पदले भन्छ, किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दुःख दिनुहुन्न। मित्र, दुःख कष्टको विषयमा यसले परमेश्वरको वास्तविक हृदयलाई देखाउँछ। मेरो घाँटी भाँचिँदा उहाँ खुशी हुनुभएको होइन। तपाईँको जीवनसाथीलाई कुनै गम्भीर रोग लागेको खबर सुन्दा परमेश्वर रमाउनुहुन्न। जन्मजात अपाङ्गताहरूमा उहाँलाई कुनै आनन्द मिल्दैन। यी सबै रोग र अपाङ्गताहरू यसकारण मात्र यहाँ छन् किनकि पाप कैदबाट खुल्यो र पाप बाहिर आयो। मानिसहरूले विद्रोह गरे र परिणाम स्वरूप श्राप आयो। अनि अदनको बगैँचामा मानिसले गरेको विद्रोहदेखि नै हाम्रो संसार सुस्केर हालिरहेको छ र मानिसहरू युद्ध, बाढ़ी, भूकम्प, रोग र अरू धेरै कुराहरूका मुनि पेलिएका छन्। तपाईँहरू जस्तै म पनि परमेश्वरका रहस्यमय योजना र उद्देश्यहरू देखेर अलमलमा पर्छु। तर मुख्य कुरा के हो भने, यस्ता साना ठूला विपत्तिहरूले मानिसहरूलाई कि त परमेश्वरबाट टाढा लैजान्छन् कि त परमेश्वरतिर खिचेर ल्याउँछन्। यही कारणले गर्दा जब केन र म सड़कमा साइरन बजाउँदै कुदिरहेको एम्बुलेन्सका लागि बाटो दिन आफ्नो गाड़ी रोक्छौं, हामी सधैँ त्यो घाइते व्यक्ति र उसको परिवारका लागि प्रार्थना गर्छौं। हामी प्रार्थना गर्छौं कि दुर्घटना वा चोटपटक जस्तो सुकै भए पनि त्यो परिवार परमेश्वरबाट टाढा होइन, उहाँतिर खिचिएर आओस्। हामी यसो गर्छौं किनकि हामीलाई थाहा छ, विपत्तिहरूले मानिसको हृदयलाई कि त कठोर बनाउँछन् कि त मदत, आशा र सान्त्वनाका लागि प्रभुतिर दौड़दा तिनीहरूको हृदयलाई नम्र र कोमल बनाउँछन्। अनि अरू सबै कुरा भन्दा माथि हाम्रा पिताको हृदयको बारेमा हामीलाई यो कुरा थाहा छ। रोमी 5 र 8 अध्यायबाट म यसलाई सहज रूपमा भन्छु, हामी परमेश्वरका लागि कुनै कामको नहुँदा पनि उहाँले हाम्रा लागि आफ्ना पुत्रलाई बलिदानी मृत्युमा सुम्पेर हामी प्रतिको आफ्नो प्रेम प्रमाणित गर्नुभयो। अनि रोमी 8 अध्यायबाट परमेश्वरले आफ्नै पुत्रलाई पठाएर हाम्रा अवस्थाहरूलाई अंगाल्नुभयो र सबैभन्दा नराम्रो परिस्थिति भोग्न दिनुभयो। उहाँले हाम्रा लागि सबै कुरा दाउमा लगाउन अलिकति पनि हिचकिचाउनु भएन। मित्र, मानिसहरू दुःखमा पर्दा परमेश्वर सुखले बसेर हेरिरहनु भयो भनेर कसैले पनि उहाँमाथि कहिले दोष लगाउन सक्दैन। क्रूसलाई हेरेर कसैले कसरी यस्तो कुरा भन्न सक्छ र? विपत्तिहरू ठूलो होस् या साना, हरेक दिन घट्छन्। अब प्रश्न यो हो, तपाईँ आफ्नो समुदायमा अनि आफ्नो संसारमा दुःख पाइरहेका मानिसहरूका लागि परमेश्वरका हात र खुट्टा, उहाँको कोमल स्पर्श र उहाँको उत्साहजनक आवाज कसरी बन्न सक्नुहुन्छ? त्यसैले आज उहाँलाई प्रार्थना गर्नुहोस् कि उहाँको त्यो दया र करूणा तपाईँ मार्फत दुःखी मानिसहरूमा व्यक्त हुन सकोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

त्यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
4: www.goodnewsfm.com.np। यसले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योना 14:6।
0: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिरन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौं र कार्यक्रममा हामी विशेष गरिकन तपाईँसँग कुराकानीहरू गर्छौं र तपाईँसँग भएका प्रतिभाहरू चाहिँ प्रस्तुत गर्दै आइरहेको छौं र तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू तपाईँले लेख्नुहुन्छ, गीत भजनहरू लेख्नुहुन्छ भने पनि गाएर वाचन गरेर हामीलाई सुनाउन सक्नुहुनेछ, कार्यक्रम मार्फत प्रस्तुत गर्न सक्नुहुनेछ, प्रभुको महिमा गर्न सक्नुहुनेछ र छोटो आशिष मार्न सक्नुहुनेछ। कुनै विषयसँग सम्बन्धित जानकारी अथवा टिप्सहरू तपाईँले राख्न सक्नुहुनेछ र मैले भनेका भन्दा बाहेकका प्रतिभाहरू छन् भने पनि तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ र मुख्य गरिकन हामीले जे पनि प्रस्तुत गर्छौं, जे पनि प्रतिभाहरू कार्यक्रम मार्फत राख्छौं, यी सबै प्रतिभाहरूबाट चाहिँ हामी प्रभुको महिमा गर्छौं। यति कुरा चाहिँ तपाईँ हामीले एकदमै ध्यानमा राखेर हामी हाम्रो प्रतिभा, हामीसँग भएका कुराहरूलाई कार्यक्रम मार्फत हामी प्रस्तुत गर्नेछौ गर्दै आइरहेको छौ र फोन गर्नुहुने मध्येबाट कार्यक्रम कन्दीमा एकजना श्रोतालाई हामी लक्की ड्रबाट विजेता पनि बनाउँछौ र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र रिचार्ज कार्ड चाहिँ हामीलाई कार्यक्रम स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र फोन गर्नुहोला 01 47 70 754 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98 023 44 646 98 023 44 646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
5: जानी नजानी सानो कविता कोरी हजुर त्यही सुनाउँदै परमेश्वरको महिमा गरौं कि भनी तिन जानी कार्यक्रमको ढोका ढकढकाउन आए हजुर म पम्फा रोका पनि एकछिन पछि म मालडामा जाँदैछु यतिखेर कोठामै बसी हजुरलाई धन्यवाद सहित टक्राउँछ हजुर जयमेसी हजुरलाई धन्यवाद सहित टक्राउँछ हजुर जयमेसी
2: जयमेसी हजुर एकदमै आरामै छ एकदमै तपाईँ त खतरा कवित्री भइसक्नु भएछ आज त झनै एकदमै एकदमै मिठो कविता सहित आउनु भएको छ धेरै धेरै धन्यवाद हो नि हो नि एकदमै राम्रो हो नि हो नि पम्पाजी जो धेरै हाँस्छ त्यो धेरै बाँच्छ पनि भन्छ हेर्नु है स्वास्थ्य पनि हुन्छ एकदम राम्रो कुरा भन्नुभयो पम्फाजी र आज भनेपछि कविताहरू नै प्रस्तुत गर्नुहुन्छ तपाईँ एकदमै एकदमै हुन्छ हामी सुन्न चाहन्छौँ
5: स्कुलमा चाहिँ म कविता लेख्थेँ म कति फर्स्ट फर्स्ट हुन्थे नि हजुर पढ्नमा पनि मेरो भाइ र म एउटा कक्षामा पढ्थ्यो अनि भाइ र के भाइ फर्स्ट भयो म सेकेन्ड म फर्स्ट भयो भाइ सेकेन्ड अनि हामीलाई त सरहरूले कति माया गर्थ्यो गर्नुहुन्थ्यो बिदाको बेलामा नि हामीलाई उहाँ लानको लागि बुवालाई भन्न जानुहुन्थ्यो बुवाले पठाउनु हुन्थेन हामीलाई सबैले कति माया गर्नुहुन्थ्यो कापीहरू कलमहरू किन्न नपर्ने थियो रिबन रिबन दुई चोटा बाँच्न पर्ने रिबन पनि किन्न नपर्ने कति पुरस्कारहरू पाउँथ्यो नि हजुर
2: कस्तो राम्रो
5: स्कुलमा त्यस्तो त्यो त संसारिक कविता भइहाल्यो होइन एकदमै राम्रो अनि अहिले परमेश्वरको निम्ति अलिअलि लेख्न सिक्दैछु हजुर क्षमा चाहन्छु गल्ती भुलर भए
2: हुन्छ सुरु गर्न सक्नुहुन्छ
5: बारी पहिरोको कारण आएको बारीको कारण म अलिकति लेख्न मन लाग्यो अनि परमेश्वर धन्यवाद भएको होस् कति बगाए बारीले मानिस कति बगाए धन सम्पत्ति कति बगाए बारीले मानिस कति बगाए धन सम्पत्ति परमेश्वरको क्रोध हो कि आएको हो विपत्ति परमेश्वरको क्रोध हो कि आएको हो विपत्ति बालुवा सरी लास फिजिए खोलाको बगर भरि बालुवा सरी लास फिजिए खोलाको बगर भरि त्यो दृश्य सम्झना गर्दा यो मन रुन्छ धर धरी यो दृश्य सम्झना गर्दा मन रुन्छ धर धरी परमेश्वरको क्रोधबाट बस्न बाँच्न कहिले आउँछ बारी पहिरो कहिले आउँछ भूकम्पको धक्का कहिले आउँछ बारी पहिरो कहिले आउँछ भूकम्पको धक्का कहिले आउँछ कोरोना र डिङ्गो परमेश्वरको क्रोध हो क्रोध हो पक्का कहिले आउँछ कोरोना र डिङ्गो परमेश्वरको क्रोध हो पक्का परमेश्वरको क्रोधबाट बच्न पर्छ पश्चाताप गरौँ साथी घरिघरि परमेश्वरको क्रोधबाट बच्न पश्चाताप गरौँ साथी घरिघरि पश्चातापको आह्वान हुनुपर्छ आज साथी यो संसारभरि पश्चातापको आह्वान हुनुपर्छ यो संसारभरि अब यस्तो विपत्ति नआओस् प्रभु हाम्रो नेपाल देशभरि अब यस्तो विपत्ति नआओस् प्रभु हाम्रो नेपाल देशभरि शिर झुकाउँदै तपाईँको अघि बिन्ती गर्दै पश्चाताप गर्छु घरिघरि शिर झुकाउँदै तपाईँको अघि बिन्ती गर्दै पश्चाताप गर्छु घरिघरि सुन सबै मण्डली सुन सबै मण्डली बाँकी मानिसहरूले परमेश्वरको परमेश्वरलाई चिन्नुपर्छ सुन सबै मण्डली बाँकी मानिसहरूले परमेश्वरलाई चिन्नुपर्छ पहाड तराई खोला किनारमा बस्नेहरूलाई सुसमाचार सुनाउन हिँड्नुपर्छ पहाड तराई खोला किनारमा बस्नेहरूलाई सुसमाचार सुनाउन हिँड्नुपर्छ बुढापाकाहरूले घरमै बसी प्रार्थना गर्नुपर्छ जवान जवानीहरू परमेश्वरको वचन सुनाउन हिँड्नुपर्छ जवान जवानीहरू परमेश्वरको वचन सुनाउन हिँड्नुपर्छ शिर झुकाउँदै परमेश्वरसँग प्रार्थना प्रार्थनामा शक्ति माग्नुपर्छ, शिर झुकाउँदा परमेश्वरसँग प्रार्थनामा शक्ति माग्नुपर्छ, उहाँको शक्ति धारण गरी गाउँ शहरमा बस्नेहरूलाई सान्त्वनाको वचन सुनाउन बाँड्नु हिँड्नुपर्छ। छ, उहाँको शक्ति धारण गरी गाउँ शहरमा बस्नेहरूलाई सान्त्वनाको वचन बाँड्न हिँड्नुपर्छ। यसैले मण्डली होसियार साथ परमेश्वरको अनुग्रह भित्र पसौ। यसैले साथी मण्डली होसियार साथ परमेश्वरको अनुग्रह भित्र बसौ। वचन प्रचार गर्न अब ढिलो नगरी हिँड्न कमर कसौ। वचन प्रचार गर्न अब ढिलो नगरी हिँड्न कमर कसौ।
2: आमेन, आमेन, आमेन। एकदमै सुन्दर पम्फाजी, एकदमै सन्देश र प्रार्थना सहितको कविता तपाईँले प्रस्तुत गर्नुभएको छ हाम्रो देश नेपालको लागि। धेरै धेरै धन्यवाद। यसरी नै आगामी दिनहरूमा अझै धेरै हामी कविता तपाईँबाट सुन्न चाहन्छौ। प्रभुले आशिष दिनुभएको छ हाम्रो पम्फाजीलाई, र अहिलेलाई चाहिँ हामी सुनौ पम्फाजी। धन्यवाद। हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो। साह्रै सुन्दर कविता उहाँले वाचन गरेर सुनाएर जानु भएको छ। हाम्रो देशको लागि प्रार्थना गर्न आह्वान पनि कविता मार्फत उहाँले गर्नुभएको छ, र यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। तपाईसँग भएका प्रतिभाहरू यसरी नै प्रस्तुत गर्न सक्नुहुनेछ, र जे पनि प्रस्तुत गर्नुहुन्छ प्रभुको महिमाको खातिर नै हामी प्रस्तुत गर्नेछौ। र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
6: जय मसी पुनम म्याम।
2: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
6: आरामै छु। हजुरलाई कस्तो छ?
2: एकदमै आरामै छौ हामी पनि। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
6: आज म यो बाढी पीड़ितमा समर्पित एउटा कविता गर्न चाहन्छु।
2: हजुर, हुन्छ हजुर, सुरु गर्न सक्नुहुनेछ।
6: 2083 साल भदौ जसको दिन आयो काल बनेर भोटे कोसी क्षणभरमै लियो ज्यान। हजारौंको सिउँदो खुसी हो, हजारौंलाई सहारा विहीन बनायो भोटे खुसी, किन बहुलायौ तिमी? ऐतिहासिक बेत्रावती बजार बगरमा परिणत गरिदिऊ, धन्न बालेन सरकार पाएर उद्धारमा कुनै कमी हुन दिएनौ। तिम्रो रौद्र रूप हामीले इतिहासमा कहिल्यै पाएका थिएनौ। तिमी यसरी झुक्क्याएर आयौ, आकाशमा कुनै संकेत दिएनौ। अकल्पनीय तरिकाले तिम्रो ताण्डव नृत्य देखेर संसारले विचित्त र स्तब्ध बनायो। अब कहिल्यै पनि यसरी नआऊ भोटेकोसी, तिमीलाई यो भयानक रूपमा स्वागत छैन। भोटेकोसी, तिमी भदौ 10 गते बिहान किन निर्दयी भयौ? हामीसँग बाढी रोक्ने सामर्थ्य त छैन, न त भत्किएको घर उठाउने काँध नै छ, तर केवल देश सम्झिँदा भिज्ने आँखा र टाढैबाट रसुवा नुहाकोट अगाली रहने मन छ। तर मलाई थाहा छ, त्यो आँसु बतासँगै मिसेर हिमालको निधारसम्म पुग्छ। कसैको आँगनमा बाढीले ढकढक्याउँदा घरभित्र आमा बुवाको मुटु काँप्यो होला, कसैको गहना छुट्यो होला, कसैको सपना नदीसँगै बग्यो होला। भोटे कोसीमा आएको बाढी भन्दा पनि म भित्रको ठूलो बाढी छ। हिजो जहाँ धानका बालाहरू हावासँग नाच्थे, आज त्यही खेत बजारमा बाढीले मृत्युको अक्षर लेखेको छ। भोटेकोसी, तिमी किन यति निर्दयी भयो? आज मेरो जन्मभूमिको आकाश रोएको छ, नदीको भेलसँगै मेरो मन पनि भावुक भएको छ। हिजोसम्म मुस्कुराएका ती बस्तीहरू, मानिसको हाँसोले गुन्जिएका ती आँगनहरू आज भग्नावशेषमा परिणत भएका छन्। कसैको घर बगायो, घरसँगै सपना बगायो, कतै आज आफ्नो प्रियजनको खोजीमा आँखाहरू कुनै चमत्कार होला कि भनेर 15 दिनसम्म पनि बाटो हेरिरहेका छन्। भोटेकोसी, त्रिशुली, तिमी त हाम्रो जीवन थियौ, तिम्रो काखमा बेत्रावती हाम्रो सभ्यता थियौ, पहाड़देखि मैदानसम्म बग्ने मायालु नदी थियौ। तर गत भदौ 10 बिहान 8:45 उग्र रूप भएर रौद्र रूप देखायौ, किन यति धेरै आँसु आफ्नै किनारमा छोडेर गयौ? तर मेरो मन त्यही छ, ती उजाड बस्तीहरूमा आफन्त खोजिरहेका आँखाहरूमा, आमाको काख खोजिरहेका शिशुहरूमा, आफ्ना प्रियजनको खबर पर्खिरहेका हरेक मुटुका धड्कनमा, हे प्रकृति, तिमी मेरो देशमा एकपछि अर्को विपत्ति लिएर आउँछौ। 72 सालको भूकम्प, त्यसपछि कोरोना, अहिले फेरि बाढी, तिमी त आमा हो भोटेकोसी, जगत जननी हो, यति कठोर निर्दयी भएको सुहाउँदैन। तिमीलाई आफ्नो सन्तानमाथि यसरी ताण्डव रूपमा खनिनु पटक्कै सुहाएन तिमीलाई। तर भदौ 10 किन यति रुग्र उग्र भएर रौद्र रूप देखायो? किन यति धेरै आँसु आफ्नै किनारामा छोडेर गयो? हराएका 4 जना जीवन फर्काउन सके पनि अब बाँचेका मानिसहरूले बाँच्ने साहस देऊ, उजाड भएका घरहरूमा फेरि उज्यालो छाओस्, फेरि आशाको किरण पलाओस्। आफन्त गुमाएका तिम्रा एक सन्तानले आफूले आफैले सिद्ध्याए भन्ने खबर पनि सुनियो, अब यस्तो खबर सुन्न नपरोस्। प्राकृतिक विपत्तिले भत्काएका घरहरू फेरि बन्न सक्छन्, उजाड भएका बस्तीहरू फेरि पुनर्स्थापना हुन सक्छन्, रूखका पातहरू फेरि पलाउन सक्छन्, तर गुमिसकेका जीवन कहिल्यै पनि फर्केर आउन सक्दैनन्। त्यसैले मेरो देश नराम्ररी दुखेको छ। यस विनाशकारी बाढीमा पनि ज्यान गुमाउने हजारौं दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धांजलि छ। शोकाकुल परिवारमा गहिरो समवेदना छ। उहाँहरूको आफ्नो प्रियजन गुमाउँदा कुपीडा सहन सक्ने शक्ति पिता परमेश्वरले दिउन्। बाढीका कारण बेपत्ता हुनुभएका व्यक्ति सकुशल भेट्युन्। मृत्यु र जीवन के छ थाहा नपाएका आफन्तहरूलाई कि सास कि लासको पहिचान गर्न सक्ने शक्ति दिउन्। सुरक्षा कर्मीको अदम्य साहसप्रति सलाम छ। पीडामा परेका सबैमा पिता परमेश्वरले रक्षा गर। शोकमा डुबेका सबै नातिनु आशाको दीप बाल्न वर्तमान बालेन सरकार कटिबद्ध छ। यो सरकारलाई सबैको सहानुभूति र सहयोग छ। नातिनुस् बाढी पीड़ितहरू। हजुरको साथमा सुजन गुरूङ जस्तो गृहमन्त्री र बालेन शाह जस्तो प्रधानमन्त्री हजुरहरूको साथमा हुनुहुन्छ। मेरो स्थानीय निकाय गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल बाढी पीड़ितको साथमै हुनुहुन्छ। ट्विन विस्थापित गर्नुपर्छ भन्ने खड्गको भनाइमा आज बाढी पीड़ितको क्षेत्रमा ट्विनको सहाराले पुर्याएको यथार्थले ओलीको भनाई अदूरदर्शी रहेछ भन्ने भनाई स्थापित भएको छ। पिता परमेश्वर सबैको कल्याण गर, यही मेरो प्रार्थना छ। येशु प्रभु सबैको कल्याण गर, यही मेरो प्रार्थना छ। जय मसीह हजुर।
2: हजुर, एकदमै अर्थपूर्ण। धेरै धेरै धन्यवाद हरिबोलजी, र तपाईँले हामीलाई फेरि पनि त्यो समयहरूतिर पुर्याउनु भएको छ र अझै हाम्रो देशको लागि र त्यो क्षेत्रहरूको लागि प्रार्थना गर्नको लागि हामीलाई प्रेरित पनि गर्नुभएको छ। धेरै धेरै धन्यवाद, प्रभुले आशिष दिनुभएको। सबैलाई छोटो हामी जय
6: मसीह।
2: हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले पनि कविता वाचन गरेर जानुभएको छ। निश्चय पनि हाम्रो देशमा परमेश्वरको एकदमै साथ र उहाँको हातको खाँचो छ र अझै धेरै हामीले हाम्रो देशको लागि प्रार्थना गरिरहेको छौं भने अझै धेरै प्रार्थनामा उचालौं ती व्यक्तिहरूको लागि जसले आफ्नो परिवारहरू गुमाउनु भएको छ, सबै थोक गुमाउनु भएको छ। र फोन लाइनमा गई हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो,
7: हजुर, जय मसीह। पुनम नानी,
2: जय मसीह, जय मसीह। हाम्रो शिव हरि अथवा रामहरिजी, रामहरिजी कस्तो हुनुहुन्छ?
7: सन्चै
2: हाम्रो यता एकदमै ठिक छ। मध्यपुर ठिमीतिरको हालखबर कस्तो छ?
7: एकदम तलतलापुर घाम लागेको छ।
2: हजुर, र खुसी लाग्यो धेरै समय पछि तपाईँसँग फेरि पनि कुराकानी गर्ने अवसर भयो। प्रभुलाई धन्यवाद। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
7: आज त भजनै गाउनु पर्ला, अब पहिला गाएको भए पनि होइन, प्रभुको महिमा गर्ने हो।
2: आमेन, आमेन। एकदमै हुन्छ,
7: आज भन गाउँ न।
2: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
7: प्रभुजी तिमी मेरो जीवनको स्वामी, तिमी नै मेरो सहारा। प्रभुजी तिमी मेरो जीवनको स्वामी, तिमी नै मेरो सहारा।

प्रियतम तिमी मानव रूपली आयो हे मेरो नाम जगतम तिमी मानव रूपली आयो हे मेरो नाम म जस्तो पापीलाई छुटकारा दियो म जस्तो पापीलाई छुटकारा दियो धन्यवाद छ तिमीलाई म जस्तो पापीलाई छुटकारा दियो धन्यवाद छ तिमीलाई प्रभुजी तिमी नै मेरो जीवनको स्वामी

सायो सारे दुख क्रुसको थियो मलाई बचाउनला तिमी नै मेरो जगतको उद्धारकर्ता

0: तिमीलाई चढाउँछु सम्पूर्ण जीवन तिमीलाई चढाउँछु प्रभुजी तिमी नै मेरो भनेको स्वामी तिमी नै मेरो सहारा जगतको उद्धारकर्ता पापीहरूको तारणहारा प्रभु तिमीले मलाई बचाए प्रभु तिमीले मलाई हजुर धन्यवाद
1: एकदमै मिठो हस् धेरै धन्यवाद रामहरूजी यसलाई छोटो हामी जयमसी र रामहरू सिपाहीजी हुनुहुन्थ्यो यता ठिमी भक्तपुरबाट उहाँले फोन गर्नुभएको थियो र उहाँले बेला मौकामा फोन गर्नुहुन्छ र एकदमै मिठो भजन गीतहरूको साथ पनि दिनुहुन्छ यसरी नै प्रभुको महिमा गरेर उहाँ जानुभएको छ कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी हाम्रो पुष्पजी बोल्दै हुनुहुन्छ होइन त
2: हजुर हजुर
1: हजुर सन्चै आरामै हुनुहुन्छ तपाईँ
2: हजुर आरामै छु
1: म्याम हजुर र आज तपाईँ कुन कुरा प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत
2: म भजनै गाउँछु म्याम एउटा
1: एकदमै सुरु गर्न सक्नुहुनेछ
2: हुन्छ माया माया ओ माया माया माया ओ माया संसारमा भएका हे सबै जाति हेर यसुको त्यो छेरिएको छाति माया ओ माया तिमीलाई गरे उनले सधैँ सधैँलाई माया माया ओ माया आमाको गर्भमा बनाए उनैले प्राण पनि त्यागे उनको खुनैले आमाले छोर्ला उनले छोड्दैनन् माया हो ओ माया तिमीलाई गरे उनले सधैँ सधैँलाई माया माया ओ माया आँखाको आँसुनी पुछन् उनैले मुहारमा मुस्कान भर्छन् उनी

0: उनले सधैँ सधैँलाई गरे उनले सधैँ सधैँलाई माया माया ओ माया माया माया ओ माया
1: एकदमै धेरै धन्यवाद मिठो गीतको साथ तपाईँले दिनुभएको छ पुष्पजी र प्रभुले धेरै आशिष दिनुभएको छ. अहिले हामी छुटौं. हस् धन्यवाद. एमसी पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले मिठो भजन गीत गाएर साथ दिनुभएको छ र पालो तपाईँको. तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ. कार्यक्रम हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ र फोन लाइनमा को श्रोता हुनुहुन्छ उहाँलाई अन इयरमा म लिने नै छु. तपाईँले पनि फोन गर्नको लागि एकदमै एकदम तयार भएर बस्नुहोला भन्न चाहन्छु. कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
2: हेलो
1: हजुर जयमसी. हजुर चित्र मगरजी बोल्दै हुनुहुन्छ. हजुर सन्चै हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौँ. चित्रजी कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ आज?
2: कविता.
1: हजुर हजुर हुन्छ एकदमै सुरु गर्न सक्नुहुनेछ.
2: के छ र लानु मरेर जानु कात्रोले बेरिएर कसैलाई जलाउलान् कसैलाई गाड्लान् मरेको भनेर छोरा र छोरी घक्कानी रोलान् दोहोरा बनेर आँसुको थोपा बग्न थाल्छ सागर भनेर कालोले टिपी लैजान्छ एक दिन लौ आऊ भनेर छोड्दैन कसैलाई पालै पालो एक एक गरेर छोरा र छोरी आफन्तको बिन्ती टेर्दैन त्यसैले

0: हेर्दा हेर्दै लैजान्छ एक दिन आफैलाई त्यसैले त्यसैले यसैमा गर्नुपर्छ विश्वास सबैले मिल्छ तब अनन्त जीवन हुनेको कृपाले धर्मीलाई स्वर्ग पापीलाई नरक नरक छ भन्छन् है यीशुले सक्दैन जित्न कालले अब हुनेको कृपाले सक्दैन जित्न कालले अब हुनेको कृपाले भन्न चाहन्छ हजुर जय मसीह
1: एकदमै धेरै धन्यवाद प्रभुले अझै धेरै आशिष दिनुभएको चित्रजी अहिलेलाई छुटौँ हामी जय मसीह हजुर चित्र मकरजी हुनुहुन्थ्यो भक्तपुरबाट र फोन गरेर साथ दिनुभएको थियो कविता वाचन गरेर साथ दिनुभएको थियो र श्रोता आज एकदमै हाम्रो श्रोताहरूले आफ्नो प्रतिभा प्रस्तुत गरिरहनु भएको छ प्रभुको महिमा गरिरहनु भएको छ र तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ फोन लाइन एकदमै खुल्ला रहेको छ र एउटा गीतको साथी समय दिन चाहन्छौ हामी फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र कोही श्रोता फोनलाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जयमसी।
0: जयमसी फुनाजी, जयमसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, ए यस्तै हो, आनन्दै छु, म सन्चै छु बहिनी।
0: हजुर,
1: आनन्द हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थना, आनन्दै छु।
0: आमेन, प्रभुलाई धन्यवाद भएको होस्। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रमबाट?
1: हुन्छ बहिनी, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै है। आज हामीले धन्यवाद दिन पाएका छौँ, तर विश्वासी पनि नविश्वासी पनि सबैजना एकैचोटि बढारेर त्यस्तो विध्वंस आयो, त्यस्तो बारी आयो है। अब यो समय कसलाई के थाहा छ र प्रभुलाई थाहा छ, न आकाशबाट बर्सिएको छ पानी। मलाई चाहिँ एउटा वचनले मलाई त्यो मैले साल बिर्सिएँ है। मलाई आज भयो होला 6-7 वर्षै भयो, मैले सालै बिर्सिएँ, म यस्तो छु, तर ममा मेरो आत्मा सन्तुष्ट गरेर मलाई अगौनी गरेर यो यरिमिया 9:17 वचन आएको थियो कि, म साह्रै आनन्द, मैले किनभने मलाई प्रभुले चिन्नुभयो, चुन्नुभयो, यो वचन मलाई यसरी आयो प्रकाश भएर मेरो हृदयमा, मलाई म शरीर भोजन को लागि भोकाए पनि मेरो आत्माको भोजन चाहिँ मेरो प्रभुले मलाई खुवाउनु भयो क्या। यो जानुहोस् हुन्छ आमा भन्नु न, अनि म चाहिँ किनभने यो 9:17 वचनद्वारा मलाई त्यसरी प्रकाश पार्नुभयो, मेरो आत्माको आँखामा, मेरो हृदयमा छाप लाएर बस्नुभयो है। आज चाहिँ यो दिन रहेछ के है, आज यो दिन रहेछ, अनि अझै पनि बाँकी छ, अझै पनि के हुने हो, मान्छेले अझै देख्नु परेको छ, मानिसहरूले अब धेरै पाप र अत्याचार यो मानिस संसारमा भइरहेको कारणले गर्दा प्रभुको समय आउँदैछ, आउँदैछ वचनमा भनिरहेको छ, त्यो कारणले गर्दा मलाई चाहिँ किनभने एकदम यो वचनबाट मैले त्यो दिनमा त्यस्तो विधि भयो, मान्छे भेट्टाउन सकेन, मान्छे बगायो है, सबै नोक्सान भयो, मलाई यो वचनले धरक्कै रोयो के। अब म भन्दिनँ भन्न त यो यरिमिया 9:17 नै छ है, अनि के भन्नुभएको छ अलिकति भन्छु होइन नि तपाईँहरू। अब यसरी हो विचार, परम प्रभुको वचन सुन, उहाँको मुखको वचन सुन, तिमीहरूका कान खोल, तिमीहरूका छोरा छोरी छोरीहरूलाई शोक गर्न र एक अर्कालाई विलाप गर्न लगाइदेऊ, अनि हाम्रा बालकहरूलाई गल्लीदेखि र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्युले नाश गरेको छ, त्यो हाम्रा झ्यालहरूसम्म चढेर आएको छ र हाम्रा किल्लाहरू भित्र पसेको छ। तलै सन्छ म भन्दिनँ है, तर यहाँनिर किनभने आज झ्यालहरूमा नि पस्यो, किल्लाहरू नि भट्कायो, सबै यो वचनै पुरा भएको मलाई एकदम थाहा हुन्छु, म रुन्छु, मलाई हे प्रभु त्यो दिनमा मलाई यति ठुलो प्रकाश गरेर मलाई आउनुभएको, म एउटा अन्धोलाई तपाईँले यो वचन मलाई दिनुभएको, मैले त एउटा भने नि मान्छेले गहना पातलाएर झल्काएर हिँडेर हिँड्छन् हिँड्नु पर्छ लाउन बिचारा उनको भएको चिज, म त यो वचनमा म रमाइलो छ आशिषमा छु के, म मेरो वचन छ मलाई सिर्फुलाको हार, मेरो वचन छ राम्रो पात्र, मेरो वचन छ मलाई सबैभन्दा म राम्रो, मलाई मेरो हृदयमा यो वचन दिनुभयो, यस्तो आत्मामा खाँदी खाँदी प्रकाश भएर आउनुभयो, म अचम्मै लाग्यो, यो कहाँ भइरहेको थियो यस्तो घटना त, भूकम्प गयो अनि के अरे एकताका माओवादी भनेर त्यो औदान विधि भयो, घोच्चाइ घोच्चाइ हानेर ढुङ्गेले हानेर सोत्राम भयो, मान्छे कति मरे, अति भर्खरै ज्ञानजीको त्यस्तो भयो, अनि फेरि यही भइरहेको थियो, यही वचनै मलाई दिनुभएको र यो वचन प्रार्थना गर्छु प्रभु, यो विनाशा भइसक्यो किन यस्तो, यो वचन त वचनै रहेछ के नानी, वचन त वचनै हो, वचनमा चाहिँ मान्छेले म चाहिँ अति नै मलाई केही चाहिँदैन, मलाई राम्रो पनि मेरो मलाई राम्रो नि चाहिँदैन, म यहाँनिर आएको छु, मेरो घरबेटी आमा हुनुहुन्छ, अनि आमासँग बोल्छु, साह्रै खुसी हुन्छु, अनि म जहाँनिर बसे म खुसीको साथ छु, म खुसीको साथ अनि त्यहाँनिर बस्दा पनि मलाई के नि मेरो परमेश्वरले नडराउ है भनेर दनकाने लौरी धाराद्र पानी अनि मेरो प्रभु मसँग बोलिरहेको मैले थाहा गरेको छु। अनि यो धन्यवाद प्रभुलाई तर यहाँनिर यो वचनले गर्दा आज बारीमा लास भने भुसुक्कै अब कसले टिपेर भ्याउने कसले गनेर भ्याउने यो भवसार मलाई दिनुभएको यो वचन म आज यो वचन हेरेर प्रार्थना गर्छु। मलाई आँसु आउँछ यो बिनान छ अझै के हुने हो त्यत्रो नदी सुक्नु यत्रो माछा छटपटिनु त यस्तो उत्पातै भयो अझै के हुने हो थाहा छैन है। अनि यो वचन मलाई अगाउने गरेर मेरो आत्मालाई सन्तुष्ट पारेर खाँदी खाँदी मलाई झल्काई झल्काई दिनुभएको त्यो दिनमा वचन बहिनी आज मलाई चाहिँ प्रभुले के योजना र इच्छा हो मलाई थाहा छैन। ठिकै छ म प्रभुलाई हेर्छु है प्रभुलाई हेर्छु म प्रभुलाई हेरेको छु म साँच्चै नि आज बिहानभरि नि यहीँ धुनु मुनि गरेँ सबै कुरामा एक दिन बिराएर पानी आउँछ अनि पानी जम्मै छ भित्र म थापिन आमा भने अनि प्रार्थना गरेको छु प्रभुसँग जोडिरहेको छु नजिक भएछु वचनको हेरेको छु। अनि म चाहिँ किनभने साँच्चै नै मैले यस्तो सहारा पाएँ यस्तो प्रभु मसँग बोल्ने परमेश्वर भेटेको छु म खुसी छु नानी है म आशिषमा छु सबैजना आशिषमा हुनुपर्छ म मात्रै होइन है सबैजना आशिषमा भएर बसौँ जियौँ। अब यो वचनले भनेको जै जस्तो यो वचन प्रकाश भएर मलाई मेरो आत्माको आँखामा टल्काउनु भयो देखाउनु भयो अनि छाप लगाइदिनु भयो मलाई अनि एकदम धन्यवाद प्रभु। आज यो विनाश भयो भनेर मैले धन्यवाद खुसी भएर दिएको होइन यो परमेश्वरको वचन मैले मलाई दिनुभयो कि मैले नदेखिने प्रभुलाई मैले विश्वास गरेको छु अनि मेरो मैले चिनिन मलाई चिन्नुभयो क्या मलाई छान्नुभयो क्या मेरो प्रभुले मलाई छानेर मलाई चुनेर मलाई आफ्नो बनाउनु भयो अनि प्रभुको लागि म बोलिरहन्छु वचन दिनुहुन्छ म भन्छु आशिषहरू बाँड्छु सबै कुरामा खुसी भएर बसेको छु उहीँ एकजनालाई हेरेको छु मैले है बहिनी धन्यवाद अनि हुन्छ बहिनी ल
0: धेरै धेरै धन्यवाद एकदम खुसी लाग्यो पुनाजी र यसलाई छोटो हामी जयमेश्री हजुर पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्ना विचारहरू आफ्नो हृदयमा लागेका कुराहरू पनि व्यक्त गर्नुभएको छ र अवश्य पनि हामी अहिले यस्तै प्रकारको सोच विचारहरूबाट भएर गइरहेको छौं तर हाम्रो आशा चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ अनि उहाँमाथि आशा गर्ने व्यक्तिहरू कहिले पनि निराश हुनु पर्दैन भनेर उहाँको वचनले हामीलाई बताएको छ। यसकारण अवस्था परिस्थितिहरू त विभिन्न हुँदै जान्छ संसारमा रहन्छेलसम्म तर हामीसँग सधैँभरि एक समान रहनुहुने र कहिले पनि नबद्लिनुहुने परमेश्वर चाहिँ हामीसँग हुनुहुन्छ भन्ने कुरा चाहिँ यसमा चाहिँ हामी एकदमै रमाहट गर्न सक्छौं। र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो म्याम जयमसी
0: जयमसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यता गडाउरीबाट पवित्र नगरको
0: पवित्राजी कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्चै छु म्याम हजुरलाई।
0: हजुर हामी पनि एकदमै आरामै छौँ र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: भजन नै गाउँछु म्याम।
0: हजुर एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद
1: म्याम। एकदमै मिठो भजन गीत गाउनुभयो, धन्यवाद तपाईँलाई पवित्राजी। र कार्यक्रम सुन्दै गर्नुहोला, अहिलेलाई छुटौँ हामी। जय मसी। हजुर, हाम्रो पवित्र नगरकोटीजी हुनुहुन्थ्यो गोदावरीबाट, र यसरी नै तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं, र वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: तिब्बतबाट आएको हिम पहिरो पुग्यो भोटे कोशी, तिब्बतबाट आएको हिम पहिरो पुग्यो भोटे कोशी, मानिसका सपना अनि घर परिवार र आफन्तहरू लग्यो सबै खुसी, मानिसका सपना अनि घर परिवार र आफन्तहरू लग्यो सबै खुसी, कसलाई भन्नु निर्दोष त्यहाँ कसलाई भन्नु दोषी, कसलाई भन्नु निर्दोष त्यहाँ कसलाई भन्नु दोषी, कति बेला कहाँ के हुन्छ यो कसलाई के पत्ता, कति बेला कहाँ के हुन्छ यो कसलाई के पत्ता, कतिको त उद्धार भयो कति छन् बेपत्ता, कति परे मृतक खेला कति छन् बेपत्ता, यो कुरा सम्झिँदा पनि छाती पोल्छ अति, यो कुरा सम्झिँदा पनि छाती पोल्छ अति, नसोचेकै आउँदो रहेछ जीवनमा विपत्ति, नसोचेकै आउँदो रहेछ जीवनमा विपत्ति। जयमसी।
1: जयमसी रश्मिलाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर ठिकै छ, सन्चै छु। हजुरहरूलाई कस्तो छ?
1: हजुर हामी पनि एकदमै आशिषमय छौ, आरामै छौ, र एकदमै कविता सहित कार्यक्रममा प्रवेश गर्नुभएको छ, धेरै धेरै धन्यवाद। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: म गीत गाउँछु एउटा।
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ, धन्यवाद। हुन्छन् यहाँ यो धर्म त्यो धर्म, माफ गर्नुहोला मलाई कस्तो हल्ला गरिदिएछ अबले।

0: सबैमा मानिस जातिलाई कृष्ण एकान्त छ। धन्यवाद
1: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि रश्मिलाजी, प्रभुले धेरै आशिष दिनुभएको छ। यसरी नै प्रभुको महिमा गर्दै अगाडि बढ्नुहोला र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी,
0: धन्यवाद, जय मसी।
1: हजुर, रश्मिला बोहराजी हुनुहुन्छ, उहाँ आफै गीतहरू कविताहरू रचना गर्नुहुन्छ, लेख्नुहुन्छ र मिठो गाउनु पनि हुन्छ, उहाँको आफ्नै प्रकारको भाकाहरू छ र यी सबै कुराहरूबाट प्रभुको महिमा गरिरहनु भएको छ। अनि अझै अगाडि बढ्नुहोला, हामी यही नै शुभकामना भन्न चाहन्छौ रश्मिलाजीलाई, र तपाईँले पनि आफ्नो प्रतिभाहरू यसरी नै प्रस्तुत गर्न सक्नुहुनेछ। कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ र कार्यक्रम अवधिभर हामीले गर्ने हरेक कुराहरूबाट हामी प्रभुको महिमा गर्दछौ, हामीसँग भएका प्रतिभाहरू प्रस्तुत गर्दछौ र एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत हामी तपाईँसँग कुराकानीहरू गरिरहेको छौं र अवश्य पनि हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं। तपाईँको फोन कल लिनको लागि हामी अलिकति असमर्थ छौं र आज हामीलाई धेरैजना श्रोताहरूले फोन गरेर साथ दिनुभएको छ। एकदमै आशिषमय कुराहरू उहाँले प्रस्तुत पनि गर्नुभएको छ अनि हामी एकदमै आशिषित पनि भएको छौं र एकदम धन्यवाद मनदेखि नै दिन पनि चाहन्छौ। र लक्की ड्रबाट एकजना विजेताको नाम पनि मैले लिएर आइसकेको छु जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम घोषणा गर्नुभन्दा अगाडि म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई एकदम धन्यवाद दिन चाहन्छु। तपाईँहरूको प्रस्तुतिहरू एकदमै सुन्दर प्रस्तुतिहरू छन् र त्यसलाई अझै प्रयोग गर्दै र प्रभुको महिमा गर्दै अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु म। र यो समयमा लकी ड्रबाट एकजना श्रोताको नाम पढ्न सफल भएको छ अनि उहाँको नाम रहेको छ रामहरि सिपाई। र रामहरिजी तपाईँलाई एकदमै बधाई छ, तपाईँले कार्यक्रम सके पश्चात पुनः फोन गर्नुभएर आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगर्जीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म। र कार्यक्रमको अन्तिमतिर आइसकेको छु, विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्ट पार्टीको समय प्राविधिक मित्र विजयजी र म पुनम हामी विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौं।
2: सुन्नु न बजे कोता
3: सामान नभेटेर बेपत्ता
2: होइन सामान चाहिँ के चारो ल्याएको
3: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि
3: कहाँ छ यो
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
4: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
5: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510-74236 9510-74236
5: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ
4: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै
3: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
6: तर यसुले भन्नुभयो बालकहरूलाई म कहाँ आउन देऊ तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है
7: छाचुक नगर आज कति दिन रे
8: 3 दिन भयो
7: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
7: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
10: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: जयमिसी नमस्कार म गायिका धनुषा घले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज भनेदेखि सुन्नुहोस् है।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसवता यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई पनि तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौं। प्रेसवता यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई कसरी परमेश्वरको राज्यको निम्ति प्रस्तुत गर्न सक्छौ भन्ने नै रहेको छ। आदरणीय श्रोता, अब नै यो कार्यक्रमको शुरूआत भइसकेको छ र यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र यस कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा प्रसारित भएका विषयवस्तुहरू तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। यसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने ढिला नगरिकन हामी आजको कार्यक्रमलाई शुरूआत गर्न गइरहेका छौ र कार्यक्रमको आरम्भमा एउटा मिठो भक्ति गीतको साथ दिँदै आजको कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु र यो मिठो गीतपछि म पुनः तपाईँको बीचमा आशिषमय स्टाटस लिएर आउने छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ। आदरणीय श्रोता, भने सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूका साथ तपाईँसँग रहने बेला भइसकेको छ र यतिखेर मेरो हातमा सामुएल मोक्तानज्यूको स्टाटस परेको छ र उहाँले लेख्नुभएको छ यसैया 40:28 लेख्नुहुन्छ, कि तँलाई थाहा छैन कि तैले सुनेको छैनस्, परमप्रभु सदा सर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। पक्कै पनि सृष्टिकर्ता परमेश्वर परम शक्तिशाली र सामर्थ्य परमेश्वर हुनुहुन्छ र उहाँको समझलाई कसैले बुझ्न पनि सक्दैन र उहाँको योजना र उहाँको कार्यलाई कसैले औंला उठाउन पनि सक्दैन। तर उहाँ परमेश्वर हुनुहुन्छ, सार्वभौम परमेश्वर, सर्वशक्तिमान परमेश्वर। त्यसकारणले गर्दा उहाँ हाम्रो परमेश्वर हुनु धन्यवाद छ तपाईँको यो आशिषमय स्टाटसको निम्ति। र पनि फेरि पनि अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ बुहे क्रिस्टियानो नामको फेसबुक पेजबाट। नो द डिफरेन्स भन्ने शीर्षकमा उहाँले एउटा अङ्ग्रेजी लेख पठाउनु भएको छ, म तपाईँको निम्ति पढेर सुनाइदिनेछु। नट एभ्री चर्च एक्टिभिटी रिक्वायर्स द सेम लेभल अफ सेक्रिफाइस। इट इज इजी टु ग्यादर वेन देयर इज फुड, फेलोसिप, लाफ्टर, म्युजिक, ट्राभल एन्ड सेलिब्रेसन। ए चर्च आउट गोइङ क्यान ब्रिङ मेनी पिपुल टुगेदर एन्ड देयर इज नथिङ रङ विथ enjoying fellowship with our brothers and sisters in Christ. But prayer meeting and fasting reveal something deeper. It is choosing to come before God when there is no entertainment, no applauses, and no personal benefit. It is choosing to kneel when the world tells you to keep moving. It is choosing to seek God not only when life is comfortable, but especially when you need its direction, strength, wisdom, and presence. A crowd does not always mean commitment. Attendance does not always mean surrender. Activity does not always mean intimacy with God. Jesus said, "But seek ye first the kingdom of God and His righteousness, and all these things shall be added unto you." Matthew 6:33. The question is not how many people are with me. The greater question is, am I willing to seek God even when nobody else comes? Church outings may fill a bus, but prayer fills the heart with God's presence. Let us not become Christians who only show up for what is enjoyable. Let us become believers who are willing to pray, fast, sacrifice, obey, and seek God wholeheartedly. Because when the crowd disappears, the music stops and the activities are over. Your relationship with God is what remains. Choose the presence of God over the applause of people. Choose prayer over convenience. Choose obedience over comfort. Choose Jesus above everything. Know the difference. Seek first the kingdom. भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटसको साथ तपाईँलाई दिन गइरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ फेसबुक क्रिस्टियन नेटवर्कबाट। यीशु ख्रिस्टमा परिवर्तित जीवन शीर्षकमा उहाँले एउटा सानो 2-3 लाइनको एउटा स्टाटस हाल्नु भएको छ, म पढिदिन्छु। बाइबल अनुसार 9 हात लामो र 4 हात चौडाइ भएको फलामको खाटमा सुत्ने राजा को थिए, कमेन्ट गर्नुहोस् भनेर उनले लेखेका छन् र परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी अब भने मेरो हातमा तिमोथी नेमाङज्यूको लेख परेको छ र उहाँले एउटा लेख लेख्नुभएको छ। पिलातसले सोधे, के तिमी यहुदीहरूका राजा हौ? येशूको जवाफ, तपाईँ नै त्यसो भन्नुहुन्छ भन्ने शीर्षकमा उहाँले यो लेख तयार गर्नुभएको छ र उहाँले Luke 1:1-6 खण्डलाई उहाँले प्रस्तुत गर्दै हुनुहुन्छ। लेखिएको छ, सबै सभासदहरू उठेर उहाँलाई पिलातस कहाँ ल्याए अनि तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाए, यस मानिसले हाम्रो राष्ट्रलाई बकाउन लागेको हामीले भेट्टायौं, यसैले कैसरलाई कर तिर्नदेखि हामीले रोक्छ, आफैलाई चाहिँ म ख्रिस्ट एक राजा हुँ भनी भन्छ। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूको राजा हौ? येशूले जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। तब पिलातसले मुख्य पुजारी र भीरहरूलाई भने, म यी मानिसमा केही दोष भेटाउँदिन,
तर तिनीहरूले बडो जोड दिएर भने यसले सारा यहुदिया र गालिलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ। तर पिलातसले यो सुनेर यो मानिस गालिलको हो कि भनेर सोधे। आमेन। तादन श्रोता, यहाँ यसरी यो खण्डलाई उद्धृत गरिएको छ र लुका 23:1-6 प्राप्त मुख्य शिक्षाहरू यस प्रकार छन्। येशु पिलातसमा ल्याइएको, उहाँमाथि दोषारोपण र पिलातसको शुरूवाती निर्णय। नम्बर 1, धार्मिक र राजनीतिक शक्ति मिलेर सत्यको विरोध गर्न सक्छन्। सबै सभासदहरू उठेर येशु कहाँ ल्याउनु, यो धार्मिक नेताहरूले रोमी गभर्नरलाई प्रयोग गरेको हामी पाउँदछौ। गालिलको उल्लेखले येशूको सेवा क्षेत्र गालिलदेखि यरूशलेमलाई देखाउँछ। यसबाट हामीले सिक्नु पर्ने कुरा, सत्यको विरोध कहिलेकाहीँ धर्म र राजनीति मिलेर गरेको हुन्छ। येशूले आफ्नो सेवामा निरन्तर विरोध सहनुभयो र ती मध्ये धेरै धार्मिक ठेकेदारहरू थिए, तर उहाँ उद्देश्यबाट विचलित हुनु भएन। हामी पनि विश्वासको बाटोमा विरोध आउँदा धैर्य राख्न सक्नुपर्छ। दोस्रो, निर्दोषमाथि झुटो र राजनीतिक दोष लगाइयो। सभासदहरूले येशूलाई पिलातसमा ल्याएर 3 मुख्य दोष लगाए। राष्ट्रलाई बहकाउनु, कैसरलाई कर नतिर्नु भन्नु वा आफैलाई ख्रिस्ट राजा भन्नु। यी दोषहरू आंशिक रूपमा सत्य देखिने तर वास्तवमा पूर्ण झुटा थिए। येशूले कर तिर्न सिकाउनु भएको थियो लुका 20:22-25 र उहाँको राज्य यस संसारको होइन भनेर उहाँले यहुन्ना 18:36 भन्नुभएको थियो। धार्मिक नेताहरूले रोमी शासकहरूलाई प्रभावमा पार्न राजनीतिक आरोप पनि लगाए। यसबाट हामीले सिक्नु पर्ने कुरा, सत्य र निर्दोष व्यक्तिमाथि पनि झुटो आरोप लगाइएको हुन्छ, विशेष गरी जब शक्ति र स्वार्थ जोडिन्छ। विश्वासले हामीलाई झुटो र अभियोग सहनु र सत्यमा अडिग रहन सिकाउँछ। तेस्रो, येशूको शान्त र स्पष्ट जवाब। पिलातसले सोधे, के तिमी यहुदीहरूको राजा हौ? येशूले जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। यो जवाफ न त अस्वीकार नै हो न त घमण्डको दावी नै। यसले उहाँको राजा हुनुलाई स्वीकार गरिएको छ, तर रोमी राजनीतिक अर्थमा होइन। उहाँले आफ्नो चिनारी लुकाउनु भएन, तर विवादको कारण खुला नभएको देखिन्छ। यसरी हामी थाहा गर्न सक्छौ, सतावट र सोधपुछमा शान्त रहनुपर्छ र सत्यलाई स्पष्ट र नम्रतासँग प्रस्तुत गर्नुपर्छ। येशूको उदाहरणले हामीलाई आत्मरक्षा र आक्रमणप्रति नलागेर सत्यमा अडिग रहन सिकाउँदछ। चौथो, मानवीय न्यायले सुरुमा निर्दोष पाए तापनि दबावको प्रभावले इरादा बदल्न सक्छ। पिलातसले मुख्य पुजारी र भिडहरूलाई भने, म यी मानिसमा केही दोष भेटाउँदिन। तर तिनीहरूले जोड दिएर भने कि वहाँ सारा यहुदिया र गालिलदेखिका मानिसहरूलाई भड्काउँदै छन्। लुका 23:5, पिलातसले गालिलको कुरा सुनेर उहाँ गालिली हो कि भनी सोधे। लुका 23:6, जसले पछि हेरोद कहाँ पठाउने बाटो खोलियो। शिक्षा, सत्य र निर्दोषतामा सुरुमा देखिए पनि भीड़को दबाव र निजी स्वार्थले न्यायलाई बिगार्न सक्छ। यसले हामीलाई यो याद दिलाउँछ कि मानवीय न्याय प्रणाली अपूर्ण छ, अन्तिम न्याय परमेश्वरको हातमा छ। भजन संग्रह 9:7-8 र रोमी 12:19। श्रोता, यहुन्ना 18:33-37 येशूले आफ्नो राज्य संसारको होइन भनी स्पष्ट पार्नुभयो। लुका 20:20-26 करको बारेमा येशूको उत्तर र कैसरलाई कुरा कैसरलाई तिर्नु भन्नुभयो। यसै अकेपनको साथ उहाँ निर्दोष भएर पनि मौन रहनुभयो। 1 पत्रुस 2:21-23, येशूको दुःख सहने उदाहरण हाम्रो लागि थियो। यी खण्ड देखाउँछ कि येशू निर्दोष हुनुहुन्थ्यो, तर झुटो आरोप दबाव र मानव न्याय को कमजोरीले उहाँलाई क्रुसतर्फ लैजान बाटो खोल्यो। अर्को खण्डमा हेरोदसँग फेरि पिलातस कहाँ र क्रुसका विषयहरू अझै गहिरो अध्ययन गर्न यसलाई हामीले निरन्तर प्रार्थना सहित अगाडि बढ्नु पर्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। तादनी श्रोता, यो आशिषमै स्टाटस पछि अब भने एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि पुनः म आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर फेरि पनि मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ आरबी दानियल ज्यूले। उहाँ लेख्नुहुन्छ, रिफर्मेसन बिगिन्स वेन गड्स पिपुल रिकग्नाइज द डिफरेन्स बिट्विन वाट गड इस्टाब्लिस एन्ड वाट ह्युमन ट्रेडिसन हेज इस्टाब्लिस भनेर उहाँले लेख्नुभएको छ। अर्थात् जागृति त्यतिखेर सुरु हुन्छ जब परमेश्वरका मानिसहरूले परमेश्वरले के स्थापित गर्नुभयो र मानिसहरूको परम्पराले के स्थापित गर्यो भन्ने कुराको भिन्नतालाई छुट्याउन सक्षम हुन्छ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ थुमाको पाइला पक्ष नामको फेसबुक पेजबाट। माया श्रेष्ठ लेख्नुहुन्छ, यसुले भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस् भनेर उहाँले लेख्नु भएको छ। आदरणीय श्रोता, त्यसै गरी अर्को एउटा स्टाटस आएको छ महरा देवराजको। उहाँ लेख्नुहुन्छ, केही समय अगाडि हिँडेको बाटो र पुगेको ठाउँ भेटेको मानिसहरूको अवस्था हेर्दै गर्दा एकदम दुःख लागेर आएको छ, प्रार्थना गरौं सबै मिलेर भनेर उहाँले लेख्नु भएको छ। र त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ यीशु ख्रिस्टमा जीवन नामको फेसबुक पेजबाट लिडिया पिकक लेख्नुहुन्छ, हामी सबै आफ्नो परिवार छोराछोरी र जीवनको लागि संघर्ष गरिरहेका छौं। दिनहरू जति कठिन भए पनि हाम्रो परिवारले प्रार्थना गर्न र प्रभुमा भरोसा गर्न कहिले पनि नछोडौं भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी अब भने मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ हिन्दी होली बाइबल वचन नामको फेसबुक पेजबाट गड मिनिस्ट्री उत्तराखण्डबाट। उहाँले लेख्नुहुन्छ, अनोखी तर आप भी परमेश्वरको साथ चल्न शुरू कीजिए। हामी सबै आफ्नो परिवार छोराछोरी र जीवनको लागि संघर्ष गरिरहेका छौं। दिनहरू जति कठिन भए पनि हाम्रो परिवारले प्रार्थना गर्न र प्रभुमा भरोसा गर्न कहिले पनि नछोडौं भनेर उहाँले

लेख्नु भएको छ, परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा क्रिस्टियन प्रकाशको पोस्ट परेको छ, उहाँ लेख्नुहुन्छ यसैया 43:2, त पानीबाट भएर जाँदा म तसँग हुनेछु र नदीहरूबाट भएर जाँदा ती त माथि बग्ने छैनन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको। र त्यसै गरी सन्तोष जोन गजमेर लेख्नुहुन्छ, दुःखको समयमा उहाँ नै हाम्रो शरण स्थान हुनुहुन्छ। नहुम 1:7, परमप्रभु असल हुनुहुन्छ र दुःखको समयमा उहाँ नै हाम्रो शरण स्थान हुनुहुन्छ, उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ भनेर लेख्नु भएको छ। भने त्यसै गरी अर्को रहेको छ, निरन्तर प्रार्थना गरिरह नामको फेसबुक पेजबाट इन्टरनेशनल लाइफ फेलोसिपका सदस्य रमेश ठिङ लेख्नुहुन्छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छन् तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ, हेतुपदेश 13:20 उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तादन्य श्रोता, अब भने यतिखेर मेरो हातमा प्रे फर जेरुसलम नामको फेसबुक पेजबाट रिचर्ड पोटगोली लेख्नुहुन्छ, द लोर्ड इज माई स्ट्रेन्थ एन्ड स्ट्रङ भनेर उहाँ लेख्नुहुन्छ, परमेश्वर नै मेरो शक्ति र गीत हुनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। त्यसै गरी मेरो आशा नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ, परमेश्वरको वचनको पालना आशिषित जीवनको रहस्य भनेर लेख्नु भएको छ। हितोपदेश 29:18 लेख्नुहुन्छ, जहाँ दर्शन र प्रकाश छैन त्यहाँ मानिसहरू भाँडिन्छन् तर त्यो मानिस धन्य हो जसले व्यवस्था पालन गर्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। अनि त्यसै गरेर अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा आएको छ, जसलाई प्रेषित गर्नुभएको छ सलमी अनुले लेख्नुहुन्छ, हे मेरा मन यहोवाका धन्य कह और जो कुछ मुझमें है वो उसके पवित्र नाम को धन्य कहे, भजन संहिता 103:1 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस आएको छ, जसलाई प्रेषित गर्नु भएको छ सुमन दाहाल ज्यूले र उहाँ लेख्नुहुन्छ 11:24, यसकारण म तिमीहरूलाई भन्दछु तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको निम्ति हुनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्ने बेला भइसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ थ्रोन अफ प्रेस नेपाल नामको फेसबुक पेजबाट लेख्नुहुन्छ, तर जब तिनीहरूले उहाँलाई सोधै गरे तब उहाँले आफूलाई सिधा पारेर तिनीहरूलाई भन्नुभयो, तिमीहरू मध्ये जो पाप रहित छ उसैले पहिले त्यसलाई ढुङ्गाले हानोस्, यूहन्ना 8:7 भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा सुनिल राजदूत मिनिस्ट्रीजबाट एउटा स्टाटस आएको छ र उहाँले यसरी लेख्नुहुन्छ, हजुरहरूको कमेन्टको उत्तर दिएको छु है, नम्रतापूर्वक ग्रहण गरिदिनु होला, सत्यलाई बुझिदिनु होला, धन्यवाद भनेर उहाँले तल लेख्नुहुन्छ। हामी डलरे होइनौ, हामी चामले होइनौ, हामी यस संसारका वस्तुले चिनिने मानिसहरू होइनौ, हामी जीवित परमेश्वरका छोरा छोरी हौ, हामी हाम्रो पहिचान धन सम्पत्ति परिस्थिति वा मानिसको मूल्याङ्कनमा होइन, परमेश्वरमा छ, हामी उहाँमा हौ, उहाँका हौ र उहाँकै लागि जिउँछौ र हाम्रो जीवनद्वारा उहाँकै महिमा गर्दछौ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्न चाहन्छौ, जसलाई प्रेषित गर्नुभएको छ प्रेम गुरुङ ज्यूले, उहाँ लेख्नुहुन्छ, आदम र हब्बाको अगाडि एउटा फल थियो, आज हाम्रो अगाडि मोबाइलको स्क्रिन छ, त्यो स्क्रिनमा हजारौं कुराहरू छन्, त्यहाँ राम्रा कुरा पनि छन् खराब कुराहरू पनि छन्, परमेश्वरको वचन पनि छ प्रलोभन पनि छ, मोबाइलले आफै पाप गर्दैन तर मानिसले मोबाइल मार्फत पाप गर्न सक्छ, उदाहरणको लागि एक जवानले राति मोबाइल चलाउँदैछ, सुरुमा सामान्य भिडियो हेर्छ, त्यसपछि अर्को भिडियो आउँछ, त्यसपछि अर्को बिस्तारै शरीर प्रदर्शन गर्ने सामग्री आउँछ, उसले हेर्छ फेरि खोज्छ, पछि आफै त्यस्तै सामग्री बनाउने र पठाउनेतिर जान सक्छ, पहिलो पटक उठे सोचेको थियो एक पटक मात्र हेर्छु तर पाप धेरै पटक यही वाक्यबाट शुरूआत हुन्छ, एक पटक मात्र यो पटकको चक्करमा जिन्दगी बाहिर निस्कनलाई गाह्रो पर्छ, त्यसैले सानोबाट ठूलो हुने पाप पहिला सानो नै हुन्छ, जब बढ्छ त्यो ठूलो हुन्छ र प्रभुले हामीलाई

सबैलाई आशिष दिउन् आमेन भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ जानुका बस्नेत ज्यूको, उहाँ लेख्नुहुन्छ आजको चर्च र क्रिस्चियन जवान जीवनमा दानियल एकको प्रयोग विद्यार्थीहरूको लागि। परीक्षामा चिटिङ नगर्नुहोस्, मेहनत गर्नुहोस् र परमेश्वरमा भरोसा गर्नुहोस्। शिक्षकको लागि ज्ञान सिकाउनुहोस् तर परमेश्वरको भय र चरित्र निर्माणलाई पनि महत्व दिनुहोस्। पास्टर र चर्च नेतृत्वको लागि संसारको लोकप्रियता भन्दा बाइबलीय सत्यतालाई प्राथमिकता दिनुहोस्। युवाहरूको लागि सोसल मिडिया र इन्टरटेनमेन्टले तपाईँको पहिचान निर्धारण गर्न नदिनुहोस्। परिवारको लागि बाल बालिकालाई संसारमा सफल हुने मात्र होइन परमेश्वरप्रति विश्वासयोग्य हुने शिक्षा पनि दिनुहोस्। काम गर्ने क्रिस्चियनहरूको लागि इमानदारी, उत्कृष्टता र जिम्मेवारीद्वारा ख्रिस्टको साक्षी बन्नुहोस् भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको साधारण श्रोता भन्ने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा लोकपार्टी.कमको एउटा लेख परेको छ, जसले यसरी प्रस्तुत गरिएको छ। धर्म व्यक्ति निजी कुरा हो, राज्यले मान्न सक्दैन। डाक्टर बाबुराम भट्टराई आफ्नो फेसबुकमा धर्म सम्बन्धी आलेख शेयर गर्दै डाक्टर भट्टराई लेख्छन्, धर्मको व्यक्तिको निजी आस्थाको कुरा हो, त्यसलाई सम्मान गरौं। तर धर्मको आडमा राजनीतिक स्वार्थको रोटी सेक्ने, भू राजनीतिक स्वार्थको गोटी बन्ने प्रवृत्तिलाई परास्त गरौं। संसारका सबै वस्तु र प्रक्रिया झैं सच्चा धर्म अर्थात व्यक्ति र समाजले पालन गर्ने आचार संहिता पनि समय अनुकूलको विकसित र परिमार्जित हुँदै अघि बढ्ने वस्तु हो। अत कुनै धर्ममा विभेदकारी प्रावधान छ भने तिनलाई सम्बन्धित क्षेत्रका धर्मगुरूहरूले नै युगको चेतना र समाजको आवश्यकता अनुसार परिमार्जन गर्दै जाने प्रचलन हुन्छ। त्यसो गर्नु वा गर्न आग्रह गर्नु भनेको सो धर्मको नै विरोध गरेको भन्ने अर्थ लगाउनु र उत्तेजनामा आउनु उपयुक्त हुँदैन। सबैले आवेग होइन विवेकले काम गरौं भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। साधारण श्रोता, अब भने फेरि पनि अर्को एउटा स्टाटस तपाईँको अगाडि म राख्न चाहन्छु, जसलाई प्रेषित गर्नुभएको छ बाइबल टिभी इन इन्डिया नामको फेसबुक पेजबाट। अनि उहाँ लेख्नुहुन्छ, प्रेज द लोर्ड, मैं तो तुम्हें अच्छा और सीधा मार्ग दिखाता हूँ। पहिला सामुएल 12 अध्यायका 23 आयात भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी जेरेमिया दाहाल लेख्नुहुन्छ, जीवनको हरेक परिस्थिति प्रभु येशु जान्नुहुन्छ, त्यो दुःख कष्ट हाम्रो आँसु सबै उहाँले नै देख्नुहुन्छ। उहाँलाई हृदयमा ठाउँ दिएर हेर्नुहोस्, तपाईँको जीवन परिवर्तन हुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, त्यसै गरी अर्जुन डौलस लेख्नुहुन्छ, व्यापार गर्नेहरू व्यापार मात्र नगर्नुहोस्, त्यहाँ प्रभुको काम पनि गर्नुहोस्। जागिर गर्नेहरू जागिर मात्र नगर्नुहोस्, त्यहाँ प्रभुको काम पनि गर्नुहोस्। पढ्नेहरू पढाइ मात्र नगर्नुहोस्, तर प्रभुको काम पनि गर्नुहोस्। यही हो परमेश्वरले चाहनु भएको भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तदनी श्रोता, त्यसै गरी समीर कुमारज्यू लेख्नुहुन्छ, एनजिओहरूको क्यूआरमा पैसा नहाल्नुहोस् है, प्रधानमन्त्री राहत कोषमा मात्रै हाल्नुहोस् भनेर उहाँले एउटा चेतनामूलक कुराहरू लेख्नु भएको छ। तादनी श्रोता, त्यसै गरी अर्को एउटा अंग्रेजी स्टाटस मेरो हातमा परेको छ, जसलाई प्रेषित गर्नुभएको छ बुहे क्रिस्टियानोले, वेन गड इज विथ यु देयर आर मोमेन्ट्स वेन लाइफ फिल्स लाइक ए लायन्स डेन सराउन्डेड बाई फियर प्रेसर अनसर्टेनिटी एन्ड सिचुएसन द्याट सिम्स इम्पोसिबल टु स्केप बट डेनियल्स स्टोरी रिमाइन्ड्स अस अफ वन पावरफुल ट्रुथ गड इज एबल टु प्रोटेक्ट हिज चिल्ड्रेन इभन इन प्लेसेस वेयर ह्युमन स्ट्रेन्थ क्यान नट Daniel was thrown into the lion's den, but he was not abandoned. The God he trusted was already there for before Daniel entered. God shut the mouth of the lions and preserved his servant. Sometimes God does not prevent you from entering the den. Sometimes he meets you there. You may be facing a difficult season right now. You may feel surrounded by problems, attacked by people, or trapped in circumstances beyond your control. But do not let fear convince you that God has forgotten you. The presence of danger does not mean the absence of God. The same God who protected Daniel can strengthen you today. Keep praying, keep believing, keep standing firm. Your situation may look impossible, but nothing is impossible for the God you serve. Remember, God can protect you anywhere. God can sustain you anywhere. God can make a way anywhere. So, don't give up in the den. Don't stop praying in the darkness. Don't surrender your faith because what God surrounds you. Your God is still with you. My God sent his angels and he shut the mouths of lions. Daniel 6:22. Trust God, stand firm, keep faith, your story is not over. Amen. उहाँले निकै उत्साहका कुराहरू लेख्नु भएको छ।
परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। र भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ जानुका बस्नेतज्यूले। लेख्नुहुन्छ, मानव बुद्धि मूल्यवान छ तर सर्वशक्तिमान होइन। विज्ञान, शिक्षा, प्रविधि र विशेषज्ञता अत्यन्त उपयोगी छन् तर तिनले सबै आत्मिक प्रश्नहरूको उत्तर दिन सक्दैन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादृश श्रोता, त्यसै गरी मेरो हातमा वाचम्यान नी नामको फेसबुक पेजबाट सामुएल तेयोङ लेख्नुहुन्छ, रिजेक्टिङ द एक्युजेसन्स फ्रम शैतान भनेर उहाँ लेख्नुभएको छ। उहाँ लेख्नुहुन्छ, क्वेसन, वेन आवर कन्साइन्सेस फिल्स अनइजी, हाउ सुड वी डिसर्न वेदर अर नट दिस फिलिङ कम्स फ्रम शैतान्स अट्याक। एन्सर, इन जनरल द लोर्ड्स डिमान्ड्स अन अस आर बेस्ड अन कन्सिक्रेट फ्याक्ट्स। समटाइम्स our conscience feel uneasy and we also feel uncertain and unclear about the Lord's demand. At this time, we do not need to guess. The Lord is not afraid of us speaking strong words to Him. He say to the Lord, if this is of your will, I will surely submit and comply, but if it is not, I will not complain. If our conscience truly has an offense, we need to deal with it before God through confession and repentance. However, when we strongly deal with our conscience, we need to avoid weakening our conscience by using oversensitive. Having an oversensitive conscience will cause us to suffer unnecessary torment and harassment. It also will cause us to not be peaceful continually, thus inviting Satan's accusation and attacks. If we sin and confess this sin many times and our consciences still does not have peace, our consciences is oversensitive. Once we recognize that our conscience has become oversensitive, we should exercise our will to control it and not allow it to remain weak. Someone may steal $1,000 and pay back $2,000, but still have no peace in his heart. He may think that he still needs to pay another $2,000, but according to the demand in the Bible, it should have been sufficient for him to give back one-fifth on top of $1,000. Number 57. The condition of weak conscience requires us to exercise our will to reject the feeling of condemnation so that our conscience may have peace. 1 John 1:9 says, if we confess our sin, He is faithful and righteous to forgive our sins and cleanse from all sin. Unrighteousness, although our sinning is a fact, we can receive the Lord's forgiveness by confessing our sins and taking His precious blood. Since we have been forgiven, if Satan brings up a sin that we have confessed and been forgiven of, that is an accusation and attack, and we must reject it. We do not even need to pray, we need only to reject it according to the fact of forgiveness of sin because of the blood. If we pray and ask for the Lord's cleansing again, we have accepted Satan's accusation and allowed ourselves to be bothered again. We cannot accept Satan's accusation and attack. We need to reject them by declaring the effectiveness of the Lord's precious blood. Extracted from Questions and Answers Concerning Life and Service नामको किताबबाट उहाँले निकालेको भनेर उहाँले यसरी दिनुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यो आशिषमय स्टाटस पछि फेरि अर्को एउटा लेख मेरो हातमा परेको छ जसलाई प्रेषित गर्नुभएको छ सुनिल राजदूत मिनिस्ट्रीबाट। उहाँ लेख्नुहुन्छ, तपाईँहरूको कमेन्टको कदर गर्दै आज हजुरलाई चर्च मण्डली के हो प्रश्न पार्न गइरहेको छु। चर्च के हो र यो कसको लागि हो? चर्च केवल एउटा भवन होइन, एउटा कार्यक्रम होइन र केवल आइतबार भेला हुने मानिसहरूको समूह पनि होइन। चर्च भनेको यीशु ख्रिस्टमा विश्वास गर्ने, उहाँद्वारा उद्धार पाएका र प्रभुलाई प्रभु मानेर एउटै विश्वासमा एकताबद्ध भएका परमेश्वरका मानिसहरूको आत्मिक परिवार हो। यीशुले भन्नुभयो, म मेरो मण्डली निर्माण गर्नेछु, मत्ती 16:18। यसकारण
चर्च मानिसले आफ्नो नाम, प्रतिष्ठा र स्वार्थको लागि बनाएको संस्था होइन। यो ख्रिस्टको मण्डली हो र यसको केन्द्र ख्रिस्ट स्वयं हुनुहुन्छ। नम्बर एक प्रश्न, चर्च कसको हो? चर्च येशु ख्रिस्टको हो। प्रेरित 20:28 मण्डलीलाई परमेश्वरले आफ्नै रगतद्वारा प्राप्त गर्नुभएको मण्डली भनेर देखाउँछ। त्यसैले चर्च कुनै पास्टरको व्यक्तिगत सम्पत्ति होइन, कुनै अगुवाको निजी राज्य होइन र कुनै मानिसको प्रतिष्ठा बढाउने माध्यम पनि होइन। पास्टर केवल सेवक हुन्, मालिक होइन। अगुवा जिम्मेवार व्यक्ति हुन्, स्वामी होइन। मण्डलीको वास्तविक शिर येशु ख्रिस्ट हुनुहुन्छ। एफिसी 5:23 भन्छ, ख्रिस्ट मण्डलीका शिर हुनुहुन्छ। जहाँ ख्रिस्ट शिर हुनुहुन्छ त्यहाँ मानिसको अहंकार होइन, ख्रिस्टको इच्छा सर्वोच्च हुन्छ। दोस्रो, चर्च कसको लागि हो? तपाईँ र मेरो लागि हो, तर पापमा लागिरहनेहरूको लागि होइन। ख्रिस्टको अनुग्रह चाहिने मानिसहरूको लागि हो, घाइतीहरूको लागि हो चर्च, थाकेकाहरूको लागि हो चर्च, पापबाट फर्कन चाहनेहरूको लागि हो चर्च, एक्लोपनामा परेकाहरूको लागि हो चर्च, आशा गुमाएकाहरूको लागि हो चर्च, परमेश्वरलाई खोज्नेहरूको लागि हो मण्डली, र नयाँ जीवन पाएका विश्वासीहरूको आत्मिक रूपमा वृद्धि हुनको लागि हो मण्डली। येशूले भन्नुभयो, निरोगीलाई वैद्यको आवश्यकता पर्दैन, तर बिरामीहरूलाई पर्दछ। मर्कुस 2:17 यसको अर्थ चाहिँ चर्च पापलाई समर्थन गर्ने ठाउँ होइन, पापीलाई ख्रिस्टतर्फ ल्याउने ठाउँ हो। चर्चले गलतलाई सही भन्नु हुँदैन, तर गलत अवस्थामा रहेका मानिसलाई प्रेमपूर्वक सत्यतामा डोर्याउनु पर्छ। तेस्रो, चर्च केवल आउने ठाउँ होइन, बन्ने परिवार हो। चर्च आएर केवल कुर्सी भर्नु पर्याप्त छैन, चर्चको सदस्य हुनु भनेको ख्रिस्टको शरीरको एउटा जीवित अंग हुनु हो। 2 कोरिन्थी 12:27 भन्छ, अब तिमीहरू ख्रिस्टका शरीर हौ र प्रत्येक व्यक्ति त्यसको अंग हो। त्यसैले चर्चमा प्रश्न केवल मण्डलले मलाई के दिन्छ भन्ने होइन। हामीले सोध्नु पर्ने प्रश्न यो हो कि ख्रिस्टले दिनुभएको वरदान, समय, प्रेम र जीवनद्वारा मण्डली र परमेश्वरको राज्यको लागि म के दिन सक्छु वा के गर्न सक्छु। कसैले प्रचार गर्छ, कसैले प्रार्थना गर्छ, कसैले आराधना गराउँछ, कसैले सेवा गर्छ, कसैले दुखीलाई सान्त्वना दिन्छ, कसैले बाल बालिकाले सिकाउँछ, कसैले आवश्यकतामा परेकाहरूलाई सहायता गर्छ। सबैको भूमिका एउटै हुँदैन, तर सबैको स्थान चाहिँ महत्वपूर्ण हुन्छ। चौथो, चर्च संसारबाट अलग भएर बस्ने होइन, संसारमा ख्रिस्टको ज्योति बन्ने हो। येशूले आफ्ना चेलाहरूलाई संसारबाट भाग्न भन्नु भएन, तर तिनीहरूलाई संसारमा आफ्नो साक्षी बन्न पठाउनु भयो। मत्ती 5:14 येशूले भन्नुहुन्छ, तिमीहरू संसारको ज्योति हो। त्यसैले चर्चको काम भित्ताभित्र मात्र सीमित हुनु होइन, चर्चले सुसमाचार प्रचार गर्नुपर्छ, चर्चले पापीहरूलाई पश्चातापमा डोलाउनु पर्छ, चर्चले दुखीहरूलाई सान्त्वना दिनुपर्छ, चर्चले गरीब र आवश्यकतामा परेकाहरूलाई प्रेम देखाउनु पर्छ, चर्चले सत्य सिकाउनु पर्छ र चर्चले शिष्य बनाउनु पर्छ। येशूको आज्ञा स्पष्ट छ, जाओ सबै जातिहरूलाई चेला बनाऊ, मत्ती 28:19। साँचो चर्चको चिनारी के हो? ठूलो भवनले चर्चलाई ठूलो बनाउँदैन, ठूलो भीड़ले चर्चलाई महान बनाउँदैन, ठूलो आवाजमा गरिएको आराधनले मात्र चर्चलाई आत्मिक बनाउँदैन, धेरै कार्यक्रमहरूले पनि चर्चको आत्मिक गहिराई प्रमाणित गर्दैन। चर्चको वास्तविक सुन्दरता ख्रिस्टको जस्तो जीवनमा देखिन्छ, जहाँ प्रेम हुन्छ, जहाँ सत्यता हुन्छ, जहाँ क्षमा हुन्छ, जहाँ पवित्रता हुन्छ, जहाँ नम्रता हुन्छ, जहाँ एकता हुन्छ, जहाँ वचनले सम्मान गरिन्छ, जहाँ प्रार्थना हुन्छ, जहाँ आत्मिक वृद्धि हुन्छ, जहाँ ख्रिस्टको नाम मानिसहरूको नाम भन्दा माथि राखिन्छ। येशूले भन्नुभयो, यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले थाहा पाउने छन् कि तिमीहरू मेरा चेलाहरू हौ। यूहन्ना 13:25। अन्तिम कुरा के छ भने, प्रिय मण्डली, परिवार साथै दाजुभाइ दिदीबहिनीहरू चर्च भवनमा भेटिने ठाउँ मात्र होइन, चर्च ख्रिस्टमा जोडिएको परिवार हो। चर्च मानिसलाई देखाउने मञ्च होइन, ख्रिस्टलाई देखाउने स्थान हो। चर्च केवल आशिष माग्ने ठाउँ होइन, अरूको लागि आशिष बन्ने ठाउँ हो। अनि चर्च केवल शनिबार जाने ठाउँ मात्र होइन, अनि हरेक दिन ख्रिस्टलाई पछ्याउने जीवन हो। हामी चर्चमा केवल मलाई के मिल्छ भनेर नजाउ, बरु यस्तो हृदय लिएर जाउ, प्रभु आज म तपाईँलाई कसरी आराधना गर्न सक्छु, कसैलाई कसरी उठाउन सक्छु, कसैको आँसु कसरी पुछ्न सक्छु, कसैलाई तपाईँको प्रेम कसरी देखाउन सक्छु र तपाईँको राज्यका लागि मेरो जीवन कसरी खर्चिन सक्छु। किनकि अन्तत चर्च हाम्रो होइन, ख्रिस्टको हो। हाम्रो सेवा हाम्रो महिमाको निम्ति होइन, ख्रिस्टको महिमाको निम्ति हो। र हाम्रो जीवनको अन्तिम उद्देश्य पनि यही हो, हामी होइनौ, हाम्रो जीवनद्वारा येशू ख्रिस्ट महिमित हुनुहोस्। उहाँ बढ्दै जानुपर्छ र म घट्दै जानुपर्छ, यूहन्ना 3:30 बक्तिसदिन यूहन्नाले भनेका छन्। धन्यवाद भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष
दिनु भएको होस्। आदरणीय श्रोता, अब नि यिनै आशिषमय स्टार्टअपको साथ अब नि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेर सम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनाम नगर काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव दिन सक्नुहुनेछ। हवस् त श्रोता, भनी जाँदा जाँदै एउटा मिठो गीतको साथ दिँदै भने अरू कार्यक्रमबाट विदा हुन चाहन्छौ र प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम समग्रलाई आज्ञा दिनुहोस्। तबसम्म सुन्दै रहनुहोस् गुड न्युज एफएम। हवस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय मसी तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यति लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30-9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
13: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
14: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454 र 98-5115638 98-5115638।
15: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ट्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: मुनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?

हरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
2: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पुस्तक पाठमा। कार्यक्रम पुस्तक पाठ तपाईँ र मेरो आफ्नै कार्यक्रम। विभिन्न समयमा विभिन्न लेखकहरूले लेख्नु भएको पुस्तक तपाईँको निम्ति म वाचन गर्ने गर्छु र केही समयदेखि लगातार लेखक महेश भट्टराईजीले लेख्नु भएको पुस्तक समयको व्यवस्थापनको बारेमा केही महत्वपूर्ण कुराहरू नै राखिरहेको छु र आज पनि केही महत्वपूर्ण शीर्षकबाट तपाईँको लागि यो पुस्तक पाठ गर्नेछु र कार्यक्रम पुस्तक पाठ कतिलाई पढ्नको लागि एकदमै गाह्रो लाग्छ तर सुन्नलाई कतिलाई सहज लाग्छ। हजुर, पढ्नलाई गाह्रो हुनेको लागि पनि हो कार्यक्रम पुस्तक पाठ र अबको एक घण्टाभरि कार्यक्रममा म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि मलाई सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा आज तपाईँको निम्ति मण्डली व्यवस्थापनको बारेमा यो शीर्षकमा केही महत्वपूर्ण कुराहरू बताउँदैछु। सबै मानिसले हरेक काम वा व्यवसायमा सफलता र पहिलेको भन्दा बढी प्रतिफलको आशा र उद्देश्य राखेका हुन्छन्। मण्डलीले पनि यस्तै आशा राखेको हुन्छ। मण्डलीमा मानिसहरूको वृद्धि, आत्मिक विकासको लागि उत्कृष्ट व्यवस्थापनको खाँचो पर्दछ। मण्डलीलाई ठिक ढाँचामा निर्माण गर्न ठिक नीति नियमहरू र निर्धारण गरिएका प्रक्रियाहरूको प्रयोगमा ल्याउनुपर्छ। मण्डली व्यवस्थापन गर्नु भनेको मण्डलीमा कड़ा प्रशासन र नियन्त्रण गर्नु मात्र होइन, तर मण्डलीको मिशन वा दर्शनलाई पूरा गर्न ठिक तौर तरिकाद्वारा मण्डलीका जनशक्ति र साधनहरूलाई ठिक समय र स्थानमा प्रयोग गर्नु हो। मण्डलीमा काम गर्ने व्यक्तिलाई काम बाँडफाँड र पहिचान गराई त्यसको ठिक निर्देशन, मूल्याङ्कन र लेखाजोखा गर्नुपर्ने हो। मण्डली एउटा वृहत समुदाय भएको कारण यस समुदायलाई व्यवस्थित बनाउन एउटै व्यक्तिलाई असम्भव हुन्छ। यसकारण सेवामा दक्ष र इच्छुक सेवकहरूको छनौट गरी उनीहरूले पाएका वरदान अनुसार जिम्मेवारी दिनु नै अझै प्रभावकारी र व्यवस्थापन हुन सक्छ। मण्डली परमेश्वरको आराधना गर्ने मानिसहरूको समुदाय हो। मण्डलीमा धेरै प्रकारका सेवा तथा कामहरू भइरहेका हुन्छन्। यी सबै सेवाहरू श्रेष्ठ र व्यवस्थित ढंगले गरिनुपर्छ। हाम्रा परमेश्वर श्रेष्ठ र व्यवस्थित हुनुहुन्छ, यसैले उहाँको मण्डली तथा दुलही पनि श्रेष्ठ, व्यवस्थित र सुन्दर भएको परमेश्वर चाहनुहुन्छ। मण्डली एउटा वृहत परिवार हो। यस परिवारका सबै सदस्यले आआफ्नो जिम्मेवारीहरू ठिक समयमा ठिक ढंगले पूरा गर्नुपर्छ। एउटै व्यक्तिले मण्डलीसँग काम गर्न सक्दैन, यसैले मण्डलीमा सबैले आआफ्नो योग्यता दक्षता अनुसार आफ्नो भूमिकालाई वहन गर्नुपर्छ। मण्डली र मण्डलीमा हुने सेवाहरू अति नै भद्र, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ, ताकि मण्डलीको सेवामा परमेश्वरको काम अझै सुन्दर तरिकाले यस पृथ्वीमा फैलिँदै जाओस्। मण्डलीलाई व्यवस्थित र प्रभावकारी र सुन्दर बनाउन केही महत्वपूर्ण कुराहरू। मण्डलीमा असल नेतृत्व हुनु जरूरी छ। मण्डलीमा असल प्रशासन हुनु जरूरी छ। मण्डलीमा आर्थिक र भौतिक व्यवस्थापन हुन जरूरी छ। मण्डलीमा असल अगुवाहरू छनौट हुन जरूरी छ। मण्डलीमा ठिक प्रकारले चलाउन नीति नियम जरूरी छ। मण्डलीमा अनुशासन हुन जरूरी छ। मण्डलीका सबै कामहरू योजनासहित सुव्यवस्थित तरिकाले गर्न जरूरी छ। मण्डलीका केही प्रमुख कार्य जो जति नै शिष्ट र व्यवस्थित ढंगले गर्न जरूरी छ। परमेश्वरको आराधना गर्नु मण्डलीको एउटा प्रमुख सेवा वा काम परमेश्वरको आराधना गर्नु हो। यो अति नै व्यवस्थित र पवित्र ढंगले गरिनुपर्छ। परमेश्वर कहाँ लैजाने सबै धन्यवाद, प्रशंसा, भेटीहरू उहाँलाई आदर लैजानुपर्छ। प्रार्थना गर्नु मण्डलीको अर्को महत्वपूर्ण काम एकसाथ भेला हुनु र प्रार्थना गर्नु हो। जब हामी परमेश्वरको अघि प्रार्थनामा जान्छौं, उहाँलाई ग्रहण योग्य जीवन लिएर जानुपर्छ। प्रार्थनामा मन लिएर सचेत भएर जानुपर्छ। संगति गर्नु मण्डलीमा भेला हुनु, साक्षी हुनु, एउटा अर्कालाई उत्साह गर्नु, सिक्नु, सिकाउनु, सबैजना मिलेर परमेश्वरको सेवा आराधना गर्नु, वचनको शिक्षा दिनु नै समग्रमा संगीत हो, संगति हो। यो संगति पवित्र, व्यवस्थित, प्रभावशाली, पवित्र र योजनाबद्ध ढंगले गर्नु अति नै सुन्दर र सुहाउँदो हुन्छ। स्वार्थ, अहंकार, व्यवस्थापनहीन, परमेश्वरलाई मन नपर्ने कुराहरू हुनु त्यस्ता कुराको पवित्रता बिथोल्दछ। सुसमाचार प्रचार गर्नु सुसमाचार प्रचार सबै विश्वासीहरूले पालना गर्नुपर्ने महान आज्ञा हो। विचार गरौं प्रभु येशू आफैले कसरी सुसमाचारको कार्यलाई वहन गर्नुभयो। उहाँले सरल, शिष्ट र व्यवस्थित ढंगले मानिसका परमेश्वरको धार्मिकता, मुक्ति र प्रेमलाई प्रकट गर्नुभयो। आज हामीले पनि उहाँको शैलीलाई धारण गर्नुपर्छ। अति नै सुन्दर, विशिष्ट ढंगले सुसमाचारको काम अघि बढाउनुपर्छ। परमेश्वरले मानिसको जीवनमा गर्नुभएका आश्चर्य कामहरू पनि सुसमाचारका प्रमाणहरू हुन्। परमेश्वरले मानिसको जीवनमा गर्नुभएका
अचम्मका कामहरूको साक्षी दिनु र उहाँको प्रेम र मुक्तिको घोषणा ठिक प्रकारले गर्नु नै सुसमाचार हो। अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि

जब परमेश्वरको काम वृद्धि हुँदै जान्छ, मण्डलीले अगुवाहरू निर्माण गर्नु र छनौट गर्नुपर्छ र जिम्मेवारीहरू सुम्पनुपर्छ। मण्डलीमा नयाँहरूलाई तुरन्तै ठूलो जिम्मेवारी दिनु हुँदैन। इसाई विश्वासको एउटा मुख्य प्रमाण पानीको बप्तिस्मा हो। एउटा मानिसले स्वइच्छाले प्रभु येशूलाई मुक्तिदाता भनी हृदयले विश्वास गर्छ र मुखले स्वीकार गर्छ भने वा उसको विश्वास परिपक्व भएपछि उसलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिनुपर्छ। यो कार्य उमेर पुगेका, विश्वासमा परिपक्व नभएकाहरूलाई करकापमा पारेर कहिल्यै गर्नु हुँदैन। यो काम मण्डलीमा गम्भीर भएर व्यवस्थित ढंगले मण्डलीका परिपक्व अगुवाहरूले गर्नुपर्छ। मण्डलीलाई अझै प्रभावकारी र परिपक्व बनाउन मण्डलीमा तालिम दिनु, विभिन्न शिक्षा दिनु आवश्यक हुन्छ। मण्डलीका वा मिशन संस्थाका अति अनुभवी र परिपक्व अगुवाहरूले समय मिलाएर योजना बनाएर यस्ता प्रकारका तालिमहरू मण्डलीमा आयोजना गर्नु असल हुन्छ। यसले मण्डलीको गुणात्मक वृद्धि र विकास गर्छ। मण्डलीको काम खाँचोमा परेकालाई सेवा गर्नु पनि हो। प्रभु येशू आफैले यस प्रकारको सेवा गरेर उदाहरण दिनुभएको छ। पहिलो शताब्दीको मण्डलीले पनि यस प्रकारको सेवा गरेको थियो। आजका मण्डलीहरूले पनि यो सेवालाई व्यवस्थित ढंगले अनुसरण गर्नु असल हुन्छ। प्रेरित पावलले सबै काम शिष्ट र सुव्यवस्थित ढंगले गर्नुपर्छ भनी मण्डलीलाई सिकाउनु भएको छ। मण्डली वा कुनै समुदायले सबै काम सुचारू रूपले गर्न नसक्नुको एउटा कारण व्यवस्थापनहीन र व्यवस्थालाई नपालन गर्नु पनि हो। बाइबलमा उल्लेख गरिएको यस खण्डले बताउन खोजेको कुरा यो हो कि मण्डलीमा गरिने सम्पूर्ण सेवाहरू सुव्यवस्थित तरिकाले हुनुपर्छ अथवा व्यवस्थित तरिकाले हुनुपर्छ। सबैले पाएको वरदान अनुसार यी सेवाहरू भाग लिउन्, स्तुति प्रशंसा गरून्, अगमबाडी बोलून्, प्रकाश दिउन्, भजन गाउन्, अन्य सेवाहरू गरून्। यी सबै सेवाहरू ठिक ढंगले गरिएको होस् कि कुनै किसिमको गोलमाल नहोस्, किनभने परमेश्वर गोलमालको परमेश्वर हुनुहुन्न। मण्डलीका मुख्य व्यक्ति पास्टर हुन्, त्यसपछि अगुवाहरू हुन्छन् र विश्वासी समुदाय हुन्छ। मण्डलीका सबै सदस्यहरू आफ्नो जिम्मेवारीप्रति सचेत र इमान्दार भएर आफ्नो काम पूरा गर्नुपर्छ। मण्डलीमा सेवा गर्ने व्यक्तिहरू परिपक्व विश्वासीहरू हुन् र तिनीहरू परमेश्वरको वचन, पवित्र आत्मा र वृद्धिले भरिएका हुन् र सबैले आफूले पाएका वरदानहरूलाई ठिकसँग प्रयोग गरून्। मण्डलीका सबै काममा पास्टर वा अगुवा मात्र दौड़नु ठिक हुँदैन, यसर्थ सेवामा अरूलाई पनि सहकार्य गराउनु उत्तम हुन्छ। पहिलो शताब्दीको यरुसलेमको मण्डली एक व्यवस्थित र प्रभावकारी मण्डली थियो। डिकनहरूले खानपिन र अन्य सेवा गर्थे, प्रेरितहरूले सुसमाचार प्रचार सेवा गर्थे र विश्वासीहरू एकसाथ प्रार्थना गर्थे। यसै कारण त्यो मण्डलीमा सफल र व्यवस्थित मण्डली हुन सक्षम। अरे भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आजका मण्डलीलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ? मण्डलीका सबै अगुवा पास्टर विश्वासीहरूले आआफ्नो जिम्मेवारीलाई पहिचान र वहन गर्नुपर्छ। मण्डलीमा सेवा गर्ने पास्टर अगुवाले उनीहरूको भूमिका के हो पहिचान गर्नुपर्छ र उनीहरूलाई सुम्पिएको काम वा सेवा के हो सही ढंगले सो काम पूरा गर्नुपर्छ। एउटै व्यक्तिले सबै काममा हात हाल्नु हानिकारक पनि हुन सक्छ। मण्डलीका सबै कामहरू योजनाबद्ध ढंगले गरिनुपर्छ। मण्डलीका सबै सेवाहरू सदस्यहरूले समयको महत्वलाई थाहा गर्नुपर्छ र सबै कामहरू ठिक समयमा पूरा गर्न सक्नुपर्छ। मण्डलीमा ठिक प्रशासन हुनुपर्छ। मण्डलीका सबै सेवकहरू बीच नियमित भेटघाट र छलफल हुनुपर्छ। दक्षता र योग्यता अनुसार सेवाहरू वा कामहरू सेवाहरूलाई बाँडफाँड गर्नुपर्छ। मण्डलीमा गरिने दैनिक मासिक वार्षिक कार्यतालिकाहरू बनाउनुपर्छ। सरसल्लाह ठिक निर्देशनको लागि मण्डलीमा एउटा कार्य समिति गठन गर्नुपर्छ। यस्तो समितिमा अति परिपक्व मिलनसार मण्डलीको सेवामा बोझ र दर्शन भएका र बाइबलको ज्ञान वा तालिम पाएका व्यक्तिहरू छान्नु उत्तम हुन्छ। यस समितिमा एउटै परिवारका दुई वा सोभन्दा बढी सदस्यहरू हुनु हुँदैन। मण्डलीका सबै सेवक सेविकाहरू आफ्नो जिम्मेवारीप्रति विश्वासयोग्य वा इमान्दार हुनुपर्छ। मण्डलीको दर्शन के हो मण्डलीका सबै सदस्यहरूले थाहा गर्नुपर्छ र दर्शनप्रति सबै लाग्नुपर्छ। मण्डलीका सबै सदस्यहरूले वरदान र दक्षता अनुसार सेवा पुर्याउनुपर्छ र उनीहरूको वरदान अनुसार जिम्मेवारी दिनुपर्छ। मण्डलीमा ठिक नियन्त्रण अधीनता र अनुशासन हुनुपर्छ।

अगुवाहरूले मण्डलीलाई ठिक नेतृत्व दिनुपर्छ। मण्डलीका सबै कामहरू असल ढंगले गर्न सकियोस् भनी प्रार्थना गर्नुपर्छ। मण्डलीमा सबै कामहरू ठिक प्रकारले गरिएका छन् कि छैनन् निरीक्षण वा मूल्याङ्कन गर्नुपर्छ। मण्डलीका स्रोत साधनलाई सृजनशील ढंगले प्रयोग गर्नुपर्छ। मण्डलीले गर्ने सबै कार्यहरू दैनिक मासिक र योजनाहरू बनाउनुपर्छ। मण्डलीमा व्यवस्थापन र अन्य प्रभावकारी विषयहरूमा तालिमहरू दिनुपर्छ। मण्डली समुदाय र सबै अगुवाहरूबीच प्रभावकारी संचार हुनुपर्छ। मण्डलीमा सबैले एकअर्काप्रति आदर र सद्भावको व्यवहार गर्नुपर्छ। मण्डलीमा आर्थिक र भौतिक वस्तुहरूको ठिक प्रबन्ध गरिनुपर्छ। मण्डलीमा सबै सदस्यहरू महत्वपूर्ण छन्। उनीहरू एउटै शरीरका विभिन्न अंग जस्तै हुन् भनी थाहा गर्नुपर्छ र मान्यता राख्नुपर्छ।

मण्डलीमा आर्थिक कुराको व्यवस्थापन, मण्डलीमा आर्थिक कुराको अति नै खाँचो पर्दछ र आर्थिक हरिसाब पनि हुने गर्दछ। तर मण्डली रूपियाँ पैसाको कारोबार गर्ने व्यवसाय वा संस्था चाहिँ होइन। मण्डलीको आर्थिक सम्पत्तिलाई सुरक्षित व्यवस्थित गर्नु पनि अति नै जरुरी हुन्छ। मण्डलीको आर्थिक हरिसाब पारदर्शी राख्नुपर्छ। आमदानी कसरी भयो, कुन स्रोतबाट भयो र खर्च कुन कुन विषयमा गरियो स्पष्ट हुनुपर्दछ। मण्डलीमा सेवा गर्ने पास्टरहरू वा सेवकहरूलाई मण्डलीकै आमदानीबाट खर्च दिनुपर्दछ। मण्डलीको मुख्य आर्थिक स्रोत भनेको मण्डलीमा उठाइएको भेटी, विश्वासीहरूले दिएको दशंश, मुठीदान आदि हुन्। विश्वासीहरूलाई दिन उत्साह गर्नु र खाँचोमा एक अर्काको भार उठाउन सिकाउनु पनि अति नै महत्वपूर्ण हुन्छ। मण्डलीमा भेटी दशंशको व्यवस्थापन, हरेक विश्वासीले आफ्नो कमाई आमदानीबाट परमेश्वरलाई भेटी दशंश इमानदारी साथ चढाउनुपर्छ। जुन कुरा उदार चित्तले गरिन्छ त्यो परमेश्वरलाई ग्रहणयोग्य हुन्छ र त्यहाँ परमेश्वरको आशिष पर्दछ। दोस्रो कुरन्ती नौको छदेखि एघार, परमेश्वरलाई ठग्नु आफैलाई दरिद्र बनाउनु हो। यसर्थ परमेश्वरलाई उदार चित्तले दिनेलाई परमेश्वरले प्रशस्त गरेर दिनुहुन्छ। हामीसँग भएका सबै भौतिक थोकहरू परमेश्वरका हुन् र धन, मान, जीवन पनि परमेश्वरबाट नै आउँछ। यसकारण परमेश्वरलाई दिने दशंश भेटी विश्वास योग्यताको साथ दिनु ठूलो आशिषको भागीदार बन्नु हो। दशंश आफ्नो सम्पूर्ण कमाईबाट छुट्टाएर परमेश्वरलाई दिनु हो। भेटी र मुठीदान स्वेच्छाले परमेश्वरलाई चढाउने रूपियाँ पैसा र अन्न हो। मण्डलीमा चढाएको भेटी मण्डलीकै सेवा वा काममा प्रयोग गर्नुपर्छ। मण्डलीको रूपियाँ पैसा कसैको हस्तक्षेप हुनु हुँदैन। र मण्डलीमा भेटी दशंशको सेवा कसरी गर्ने? भेटी दशंश परमेश्वरको हो, परमेश्वरलाई नदिनु आज्ञाकारिता होइन। परमेश्वरको रूपियाँ पैसाको हिनामिना गर्नु पाप हो। रूपियाँ पैसा उठाउने, हरिसाब राख्ने सेवा केटाकेटीहरूलाई दिनु हुँदैन। रूपियाँ पैसाको हिसाब राख्ने काम मण्डलीको परिपक्व र विश्वासयोग्य मानिसहरूले गर्नुपर्छ। यो सेवा तीनजना वा त्योभन्दा बढी मानिसहरूले गर्नुपर्छ र यी मानिसहरू एउटै परिवारका सदस्यहरू हुनुहुँदैन र दुईभन्दा बढी परिपक्व र विश्वासयोग्य मानिसहरूले ब्याङ्क खातामा जम्मा गरेर राख्नुपर्छ। पास्टर वा अगुवा एक्लै भेटी गर्ने र हिसाब राख्ने काम गर्नुहुँदैन। एउटै व्यक्तिको निर्णयमा रूपियाँ पैसा चलाउनु हुँदैन। मण्डलीमा रूपियाँ पैसाको हिसाब पारदर्शी ढंगले राख्नुपर्छ। मण्डलीमा प्रत्येक महिनाको सम्पूर्ण आय व्ययको विवरण स्पष्टसँग सुनाउनु पर्छ। मण्डलीको रूपियाँ पैसा मण्डलीकै काममा ठिक उद्देश्यको लागि प्रयोग गरिनु पर्छ।

मण्डलीमा भौतिक वस्तुको व्यवस्थापन। मण्डली एउटा समुदाय हो। मण्डलीको केही भौतिक सम्पत्ति तथा वस्तुहरू हुन्छन्, जस्तै भवन, जग्गा, फर्निचर, अन्य धेरै मण्डली आवश्यक साधनहरू। यी वस्तुहरू प्रबन्ध गर्नु, जुटाउनु, सुरक्षा तथा संरक्षण गर्नु, व्यवस्थित ढंगले प्रयोग गर्नु अति नै जरूरी हुन्छ। मण्डली व्यवस्थापनको कुरा गर्दा यसको अर्को पक्षलाई पनि व्यवस्थित गर्न आवश्यक छ। मण्डली भवन, पार्किङ, सहरी साधन, पुलपिट, कार्यालय, बस्नको लागि साधन, फर्निचर, शौचालय, मण्डलीका सरसफाई इत्यादि कुराहरूको प्रबन्ध गर्नु पनि मण्डली व्यवस्थापनको एउटा अर्को महत्वपूर्ण पक्ष हो। मण्डलीमा भएका साधन स्रोतहरूलाई ठिक ढंगले ठिक ठाउँमा प्रयोग गर्नु पनि असल व्यवस्थापन हो। त्यसै गरी मण्डलीमा विभिन्न भिन्न भिन्न वरदानहरू पाएका दक्ष र योग्य व्यक्तिहरूलाई सम्बन्धित सेवामा संलग्न गराउने कार्य पनि मण्डली व्यवस्थापनभित्रै आउने कुरा हो। मण्डली सबैको लागि एउटा साझा घर हो। सबै मिलेर यो घरका भौतिक संरचनाको निर्माण र सुरक्षा गर्नु र ती तल दिएका आवश्यक भौतिक वस्तुहरूको प्रबन्ध गर्नु अति नै जरूरी हुन्छ। यी वस्तुहरू अति नै महँगा, देखावटी र खर्चिला हुनुपर्छ भन्ने होइन, तर आवश्यकता पूरा गर्ने टिकाउ, सुन्दर र व्यवस्थित अवश्य हुनुपर्छ। संगति भवन सफा र सुन्दर हुनुपर्छ। संगतिको लागि बस्ने ठाउँ र साधनहरू पर्याप्त हुनुपर्छ। मण्डलीको जग्गा हुनुपर्छ। मण्डलीको शौचालय हुनुपर्छ। मण्डलीको कार्यालय हुनुपर्छ। यातायात साधन हुनुपर्छ। आवश्यक फर्निचर हुनुपर्छ। प्रार्थना कोठा हुनुपर्छ। स्टोर कोठाहरू हुनुपर्छ। जुत्ता चप्पल राख्ने ठाउँ बनाउनुपर्छ र सफा र सुन्दर वातावरण बनाउनुपर्छ। र मण्डलीभित्र गरिने, मण्डलीबाट बाहिर गरिने विभिन्न कार्यहरू, सेवा कार्यहरू हुन्छन्। ती कार्यहरू ठिक समय र ठाउँमा ठिक ढंगले गरिनुपर्छ। मण्डलीका विभिन्न सेवा कार्यहरूमा बोलावट र वरदानहरू पाएका व्यक्तिहरूलाई सेवामा नियुक्त गर्नुपर्छ। क्षमता र योग्यता अनुसार जिम्मेवारीहरू बाँड्नुपर्छ। मण्डली जीवित परमेश्वरको परिवार हो र परमेश्वरको निम्ति एक जीवित साक्षी पनि हो। यसलाई ठिक प्रकारले निर्माण र वृद्धि गर्ने काम मण्डलीका सबै सदस्यहरूको हो र यसलाई संरक्षण गर्ने हरेकको कर्तव्य हो। मण्डलीको सेवाप्रति सबै विश्वासयोग्य वा इमान्दार भएमा मण्डली असल प्रकारले निर्माण हुन सक्छ। मण्डलीमा कुनै व्यक्तिलाई सेवामा संलग्न गराउँदा त्यो सेवाको निम्ति इच्छुक, योग्य र इमान्दार व्यक्ति हुनुपर्छ। यीशुले सुनको सिक्काको दृष्टान्तमा भन्नुभयो, जो सानो कुरामा विश्वासयोग्य हुन्छ त्यसले ठूलो सेवा पाउनेछ। विश्वासयोग्यता व्यवस्थापनको एउटा महत्वपूर्ण पक्ष हो। मण्डलीको काम वा परमेश्वरको सेवामा मण्डलीका सबै सदस्यले सहकार्य गर्नुपर्छ। यसको अर्थ सबैले आफ्नो भूमिका र जिम्मेवारी के हो पहिचान गर्नुपर्छ। मण्डलीमा गरिने सबै कामहरू तथा विभिन्न सेवकाहरूलाई सबै मिलेर व्यवस्थित ढंगले गर्नुपर्छ। जसले जे वरदान र काम पाएको छ त्यही काम पूरा गर्नुपर्छ। मण्डली उसलाई प्रेरणा र उत्साह दिनुपर्छ। हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबाडीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काम, शिक्षा दिने काममा, अर्ती दिने काममा, दान दिने उदारचित्त, शासन गर्नेले उत्तरचित्त साथ, कृपाको काम गर्नेले खुशी साथ, सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्नो प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरह। सबैभन्दा बढी एकअर्काप्रति तिमीहरू प्रेम अटल रहोस्, किनकि प्रेम नै असंख्य पापहरू ढाक्छ। बिना गनगन एउटाले अर्काको अतिथि सत्कार गर। जसले जस्तो वरदान पाएको छ, परमेश्वरको अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे झैं ती एकाको निम्ति गर। यदि कसैले बोल्दछ भने परमेश्वरको वचन बोले जस्तै बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्। यस हेतुले कि सबै कुरामा येशु ख्रिस्टद्वारा परमेश्वरको नै प्रशंसा होस्, उहाँलाई नै महिमा, पराक्रम र सदा सर्वदा होस्। यी महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राखे। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ र विशेष गरिकन कार्यक्रम पुस्तक पाठमा मैले लामो समयदेखि लेखक महेश भट्टराईज्यूले लेख्नु भएको समयको व्यवस्थापन नामक पुस्तकबाट केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र जो जतिले सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यस पुस्तकका लेखकलाई पनि धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज बाइबल धर्मशास्त्र मत्तीद्वारा लिखित सुसमाचारको 8 अध्यायको 23 पददेखि 27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् यसरी पाठ गर्नेछौ। मत्ती 8 अध्यायको 23 देखि हामी पाठ गर्नेछौ। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। यीशु निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई भ्युजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दरहेछन् भनी ती मानिसहरू छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सकिन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ। यसको बारेमा हामी बुझ्ने कोसिस गर्नेछौ। यीशु माथिको विश्वासले प्राकृतिकलाई पनि आफ्नो अधीनमा ल्याउन सक्ने कुरा हामी यहाँ देख्छौ, किनभने यीशुले बतास र समुद्रलाई पनि शान्त पार्नु भएको कुरा हामी यहाँ देख्दछौ। आउनुहोस् यहाँ पहिलो कुरा हामी यहाँ हेरौं। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। यीशु ख्रीष्ट जहाँ जानुहुन्थ्यो चेलाहरू पनि यीशु ख्रीष्टको पछि पछि लाग्ने गर्दथ्यो, किनभने यीशु त्यस बेला आफ्ना चेलाहरू सँगै सेवा काय गर्नुहुन्थ्यो। र यीशु डुङ्गामा चढ्नु भएको देखेपछि उहाँका चेलाहरू पनि डुङ्गामा चढेर उहाँको साथमा अघि बढिरहेको अवस्था थियो। तर आकाशमा तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। अब यो अवस्था जटिल थियो र यीशु प्रभु डुङ्गामा हुनुहुन्थ्यो र चेलाहरू पनि यीशुसँगै थिए र यीशु ख्रीष्टसँगै डुङ्गालाई अगाडि बढाइराखेको अवस्थामा आकाशमा नसोचेको समयमा ठूलो आँधी आयो र यो आँधी आउँदाखेरि र छाल आउँदाखेरि डुङ्गा चाहिँ पानीले भरिएर डुङ्गा डुब्न लाग्यो र ती चेलाहरूले डुङ्गा चलाउन जानेकै थियो। उनीहरूले आफ्नो बलले आफ्नो शक्तिले बुद्धिले ध्याएसम्म उनीहरूले डुङ्गालाई चलाइराखेको थियो र उनीहरूले आफूलाई त्यो डुङ्गाबाट डुङ्गा नडुबोस् भनेर उनीहरूले आफूले जानेको सबै सिपहरू प्रयोग गरेर शक्ति बल प्रयोग गरेर उनीहरूले आफूलाई जोगाउन खोजिरहेको थियो र आँधी डरलाग्दो थियो, छाल पनि डरलाग्दो थियो। यस्तो अवस्थामा यीशु प्रभु भने निराइराख्नु भएको थियो भनेर यहाँ विवरण हामी पाउँछौ। यस्तो डरलाग्दो अवस्थामा डुङ्गा डुब्नै लागेको अवस्थामा पनि यीशु निराइराख्नु भएको थियो र यीशुमा शान्ति थियो, यीशु ख्रिस्टमा कुनै डर थिएन र यीशु प्रभु वास्तवमा प्रभुहरूको प्रभु, सारा सृष्टिको पनि परमेश्वर, सृष्टिकर्ता हुनुहुन्थ्यो। त्यसै कारण यीशु प्रभुमा ढुक्कपन थियो र उहाँ कुनै कुरादेखि डराउने व्यक्ति थिएन, किनभने प्रकृतिले पनि उहाँको कुरा सुन्नु पर्थ्यो र उहाँको अधिकार एकदमै महान थियो र यीशु निराइराख्नु भएको थियो र चेलाहरू भने आत्तिएर अब आशा छैन, अब चेलाहरूले आफूलाई आफूले जानेको बुझेको सबै कुरा उनीहरूले अभ्यास गरिसकेको थियो, अब चाहिँ उनीहरू समुद्रमा डुब्ने खतरा भइसकेको थियो र उनीहरू राम्रोसँग डुङ्गा चलाउने व्यक्ति भएको कारणले अब डुङ्गा डुब्ने अवस्थामा पुगिसकेको उनीहरूले महसुस गरे। अब उनीहरूले आफूलाई के सम्झेको भन्दाखेरि उनीहरू अब डुब्ने छ र उनीहरू नष्ट हुन्छन् भन्ने उनीहरू त्यहाँसम्मको सोचाइ र निर्णयमा उनीहरू पुगिसकेको थियो र उनीहरूले अचानक प्रभुलाई बिउजाउनु भएको कुरा, बिउजाएको कुरा हामी देख्छौँ। बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशु कहाँ आएर उहाँलाई बिउजाउँदै यो आवाज उनीहरूले प्रकट गरे, बचाउनुहोस् प्रभु, बचाउनुहोस्। किनभने यो बेला चेलाहरूले हार खाइसकेका थिए, चेलाहरूले आफ्नो जीवन अब नष्ट हुन्छ भन्ने कुरा उनीहरूले आफ्नो हिसाब किताब गरिसकेका थिए। त्यसै कारण उनीहरूले यीशुलाई बिउजाउँदै बचाउनुहोस् प्रभु भनेर उनीहरू कराएर उनीहरूले भने हामीहरू नष्ट हुन लाग्यौं र उनीहरूको हिसाब किताबमा यो सही थियो र उनीहरूले आफ्नो बुझाइमा अब बाँच्ने स्थिति थिएन, किनभने आँधी एकदम डरलाग्दो थियो, छाल डरलाग्दो थियो। अब हिसाब किताब गर्दा उनीहरूले अब बाँच्ने अवस्था त्यहाँ देखिएन। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? र यो प्रश्न यीशु प्रभुले तिनीहरूलाई गर्नुभयो र यीशुले तिनीहरूलाई भन्दै गर्नुहुँदाखेरि अल्प विश्वासी मानिस हो भन्ने शब्द प्रयोग गर्नुभएको छ। विश्वास सानो भएको मानिस हो, सानो विश्वास भएको, ठूलो विश्वास नभएको मानिस हो, तिनीहरूको विश्वास एकदमै सानो भन्ने कुरा यहाँ देखिन्छ। उनीहरूमा ठूलो विश्वास रहन्छ, त्यसकारण विश्वास नभएपछि उनीहरूको जीवनमा ठूलो डर आएको देखिन्छ। यो डर मानिसको लागि एकदमै सामान्य डर, किनभने मानिसमा जब विश्वास हुँदैन तब आउने परिस्थितिहरू देख्दा, वरिपरिको परिस्थिति देख्दा डर लाग्छ र यो डराउनु स्वाभाविक हो र चेलाहरूमा विश्वास थिएन भन्ने कुरो यहाँ बुझिन्छ र विश्वास नभएपछि अब यिनीहरूमा ठूलो डरले छायो, अब नष्ट हुन्छ भन्ने कुरामा उनीहरू डराए, आशा गुम्न लागेको कुरा हामी यहाँ देख्छौँ। तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। आदरणीय श्रोता, यीशु ख्रीष्ट जो मुक्तिदाता हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँको अगाडि कुनै कुरा पनि असम्भव भन्ने छैन, किनभने प्रकृतिले पनि उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँले बतासलाई र समुद्रलाई हकार्नुभयो भनिएको छ। यसको अर्थ किन आयो, किन यसो गरेको भनेर यहाँ यीशु प्रभुले हकार्नुभयो। आँधी चुप लाग भनेर प्रभुले भनिसकेपछि तिमीहरू यहाँबाट हटिजा भनेर प्रभुले भनिसकेपछि आँधी बिल्कुल शान्त भएको घटना यहाँ उल्लेख गरिएको छ। आदरणीय श्रोता, यो आँधी बिल्कुल शान्त भयो भनिएको छ। त्यहाँका मानिसहरूले, चेलाहरूले पनि यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनको आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परेको घटना हामी यहाँ पाउँछौ। आदरणीय श्रोता, आज यो खण्डमा हेर्दाखेरि यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सक्छ र आज यहाँहरूको जीवनमा बतास र समुद्र जस्ता आँधी भेरीहरू, आँधी र छालले तपाईँको जीवनमा कतिको असर पारिराखेको छ, बतास रूपी अथवा समुद्र रूपी यी छालहरूले तपाईँको जीवनमा कस्तो प्रभाव पारिरहेको छ, तपाईँको जीवनमा नष्ट हुन लाग्यो भन्ने अवस्थाको महसुस गरिराख्नु भएको छ कि अब हामी नबाँच्ने भयौँ यो आँधी र यो छालबाट, अब हामी कुनै कारणले कुनै उपाय छैन भनेर अब निराश भएर डराएर अब जिन्दगी सकियो भन्ने अवस्था के हजुरहरूको जीवनमा पनि यो महसुस गरिराख्नु भएको छ? चेलाहरूले जसरी अब जिन्दगी नष्ट भयो भनिराखेको थियो, यही अवस्थामा उनीहरूलाई यीशु प्रभुले विश्वास नभएको मानिसहरू तिमीहरू किन डराउँछौ भनेर प्रभुले भन्नुभएको जस्तै यहाँहरूको बीचमा पनि छाल रूपी समस्याहरू, बतास रूपी समस्याहरूले आशा नै निभ्न लागेको, अब नष्ट हुन लागेको अवस्था यहाँहरूले महसुस गरिराख्नु भएको छ भने, जसरी चेलाहरूले यीशुलाई बिउझाएर हामीलाई बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशुलाई उनीहरूले उठाएका थिए, यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। प्रभु भनेको चाहिँ मालिक हो, उहाँ प्रभु भनेको चाहिँ जीवनको स्वामी हो, अनि उनीहरूले यीशुको चरणमा आएर यीशुलाई पुकार गरेका छन् मचाउनुहोस् प्रभु भनेर। यदि यहाँहरूको जीवनमा पनि यस्तै अवस्थाले भरिराख्नु भएको छ, एक्लै हुनुहुँदाखेरि पनि यो कुराले सताइराख्नु भएको छ, समाजमा तपाईँ सताइराख्नु भएको छ, अब आशा नै निम्न लागेको छ, अब बाँच्ने उपाय छैन, धेरै कोसिस गरेको अवस्थाहरू हुन सक्छ, यो निराशाबाट यो नष्ट हुनुबाट बाँच्ने उपायहरू धेरै गरिसक्नु भएको होला, जसरी डुङ्गा चलाउने व्यक्तिले आफ्नो सिप सबै जानेका कुराहरू लगाएर उनीहरूले कोसिस गर्दाखेरि पनि नभएपछि उनीहरूले यीशुलाई पुकार गरेका थिए। र यहाँहरूको जीवनमा पनि धेरै कोसिस गर्नुभएको होला, यो समस्याबाट छुटकारा पाउनको लागि, धेरै समस्याहरूबाट छुटकारा पाउनलाई कोसिस गर्नुभएको होला, तर आशा निभिरहेको अवस्था, आशा रहित भएर जीवनमा डरै डरले भरिएर यदि यहाँहरू बसिराख्नु भएको छ भने चिन्ता नगर्नुहोस्। तपाईँको लागि खुसीको खबर यही हो, यीशुलाई भन्नुहोस्, यीशु प्रभु कहाँ आएर उहाँलाई विश्वास गरेर भन्नुहोस्, बचाउनुहोस् प्रभु मलाई, यीशु बचाउनुहोस् मलाई, यो समस्याबाट मलाई छुटकारा दिनुहोस्, मलाई आशा दिलाउनुहोस्, मेरो जीवन नष्ट भएको छ भनेर यहाँहरूले पनि प्रभुलाई पुकार गर्नुहोस् र आफ्नो विश्वास जो नभएको कारणले यो डरहरू आएको छ अब विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने यीशु प्रभुले ती बतास र समुद्रलाई जसरी हकार्नु भयो, आँधी बिल्कुल शान्त भयो, त्यसरी नै यहाँहरूको जीवनमा पनि यीशु प्रभुले ती बतास रूपी समुद्र रूपी समस्याहरूलाई यीशु प्रभुले हटाउनुहुनेछ र हजुरको जीवनमा शान्ति दिनुहुनेछ र तपाईँ फेरि नयाँ आशामा जिउनुहुनेछ। अनि मानिसहरूले जसरी भनेका थिए यिनी त कस्ता मानिस हुन् भनेर मानिसहरूले सोचे, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दो रहेछन् भने ती मानिसहरू छक्क परे। त्यसरी नै यहाँको जीवनमा पनि यीशु प्रभुले सबै समस्याहरूबाट छुटकारा दिइसकेपछि तपाईँ र तपाईँका मानिसहरू छक्क पर्नुहुनेछ र यहाँहरूको जीवनमा परिवर्तन भएको देख्नुहुनेछ र आशीर्वाद पाएको देख्नुहुनेछ, आफ्नै आँखाले तपाईँले देख्नुहुनेछ। त्यसकारण आज यदि यहाँहरूको जीवनमा पनि यसरी निराशा आइराखेको छ, अब आशा नै मर्न लागेको, आशा नै छैन भनेर जिन्दगीको एउटा मृत्युको घाटीमा पुगिसक्नु भएको छ भने यीशुलाई पुकार्न नबिर्सिनुहोस्, यीशु कहाँ आउन नबिर्सिनुहोस्, यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु तपाईँको लागि सहायता गर्नका लागि उहाँ सधैँ। कारण आज यदि यहाँहरूको जीवनमा पनि यसरी निराशा आइराखेको छ, अब आशा नै मर्न लागेको, आशा नै छैन भनेर जिन्दगीको

हरू मौका आओ म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। तपाईँलाई विश्राम चाहिएको छ, तपाईँलाई शान्ति चाहिएको छ, तपाईँलाई आशा चाहिएको छ, भविष्य चाहिएको छ भने आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आश्चर्य कर्महरू तपाईँको जीवनमा अनुभवहरू गर्नुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्, किनभने यीशुमाथिको विश्वासले बतास र समुद्र रूपी सबै समस्याहरूलाई उहाँले शान्त पार्न सक्नुहुन्छ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्री सँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हवस्त।

0: 1-800-234-4646 or by email at goodnewsfm105@gmail.com.
1: अब प्रस्तुत हुँदैछ विभिन्न अङ्ग्रेजी भजन गीतहरू।

0: गुड न्युज एफएम 105.1
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ. हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह. सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ. मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006. फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com. थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित.
6: पहिलो थेस्लोनिकी 5 11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर. यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ. कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर. जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ.
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट. सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ.
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्.
9: अधिक जानकारीको लागि मोबाइल 98147868002, 98147868002
10: र 98182512 40, 98182512.

तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज FM 105.5 MHz काठमाडौँबाट र गुड न्युज FM 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज FM को अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: जय मसी। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। र कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी खुशी बाँड्छौं, आशिष बाँड्छौं, उत्साह बाँड्छौं र एकले अर्कालाई हामी साँच्चै नै हाम्रो जीवनमा भएका आशिषमय कुराहरूबाट एकदमै उत्साह दिने प्रयास पनि गर्दै आइरहेको छौं प्रत्येक हप्ता। र आज पनि तपाईँसँग कुराकानीहरू गर्न र तपाईँको जीवनमा भएका आशिष गवाईहरू सुन्न सुनाउन हामी एकदमै उत्साहित छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ श्रोता, र तपाईँले यी दिनहरूमा अथवा धेरै समय अगाडिको कुराहरू पनि हुन सक्छ, कुन कुराले तपाईँलाई एकदमै आशिषित बनाएको थियो, कुन कुराहरूले गर्दा होइन तपाईँको जीवनमा खुशी आनन्द लिएर आएको थियो। स्वतन्त्रताका कुरा हुनसक्छ, चंगाईको कुराहरू हुनसक्छ, परमप्रभुले जुटाउनु भएका कुराहरू हुनसक्छ, सुरक्षा दिनुभएको कुराहरू हुनसक्छ, प्रभु बोल्नु भएका कुराहरू हुनसक्छ, प्रभुले नयाँ जीवन दिनुभएको कुराहरू, तपाईँले प्रार्थना गर्नुभएका व्यक्तिहरूले प्रभुलाई पाउनु भएको कुरा हुनसक्छ भने ती कठोर हृदयहरूलाई परमेश्वरले परिवर्तन गर्नुभएका कुराहरू हुन सक्छन्। विविध कुराहरू जसले तपाईँलाई तपाईँको जीवनमा आशिषित बनाएको छ। र सँगसँगै तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि सुनाएर हामी तपाईँलाई साथ दिने गर्दछौं। र कुनै पनि भजन गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने पनि फोन गर्नुहोस् र सँगसँगै तपाईँले आफ्नो आशिषहरू चाहिँ बाँड्नुहोस् है, कारण तपाईँले बोल्नुभएका शब्दहरूको त्यो शक्तिद्वारा धेरैजना व्यक्तिहरूको हृदयमा प्रभुले काम गर्न गइरहनु भएको छ। राम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754। र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। र फोन गरेर साथ दिनुहोला। म भने यो समय एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

0: यिनै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ श्रोता, र तपाईँको जीवनमा भएका आशिष, खुशी, उत्साह तपाईँले बाँड्न सक्नुहुनेछ र कसरी तपाईँको जीवनमा तपाईँको कमजोर अवस्थामा तपाईँले विजय हासिल गर्नुभयो, तपाईँलाई कुनै समय लागेको थियो होला अब यो परिस्थितिबाट म उठ्न सक्दिन, निस्किन सक्दिन, म छुटकारा पाउन सक्दिन, तर अहिले तपाईँ त्यो परिस्थितिभन्दा धेरै माथि हुनुहुन्छ। प्रभुले तपाईँलाई त्यो परिस्थितिहरूबाट धेरै नै डाँडा लिएर आउनुभएको छ, तपाईँलाई आशिषित बनाउनु भएको छ। अनि ती समयहरूमा, ती क्षणहरूमा तपाईँले कसरी आफ्नो जीवनलाई अगाडि बढाउनु भयो, कसरी आफूलाई बलियो बनाउनु भयो, कसरी तपाईँले प्रभुमाथि भरोसा गर्नुभयो, तपाईँले के गर्नुभयो र अहिले तपाईँको जीवन कस्तो छ भन्ने कुराहरू, यस्तै आशिषहरू नै हामीले बाँड्ने कार्यक्रम मार्फत र तपाईँको रोजामा रहेका गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिन्छौँ। र कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो, जय मसी
0: जय मसी जय मसी। हाम्रो नैनाजी कस्तो छ तपाईँको हाल खबर?
1: म अलिक अस्वस्थ छु, रुगा खोकी लागेर अलिक गाह्रो भइरहेको छ। दिदी तपाईँ सन्चै हुनुहुन्छ?
0: हामी एकदमै आरामै छौँ। आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला नैनाजी, प्रार्थनामा सम्झिनेछौँ हामी तपाईँलाई। र हजुर, आज तपाईँले आफ्नो आशिषमय कुराहरू समय बाँड्न सक्नुहुनेछ।
1: परमेश्वरलाई धन्यवाद भएको होस्। विशेष मेरो आशिष भन्नु पर्दाखेरि चाहिँ मैले आजदेखि काम गर्दैछु, काम गर्न सुरु गरे। अस्तिदेखि नै प्रार्थना गर्दै थिएँ कामको लागि जुटोस् भनेर, तर मैले जुटायो, परमेश्वरले जुटाउनु भयो। अनि म आज भर्खर गएर पनि आएको भर्खरै, अनि कार्यक्रममा पनि फोन गर्ने मौका पाएँ। अलिक रुगाले चाहिँ साह्रो सताइरहेको छ कि, गाह्रो भइरहेको छ, तर पनि परमेश्वरलाई धन्यवाद होस्, उहाँले मेरो ढोकाहरू खोलिदिनु भयो। सोचेको पनि थिइनँ यति छिटो उहाँले चाहिँ मेरो निम्ति एउटा काम दिनुभएको छ। अनि म आज गएर फर्स्ट टाइम थियो, सबै कुराहरू सक्सेस भयो, मेरो राम्रै गर्न सके। सुरुको दिनमा पनि एकदमै राम्रो भयो, पर्फेक्ट भयो। परमेश्वरलाई धन्यवाद, अनि हजुरहरूको माया, हजुरहरूको प्रार्थनाको कारणले पनि एकदमै धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई। अनि मलाई एउटा खुसीको कुरा के हो भन्दा, हजुरहरूलाई धेरै आशिष दिनुभएको छ परमेश्वरले। हजुरहरूको पोस्ट गर्नुभएको रहेछ, यो जुन दुःखको विगतमा दुःखहरूको पीडाहरूलाई सहयोग गर्नुभएको रहेछ है हजुरहरूले पनि, एकदमै खुसी लाग्यो। मैले आज फेसबुकमा पेजमा हेर्दै थिएँ, अनि अब्राम अङ्कल र सन्ध्याजी उहाँहरूले चाहिँ सहयोग गर्नुभएको रहेछ, कतिजनालाई अस्वस्थहरू हुनेहरूलाई, पीडामा भएकाहरूलाई उहाँहरूले सहायता गर्नुभएको रहेछ। एकदमै गड ब्लेस यू भन्न चाहन्छु यो गुड न्युज परिवारहरूलाई। परमेश्वरले आउने दिनहरूमा विशेष आशिष दिनुभएको, प्रशस्तमा तपाईँहरूलाई आशिष दिनुभएको होस्, अनि हजुरहरूको परिवारमा पनि फल्दो फुल्दो वृद्धि है परमेश्वरले हालिदिनु भएको होस् भन्न चाहन्छु। अनि म एकदमै खुसी लाग्यो त्यो कुराहरू देख्दै गर्दा, हजुरहरू पनि त्यो ठाउँमा गएर उहाँहरूलाई सहायता गर्ने हृदयहरू परमेश्वरले दिनुभएछ, एकदमै खुसी लाग्यो क्या। मैले जब अघि भर्खरै देखेको थिएँ, अनि त्यो आशिषको कुरा हो मेरो लागि। अनि मैले जुन कामहरू पाउनुपर्छ, म केही यतिकै बस्नु त भएन भन्ने चाहिँ लाग्दैछु, तर मलाई परमेश्वरले जुटाउनु भयो, अनि म आजदेखि स्टार्ट काममा पनि गएँ, अनि सफल भयो, राम्रो भयो। हजुरहरूको प्रार्थनाको लागि पनि धन्यवाद, परमेश्वरलाई पनि धन्यवाद भएको
0: होस्।
1: अझ पनि आउने दिन दुइटै एकैचोटि पाएँ क्या मैले, जुन प्रार्थनामा गरेको थिएँ दुइटै कुराहरू पाएँ। एउटा चाहिँ चर्चमा शनिबारको सेवाहरूमा चाहिँ अब जिम्मेवारी चर्चमा पनि पाएँ, जुन चाहिँ मैले सोचेको पनि थिइनँ, तर परमेश्वरले यति मजाले खोलिदिनु भयो त्यो कुराहरू चाहिँ मेरो जीवनमा। चर्चको जिम्मेवारी पनि मैले पाएँ एकैचोटि, अनि एकैचोटि मेरो हर अब यो टाइम स्पेन्ड गर्नुको लागि केही काम मलाई पाए त हुन्थ्यो भन्ने चाहिँ मैले एकदमै प्रार्थनामा राखेको थिएँ होइन, एकदम टाइम स्पेन्ड गर्नु पनि गाह्रो भइरहेको थियो, तर आज मलाई परमेश्वरले जुटाउनु भयो, अनि म एकदमै परमेश्वरमा चाहिँ आभारी छु, धन्यवाद दिन चाहन्छु, अनि विशेष धन्यवाद हजुरहरूलाई पनि,
0: एकदमै धन्यवाद तपाईँलाई पनि नैनाजी, र सबले अझै धेरै आशिष दिनुभएको होस्। हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ आज तपाईँ?
1: मैले सहारा हौ तिमी भन्ने चाहिँ सुनाउन चाहन्छु सबैजनालाई, डेडिकेट गर्न चाहन्छु ल यो गीत चाहिँ।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको। र नयना थापाजी हुनुहुन्थ्यो र उहाँले कस्तो राम्रो कुरा बाँडेर जानुभएको छ. उहाँले प्रार्थना गरिरहनु भएको थियो र परमेश्वरले उहाँलाई काम जुटाइदिनु भएको छ र परमेश्वरको वचनले हामीलाई स्पष्ट भन्नुभएको छ, माग त तिमीलाई दिइनेछ, खोज त तिमीले भेटाउनेछौ र ढकढक्याउ त तिम्रो लागि ढोका उघारिनेछ. किनभने जसले माग्छ उसको लागि नै दिइनेछ, होइन, जसले खोज्छ उसले नै भेटाउनेछ र जसले ढकढकाउँछ उसको लागि ढोका उघारिनेछ. र हाम्रो परमेश्वरको भवनमा उहाँमा आशा गर्नेहरूलाई कहिले पनि निराशा आउँदैन र यही आशिष हामीले सुनेको छौं. तपाईँले पनि आफ्नो आशिषहरू यसरी नै बाँड्न सक्नुहुनेछ. नेनाजीको रोजामा रहेको गीतको साथी समय दिन चाहन्छौ. फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं.

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र नैना आजीले रोज्नु भएको गीत रहेको थियो र तपाईँले पनि यसरी नै तपाईँलाई सुन्न मन लागेका मिठा मिठा भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ। सँगसँगै तपाईँको जीवनमा भएका आशिषहरू अनि यसरी नै गवाईहरू पनि सुनाएर तपाईँले एकअर्कालाई उत्साह दिन सक्नुहुनेछ। कारण हामी हरेक दिन नै परमेश्वरको नयाँ कामहरूलाई अनुभव गरिरहेको छौं, हरेक क्षण नै परमेश्वरको नयाँ कार्यहरूलाई अनुभव गरिरहेको छौं। कारण हाम्रो परमेश्वर चाहिँ नयाँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ र उहाँले तपाईँ हाम्रो जीवनलाई नयाँ बनाउनु भएको छ। हिजोको दिनमा हामी जस्तो सोच्थ्यौं, जस्तो हिँड्थ्यौं, जस्तो प्रकारको थियौं, त्यो हिजोको दिनमा नै सकिसकेको छ। जब हामीले प्रभुलाई पाएर उहाँ सँगसँगै हिँड्ने निर्णय लिएको छौं, हाम्रो जीवनमा परिवर्तन छ, हाम्रो जीवनमा आशिष छ, हाम्रो जीवनमा अनुग्रह छ परमेश्वरबाटको, र त्यही अनुग्रह कृपाले हामीलाई आनन्दित पनि बनाएको छ। र तपाईँको आनन्दित हुने कारण चाहिँ के हो, तपाईँले कार्यक्रममा बाँड्न सक्नुहुनेछ र फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र एउटा गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं गायिका अंशु पन्तको आवाजमा, र अवश्य पनि हामी सबै सुख्रिस्त सँगसँगै भएर हिँड्छौं, हामी आनन्दित भएर हाम्रो जीवनलाई चाहिँ अगाडि बढ़ाउने गर्दछौ, कारण परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। भजन संख्या 23 पनि हामीलाई यही कुराहरू बताएको छ कि परमप्रभु परमेश्वर चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ, यसकारण हामीलाई केही कुराको घटी कमी हुने छैन, र उहाँले चाहिँ मृत्युको अन्धकारमा घाँटी भएर जानु परे तापनि हाम्रो साथमा रहने प्रतिज्ञा गर्नुभएको छ। उहाँको भलाइ र करूणा हाम्रो जीवनभरि पछि लाग्नेछ। र श्रोता, उहाँ सामर्थ्य परमेश्वर जो आफ्नो प्रतिज्ञा पूरा गर्नको लागि एकदमै कटिबद्ध हुनुहुन्छ, उहाँले आफ्नो प्रतिज्ञा कहिल्यै पनि भुल्नुहुन्न। उहाँ परमेश्वर आज तपाईँ हाम्रो जीवनमा हामीले प्राप्त गरेको छौं, र हामीले आशा आशिष अनुग्रह हाम्रो जीवनमा पाएको छ, कारण आनन्दित हुने हामीसँग कारण छ, रमाउने हामीसँग कारण छ। कारणले गर्दा रमाउनुहोस्, आनन्दित हुनुहोस् र आफ्नो जीवनमा भएका आशिषहरू बाँड्दै एक अर्कालाई उत्साहन दिनुहोस् है भन्न चाहन्छौ। र कार्यक्रम मार्फत फेरि पनि अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई समय दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पनाजी, जय मसी। कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म आरामै छु। हजुर
0: हजुर, आज कार्यक्रममा छ, तपाईँले आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ पुनाजी?
1: हुन्छ बहिनी, धन्यवाद छ परमेश्वरलाई। है म यहाँ पानीको भाँडो त फेर्न पर्ने भएछ, नताप्ने भएछ, अनि लिएको पनि यही हो। अन्त त्यो भाइले चाहिँ बनाइदिन्छ भनेर लिएर आएको, यहीँ राखेको छु। शनिबार चर्चबाट आउँछु अनि लान्छु बाबु भनेको। अहिले म यहाँ प्रभुको छोरी भट्टामा यहाँ बसिरहेको छु पसलमा। हुन्छ बहिनी, धन्यवाद छ परमेश्वरलाई। है धेरै धेरै धन्यवाद दिनुपर्छ मैले, मैले चाहिँ धन्यवाद दिएर नसक्नु छ सत्य नै भन्ने हो नि प्रभुलाई। है म खुसी र आनन्दले मेरो जहाँ चाहिँ मेरो कुरा अर्को मान्छेको कुरा चाहिँ मैले गर्न जान्दिनँ होला, जान्दिनँ पनि, मलाई थाहा छैन, प्रभुलाई थाहा छ। है कता कुरा काट्छु मलाई के थाहा होइन, त्यो पनि प्रभु जान्नुहुन्छ। अनि मैले जहाँ बोले पनि मैले प्रभुकै प्रचार, प्रभुकै चर्चा, प्रभुकै प्रचार मात्रै बोल्छु, म प्रभुकै कुरा गर्छु। म आज पनि परमेश्वरकै कुरा अनि एकजना प्रभुको छोरीलाई प्रार्थना गर्न गथेँ, अनि त्यहाँनिर किनभने मैले नि बिहान शान्ति दिदीलाई फोन गरेको, उठेन, अनि हाम्रो सुसमाचार सुनाउने बहिनी हुनुहुन्छ कलङ्कीमा, उहाँलाई नि गरेको, उठेन। उहाँको नै अवस्था केही गाह्रो होला होइन, फुनहरूतिर मान्छेहरूतिर अब अलिकति छोरो पनि अलिकति अधव्यस्तै भएको हो छोरो नि, अब ठिकै छ, प्रभुले नै तिन तला माथि खस्दा पनि मेरुदण्ड भाँचिँदा नि बचाएको हटो बालकालाई, उहाँको नि बिजी भएर होला है, म चाहिँ त्यो भन्छु। किनभने अनि मेरो लाइफ प्रार्थना हजुरहरूले नि गरिदिनु भएको छ है, मेरो विश्वास त्यहाँ छ, अनि उहाँहरूले फोन उठेन, अनि साँच्चै नै मलाई त त्यहाँ प्रार्थना बस्दा मलाई प्रार्थनै गरिदिनु भयो, क्या अरे गरिदिनु भयो होला। मेरो एउटा कुरा थियो के भन्नुपर्ने कुरा, मेरो अर्कै कुरा छ त्यहाँ भन्नुपर्ने, अनि नभनौँ, अनि त्यहाँ कुराको लागि फोन गरेको उठेन, अनि हामी आशा प्रभुलाई ठिकै छ, त्यहाँ चाहिँ मन नदुख्ने, मन दुखाउनु हुँदैन है, सबैको गाह्रो एउटै हो। अनि मैले चाहिँ किनभने त्यहाँ हजुरहरूले नि सम्झिनु भएको छ मेरोलाई, अनि दिदी बहिनीहरूले मण्डलीबाट नि सम्झिनु भएको छ, अनि म चाहिँ एकदम बिहानसम्म नै चर्किएको थियो, टाउको यताउता फर्किँदा नि बोल्दा नि मलाई धेरै नै गाह्रो भएको थियो है, अनि नइझै नि गरेँ अनि हिँडेको हो। तर त्यहाँनिर एकजना साथीको ठाउँ गएर प्रार्थना गरेँ, मलाई छोरी मुहार जानु कहाँ हो कि किन ढाक्ने अरे, बेला बेलामा मलाई प्रभुले देखाउनुहुन्छ त्यहाँ जानलाई, अनि प्रार्थना गरेँ, साँच्चै म चाहिँ यस्तो निको भएको छु म है, म यति निको भएँ भने मैले भन्न सक्दिनँ, अनि मेरो घुँडा दुखेको पनि म दुईवटा खुट्टा सरसर्ती अगाडि बढाएर हिँड्न सक्ने मलाई दुखेको पनि थाहा भएन है बहिनी। मैले चाहिँ मेरो प्रभुलाई यही हो, मेरो प्रभुलाई मनपर्ने काम चाहिँ योजना चाहिँ हो जस्तो लाग्छ कि मलाई, मलाई त्यहाँ त्यस्तो लागिरहेर हिँडिरहेबाट सम्झिएर धन्यवाद दिँदै हिँडेँ, अनि त्यसपछि चाहिँ त्यो भाइलाई अहिले त्यो बाल टिप्री छोडेँ त्यहाँ, अनि सरै बोकेर हिँडिराखेँ, अनि अहिले आएर छोडेँ, अनि धन्यवाद छ किनभने सत्य नै कुनै कुराबाट नि मन नदुखाऊ, मलाई कसरी आयो त्यो वचन होइन नि, मलाई भित्र मेरो आत्माको आँखालाई देखाएर भित्र मेरो हृदयको पाटीमा ध्यानमा छाप लगाएर बस्यो त्यो वचन पनि, इतिहासकै 4:9 वचन है। अनि म जोसुकै दिदी बहिनीलाई नि म भन्छु के, मैले चाहिँ यही भन्छु बारम्बार, तपाईँले यही भन्नुहुन्छ सधैँभरि, हामी चाहिँ आशिषमा हुन्छौँ भनिरहनुहुन्छ दिदी बहिनीहरू भेटाउँदा, अनि मन नदुखाऊ है, त्यो मन दुखाउने काम राम्रो होइन, मन नदुखाऊ दिदी बहिनी हो, हेर्नुहोस् त साथी भन्छु, बहिनीहरू भन्छु, अनि मैले चाहिँ एकदम त्यो वचनहरू जहाँसम्म म कालिम्पोङ लानुभयो मेरो दिदी बहिनीले मलाई है, सीतापा छैदामा मुख्य कुरो सीताले लानुभयो मलाई उचालेर, मलाई यस्तो पछाडि परेको मान्छेलाई लानुपर्छ, उचाल्नुपर्छ, अगाडि बढाउनु पर्छ भनेर त्यो बहिनीले सबै रकम हालेर साँच्चै नै मलाई मलाई 5 रुपियाँ सहयोग गर्ने नि मैले कोही पनि पाइनँ कि नानी, मसँग थिएन थिएन भन्दाखेरि यहाँ कसरी कुनै म भाडा आउँछ अनि तिमीलाई भनेर मैले अलिकति खाने खर्च हालेको थिएँ अनि सापटी गरेर लटेँ होला मैले, अनि मैले 5 रुपियाँ दाम पनि मैले कहीँ नि पाइनँ क्या, म खुसी छु क्या है, अति खुसी छु म। मलाई त्यहाँ गएर यो वचन आयो के मेरो आमा हो म प्रभु, अनि जब चाहिँ यावेशले यसो भने भनेर त्यो वचन यहाँ हामीलेर आएर यहाँ हृदयमा मलाई गढेर बसेको छ। म कुनै कुराले नि मन नदुखोस् है प्रभु भन्छु म बारम्बार है, अनि त्यो दिनमा त्यस्तो आशिष भयो कि मलाई त्यहाँ, अनि धेरै आशिषमा बनाउनु भयो सबै कुराबाट आशिष भयो सङ्गतिबाट, अनि म कहिल्यै भुल्न सक्दिनँ। मलाई उचालेर मलाई त्यो ठाउँमा लाने मेरो सीता बहिनीलाई प्रभुले आशिष दिनुभएको छ, अझै दिउन आशिष है, अनि जो जतिले प्रार्थना गरिदिनु भयो आशिष होस्। अनि किनभने बहिनी को रहेछ त मैले पनि चिनिन नि त, मैले चिनिन मलाई चिन्नुभयो प्रभुले है, अनि त्यो कारणले गर्दा म आज प्रभुसँग सधैँ नै म बाहिरी बाटामा हिँड्दा नि म प्रार्थना गर्दै हिँड्छु आत्मैबाट मनैबाट, अनि नजिक भएको महसुस हुन्छु नजिक, मलाई गाह्रो नि हुन्छ कोही बेलामा त, अनि अब मण्डलीबाट पनि गरिदिइरहनु भएको छ नगरे होइन हजुरहरूले गरिदिइरहनु भएको छ, अन्त पनि म निको नि हुन्छु हुनु नि पर्छ है, त्यो कारणले गर्दा को छ त अहिले मलाई मन नदेखि नि परमेश्वरलाई मैले कस्तो अचम्मको प्रेम भनेको के यो मैले नचिने पनि मलाई चिनेर यो प्रेम दिने परमेश्वर कस्तो अचम्मको भने है, त्यो कारणले गर्दा अनि सिधै वचन म सबै कुराबाट म आशिष गुरुबाले भन्नुभएको वचनबाट म आशिषमा छु, तर म चाहिँ म अहिले म काम नलाग्ने त म भन्दिनँ, म काम लाग्ने छु प्रभुको अगाडि है, प्रभुको अगाडि म अति प्यारो सुन्दरी छोरी मलाई लिनुभएको छ प्रभुले, म उहाँलाई दुखी बनाउन भएको 49 कोरको चोटले मलाई सबै कुराबाट निको पारिरहनु भएको छ है, प्रार्थना मण्डलीको प्रार्थना सुनेर, अनि त्यो कारणले गर्दा अनि किनभने जसरी चाहिँ म के अरे हिब्रूको आजको आफ्नै वर्तनले नि मलाई त्यो देखाएको बेलाको कुरा हो है, किनभने म चाहिँ कस्तो थिएँ म कस्तो व्यक्ति हो मान्छेले त बारम्बार उम्लाले देखाइरहन्छ है, अनि तिनवटा उम्लाले आफूलाई घुसिरहेको छ मानिसलाई के त्यसरी आएको थाहा पाउनुपर्छ के, अनि म कारण के भन्छु भने विशेष गरी म चाहिँ म परमेश्वरको अगाडि अति नै दयाकारी र अति नै जाति अत्तमै म राम्रो मलाई म महसुस हुन त किनभने मै राम्रो म भन्न सक्दिनँ कस्तो छु है, मैले भन्नुपर्छ त्यो चाहिँ म यो अनौठाको प्रेम मैले पहिरिएको देख्दा र पाएको देख्दा प्रभु मसँग जोडिएको देख्दा म अचम्मै आशिष भएँ क्या, भइरहेको छु क्या, विशेष गरी गुड न्युजबाट म धेरै आशिषमा भएको
0: छु, धेरै धेरै धन्यवाद हजुर, र प्रभुले अझै धेरै आशिष दिनुभएको होस् पुनाजी, खुसी लाग्यो। र हामी गीततर्फ जाउँ समयमा, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: हुन्छ बहिनी, म चाहिँ के अहिले भनिसकेको छु गीत है,
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: यस्तो मान्छेलाई पनि मलाई प्रभुले यस्तो ठुलो प्रेम गरेर यो प्रेम पाउनु त अचम्मको कुरा छ कि, म अति गदगद भन्छु के रामायण भनेर हाँसेर हिँडिरहन पो हुन्न, मनमा आत्मा हाँसिरहेको छ मेरो, म भन्छु रोइ निराशा चिन्ता मेरो सबै लिनुभयो, म खुसी खुसी छु आनन्द छु, एउटा कुरा के नानी म भन्छु है एउटा कुरा ल हुन्छ, शुक्रबार पनि छ, अनि एउटा कुरो जहाँसम्म के मेरी मेरी मेरी छोरीले मलाई के जुत्ता गोदामबाट माथि नआउनु मान्छेले यति भन्छन् न त्यता माथि नआउनु कोठा गरेर भने कि मेरो छोरीले के मलाई चाहिँ त्यो मन मेरो मन पटक्कै दुखे होइन नि त, मैले बाहिर कानले सुन्यो है, मैले त्यतिकै छोडिया छु, मेरो छोरछोरीको लागि पर्सना छ, मैले नमिठो मन बनाएको पनि छैन बनाउन पनि हुँदैन, मैले 9 महिना पेटमा राखेर जन्माएको छोराछोरी हुन् आज म खुसीले र आनन्दले बाँचेको छु, उनीहरूले पाएनन् म दुखी छैन, तर किनभने आज मलाई त्यो माता तीर्थ र नै त्यो तेज पोखेर त्यो थानकोट त म संसार घुमेर मैले 5 बजीसम्म कोठा खोजेर हिँडेको थिएँ एक ताका के त्यो राम्रा दिदीको घर नबस्दै, अनि मलाई किनभने आज मैले त्यो थाममा यो म मन दुखाएको नदुखाएको प्रभुले थाहा छ. म यो हृदय देखाएर हुँदा म च्यातेर म ढुन्नाएर खोजिन्थे, अब कसले छापाउँथ्यो होला. त्यो कारणले गर्दा त्यो ठाउँमा मलाई किन लानुभयो प्रभुले? म आक्सिसमा छु कि, अति आक्सिसमा छु. सुकुल लायो बाथरुमभित्र पस्यो अनि आफ्नो ढोकाभित्र बाथरुम छ बन्द गर्यो आयो. मैले जस्तो भित्र आत्माले चाहेको त्यस्तै भेट्टाउनु त समाजकारको परमेश्वरको इच्छा हो के है. अनि म यो आशिषमा हुन्छु, म धेरै आशिष छ नानी.
0: धन्यवाद जयमसी रघुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र उहाँको रोजाइमा रहेको गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ.

निकै नै मिठो गीत हामीले तपाईँको निम्ति राख्यौँ। हाम्रो पुनाजीले रोज्नु भएको गीत रहेको थियो र अवश्य पनि हामी कहाँ भरोसा गरिरहेको छ, आज हाम्रो विश्वास कहाँ छ, कसमाथि हामीले विश्वास राखेको छौं। यो भजनले भने जस्तै नै, यदि हाम्रो भरोसा, हाम्रो आशा, हाम्रो विश्वास परमप्रभु परमेश्वरमाथि हामीले राखेका छौं भने हामी निश्चित रूपमा रहन सक्छौ, किनभने हाम्रो आशा र भरोसालाई कहिले पनि निराश नबनाउनु हुने परमेश्वर तपाईँ हाम्रो जीवनमा हामीले पाएको छौं। र यही उत्साह तपाईँको लागि पनि हामी कार्यक्रम मार्फत दिन चाहन्छौ। र अब जे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं, विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। र आज फोन गरेर साथी हुने र कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
8: सुन्नु न बाजे, कोता
9: सामान नभेटेर बेपत्ता।
8: होइन सामान चाहिँ के चाहिँ ल्याएको?
9: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
8: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
9: कहाँ छ यो?
8: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
10: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
11: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
10: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
11: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
10: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
12: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
12: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
13: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
14: फोन नम्बर 40225444
12: 40225444
15: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
16: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम मझेरी।
2: प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम मझेरीमा। आज पनि प्राविधिक मित्रको साथमा
3: म आइजक राई
2: र म प्रकाश तामाङ अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं।
3: आजको श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग 16, मिठा र अर्थपूर्ण बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रीष्टीय सुप्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ। र यसलाई भने हामी ताली बजाऊ एल्बमबाट मम भित्र बाहिर गीत सुन्नेछौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा तपाईँलाई स्वागत छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडिन्ज एफएम 105.1 MHz काठमाडौँबाट र गुडिन्ज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडिन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com yeshukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130367602।
2: प्रिय श्रोता मित्र, हामीले तपाईँलाई गएको साता र विगत 15 सातादेखि तपाईँलाई डाइनोको समुद्री यात्रा धारावाहिक कथालाई सुनाइराखेका छौँ र त्यसबाट तपाईँले अवश्य पनि आत्मिक लाभ प्राप्त गरिरहनु भएको छ भन्ने हामी आशा गर्छौँ। र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 16 समस्या र बलिदान सुनाउन लागिरहेका छौँ र यो डाइनोको समुद्री यात्रा कथाको 16 भाग हो र त्यसपछि हामीसँग एउटा मात्रै भाग रहनेछ यस कथाको, डाइनोको समुद्री यात्रा भाग 17 विजय पछिको मिलन रहनेछ, जुन चाहिँ हामी तपाईँलाई आगामी कार्यक्रममा सुनाउनेछौँ आउने साता। र अब भने हामी आजको कथातर्फ जानेछौ। गीतपछिको पहिलो प्रस्तुति कथा डाइनोको समुद्री यात्रा भाग 16 समस्या र बलिदान।
0: डाइनो र आइटे र सेडना जमिनमा कम्पन भएकै अवस्थामा पनि होसियारी साथ अलिअलि गर्दै डुङ्गा बनाइरहेको ठाउँबाट डाइनोको वासस्थानसम्म पुगे। त्यसको केही क्षणमा नै मुसलधारे पानी पर्न थाल्यो। भूकम्पको परकम्पन पनि गइरह्यो। उनीहरू तीनैजना बिहानीको पर्खाईमा घरभित्रै बसिरहे। मुसलधारे पानी भने केही क्षणमै रोकियो। पानी रोकिएकोले डाइनो र आइतेले आफ्नो घर वरिपरि भूकम्पले के कति बिगार गरेको छ भनेर हेर्न निस्के। तर भूकम्पको पराकम्पन अझै गइरहेको उनीहरूले थाहा पाए र फेरि छिटो छिटो घरभित्र छिरिहाले र झ्यालहरूबाट नै बाहिर के भइरहेको छ भनेर निहाली बसे। आधा राततिर डाइनोले चन्द्रमाको उज्यालोमा आकाशमा ड्रागन उडिरहेको देखियो। उसले झट्टै दूरबीन ल्याएर त्यसलाई हेर्यो। ऊ छक्क पर्यो, किनभने त्यो उडिरहेको त ड्रागनको आकृति लिएर झिङ्गाहरूको समूह पो रहेछ। त्यसपछि पो उसलाई बालजीबुलले अब म महामारी ल्याइदिन्छु भनेको कुरा फेरि सम्झना भयो। त्यो आधा रातको समयमा उसले त्यो झिङ्गाहरूको समूह उडिरहेको ठाउँमा के भइरहेको छ भन्ने कुरा पत्ता लगाउन सम्भव थिएन। त्यसैले उसले मनमा नै सेर्नाका जातिको मानिसहरूलाई सुरक्षा गरिदिनुहोस् भनेर प्रार्थना गर्यो।
2: भोलिपल्ट बिहानै एउटा सानो डुङ्गा लिएर हतियार सहित डाइनो, आइटे र सेर्ना राति ड्रागनको आकार लिएर झिङ्गाहरूको समूह उडिरहेको ठाउँतिर गए। उनीहरू त्यस ठाउँमा पुग्दा छक्क परे, किनभने पछिल्लो दिन गएको भूकम्पले त ड्रागनको मूर्ति रहेको स्थानलाई ध्वस्त पारिदिएको रहेछ र त्यस भीरको तल रहेका विभिन्न किसिमका डाइनोसरहरू पनि भूकम्पपछि आएको सुनामीले धेरै संख्यामा मारिएका रहेछन्। क्रम विकासवादीहरू नास्तिक वैज्ञानिकहरूले लोप भइसकेको भनिएको जनावरहरू त्यसरी मारिएको देख्दा डाइनोलाई दुःख लाग्यो। तर जुनसुकै घटना हुनुको पछाडि पनि परमेश्वरको विशेष योजना हुन्छ भन्ने कुरा चाहिँ उसले राम्रोसँग नै थाहा पाएको थियो। त्यहाँको अवस्थालाई हेरेर जब उनीहरू तीनैजना फर्कनै लागेका थिए, उनीहरूले आफ्नो डुङ्गा रोकिएको ठाउँमा तीनवटा ठूला ठूला डुङ्गा रोकिएको देखे। त्यसपछि केही मिनटमै

0: उक्लिएर करिब 30-40 जना मानिसहरूको समूह उनीहरूतिर आइरहेका देखे। तब तुरन्तै डाइनोलाई अलि पछाडि नै छोडी शेरना र आइते त्यस समूहलाई भेट्न गए।
1: जब शेरना र आइतेले ती मानिसहरूलाई भेटेर कुराकानी गरे तब तिनीहरूले थाहा गरे कि उनीहरू त त्यहाँ ड्रागन देवता रिसाएकोले 7 जना कन्या केटीहरूलाई बलि चढाउन आएका रहेछन्। तर जब समूहसँग बलिदानको कार्य गर्नलाई आएका पुजारीहरूले शेरनालाई भेटे, तिनले उसमा कसरी त्यस्तो परिवर्तन आयो भनेर जान्न चाहे। त्यसको साथमा तिनले शेरनालाई उसको बुबा त्यस जातिको मुख्य सिकिस्त बिरामी रहेको कुराकानी पनि बताए र खासमा त उसको बुबा निको होस् भनेर नै ती 7 कन्याहरूको बलिदान गर्न आएको कुरा बताए।
0: जब शेरनाले आफ्नो बुबा मुखिया सिकिस्त बिरामी भएको कुरा थाहा गरिन्, उसले तुरुन्तै मनमनै परमेश्वरलाई प्रार्थना गरिन् र त्यहाँ उपस्थित आफ्ना जातिका मानिसहरूलाई सविस्तार आफूमा आएको त्यो नौलो परिवर्तनको विषयमा बताइन्। उसले त्यहाँ हुन लागेको मानव बलिदानको कार्यलाई पनि तुरुन्तै रोक्न लगाउँदै ख्रिस्ट येशूमा आफूले नयाँ जीवन पाएको कुरालाई उनीहरूसँग बाँडिसकेपछि यसो भनिन्, के झुट बोल्न छोड्नलाई झुटको पितालाई पूजा गर्नु ठिक हो? के दुष्ट आत्माबाट छुटकारा पाउनलाई दुष्ट आत्माको पितालाई र झिङ्गाहरूबाट छुटकारा पाउन झिङ्गाहरूका स्वामीलाई पूजा गर्नु ठिक हो? अवश्य होइन। यस्तै त हामी मानिसमा दुःख र प्रकोप मात्र थपिदिन्छ। हे मेरा प्रिय हो, ध्यानसित सुन्नुहोस्, यी कुराका एकमात्र समाधान भनेको त साँचो अनि असल परमेश्वरलाई भेटाउनु हो। ख्रिस्ट येशूलाई प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु हो र ग्रहण गर्नु हो, उहाँलाई मुक्तिदाता।
1: सेटनले आफ्नो कुरा टुङ्गन नपाउँदै त्यहाँ रहेका केही मानिसहरूले ऊमाथि अचानकै उसले भनेका कुरालाई विरोध जनाउँदै ढुङ्गाले प्रहार गर्न थालिहाले। तर त्यहाँका परिस्थिति नराम्रो हुनुभन्दा ठिक अघि अवस्थालाई नियन्त्रण गर्न एकदमै सही समयमा डाइनो त्यहाँ आइपुग्यो। उसले हवाई फायरिङ गरेर परिस्थितिलाई नियन्त्रणमा लियो र शेरनाका जातिहरूलाई सम्बोधन गर्दै भन्यो, प्रिय हो, म तपाईहरूलाई चुनौती दिन्छु, मलाई यस टापुमा आजको मिति अगस्त 27, 1909 अर्थात करिब 40 वर्षसम्म एक्लै भए पनि सुरक्षित राख्नुहुने प्रभु येशु ख्रिष्ट परमेश्वरको नाउँमा कि तपाईहरूको बस्ती र जातिमा रहेको समस्या पनि मैले आइते र शेरनाले मानेको जीवित परमेश्वरले निश्चय नै समाधान गर्नुहुनेछ। हामीलाई तपाईहरूकोमा गएर काम गर्नलाई एउटा मौका दिनुहोस्।
0: डाइनोले यति कुरा भनिसकेपछि शेरनाका जातिका मानिसहरूले मानिसहरूको समूह केही नबोली चुपचाप सबै सामान र ती 7 कन्याहरूसित आफ्ना आफ्ना ढुङ्गातिर अघि बढे। बलिदानको कार्य पूरा गर्न आएको पुजारी भने शेरना र आइते भएतिर आए अनि तिनीहरू तीनै जनालाई सुरक्षित साथ मुख्य कहाँ पुर्याउनलाई आफू चाहिँ एक रात डाइनोको घरमा बास बसी सँगै जाने कुरा बतायो। पुजारीको कुरामा सबै सहमत भए र अब चारैजना ढुङ्गामा चढी घरतर्फ अघि बढे। यतिन्जेलसम्ममा त बलि चढाउन आएका मानिसको समूह पनि आफ्नो ढुङ्गामा चढी टाढा पुगिसकेका थिए। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 16 समस्या र बलिदान यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 17 अर्थात यसको अन्तिम भाग विजयपछिको मिलनलाई आगामी हप्ता सुनाउनेछौ र भने हामी तपाईँलाई केही अनौठा जानकारीतर्फ लान चाहन्छौ।
1: आज हामीले 15 अनौठा जानकारीहरू ल्याएका छौं। पहिलो रहेको छ, टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राम बेल हुन्। रोचक कुरा के छ भने उनले आफ्नी आमा र श्रीमतीले कहिल्यै फोनमा कुरा गरेनन् कारण उनीहरू दुवै बहिर थिए।
0: कमिला एक यस्तो प्राणी हो जो कहिल्यै निदाउँदैन।
1: उपिया आफ्नो उचाइ भन्दा 130 गुणा माथि उफ्रन सक्छ। यो 6 फिट उचाइ भएको मान्छे 780 फिट उफ्रिए बराबर हो।
0: दक्षिण अफ्रिकाको बारबरिक माउसको पट्टी बाघ जस्तै हुन्छ अनि यसको पुरालाई 18 शताब्दीमा मानिसले फेसनको रूपमा प्रयोग गर्थे।
1: संसारको सबैभन्दा लामो राजमार्ग क्यानाडाको ट्रान्स हो। यो राजमार्ग क्यानाडाबाट भिक्टोरिया, बेलायत, कोलम्बियादेखि सेन्ट जोन न्यूफाउन्डल्यान्डसम्म पुगेको छ। औपचारिक रूपमा 1962 खोला भएको हो। यो राजमार्ग पूरा हुन 20 वर्ष लागेको थियो।
0: यो किलोमिटर चाहिँ 7821 रहेको छ लामो राजमार्गको। चेस खेललाई रोयल गेमका रूपमा चिनिन्छ अनि यो खेलको शुरूआत भारतबाट भएको हो। अनि सेलफिस सबैभन्दा छिटो पौडने माछा हो अनि यो प्रति घण्टा 109 किलोमिटरको गतिमा पौडिन सक्छ।
1: संसारमा सर्पको टोकाईको तुलनामा मौरीको टोकाईले बढी मान्छे मर्छन्।
0: डेनमार्क नामक देशको बारेमा त हामी सबैले सुनेकै छौं होला। यस देशको एउटा रोचक कुरा के छ भने यो यस्तो देश हो जहाँ मानिसको भन्दा सुँगुरको संख्या बढी छ।
1: वेबसाइटमा असंख्य सामग्री राखिएका हुन्छन्। कुनै पनि वेबसाइट मार्फत धेरै जानकारी हासिल गर्न सकिन्छ। वेबसाइटको आविष्कार बेलायतमा जन्मेका कम्प्युटर विशेषज्ञ टिम बर्नर्स लीले गरेका थिए।
0: संसारमा धेरै प्रजातिका फूल पाइन्छन्। ती मध्ये सबैभन्दा सानो फूल चाहिँ डकविड हो अनि झट्ट हेर्दा लेउ जस्तो देखिने यो फूल पानीमा हुर्कन्छ।
1: धेरै किताब पढ्ने व्यक्तिलाई बिब्लियोफ्रेज भनिन्छ। एकपटक खाएको खाना पूर्ण रूपमा पचाउनको लागि हाम्रो शरीरलाई 48 घण्टा लाग्छ।
0: एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा 14 करोड़ भन्दा बढी अण्डा पार्छ। अनि आजको लागि अन्तिम अनौठो जानकारी रहेको छ।
1: भेनिस एउटा यस्तो सहर हो जहाँको एकमात्र सवारी साधन डुङ्गा हो।
0: र श्रोता मित्र, अब हामी तपाईँलाई गीत सुनाउनेछौ, वान वे जीजस।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजुरीमा हुनुहुन्छ र अब भने हामी तपाईँलाई बाइबलका तथ्यहरू सुनाउनेछौँ अङ्ग्रेजीमा। डियर लिसनर्स अफ गुड न्युज एफएम, वी'ड लाइक टू प्रेजेन्ट यू बाइबल फ्याक्ट्स फर टुडे एन्ड भ्युअर्स अन युट्युब अल्सो, वी'ड लाइक टू प्रेजेन्ट यू बाइबल फ्याक्ट्स फर टुडे। वी हेभ 10 बाइबल फ्याक्ट्स फर टुडे। फर्स्ट वान वी हेभ,
1: Frankincense was the most important ingredient in the incense which priests burnt on the altar to make a sweet smelling smoke. It was also added to the olive oil with which priests were anointed and was made into a perfume. Exodus chapter 30 verse 34 to 38.
0: Myrrh is an aromatic resin collected from a prickly shrub which grows in the desert of Northeast Africa and Southern Arabia. When the branches are cut, the brownish resin oozes out and hardens. We can read about this more in Genesis chapter 43 verse 11 and in some other places also, and in New Testament we can learn about in more in Matthew chapter 2 verse 11.
1: Like frankincense, myrrh was very expensive. It was made into a perfume, Song of Songs chapter 3 verse 6, and was added to oil for anointing priests. Myrrh was also one of the aromatic substances that was rubbed on a corpus in preparation for burial.
0: After being involved in the miraculous incident with Eutychus, Paul did not comment on the miracle. He carried on teaching until dawn, as his overriding concern with to build up the believers at Troas. We can read about the dead Eutychus resurrected by Paul in Acts chapter 20 verse 7 through 12.
1: The temple tax which Jesus told Peter to find a fish mouth Matthew chapter 7 verse 24 to 27 was the tax that every male from the age of 20 had to pay each year and was used to pay for looking after the temple.
0: Jesus told his 72 disciples that he saw Satan fall as a result of them exorcising demons. This was a clear indication that Satan was being defeated. We can read about this in Luke chapter 10 verse 18 and through the verses of chapter 10.
1: In Jacob's dream at Bethel, he saw a ladder extended from earth to heaven. Angels were able to go up and down it because it was not a ladder with rungs, but rather a stairway as would have been found at the site of Ziggurat. Genesis chapter 28 verse 10 to 22.
0: Jesus said that his followers would do greater miracles than he had done. John chapter 14 verse 12. We can read about this in John chapter 14 verse 12. And once Jesus returned to the Father, he would send the Holy Spirit in whose power these miracles would be performed.
1: Miracles often appear in clusters in the Bible. For example, as Ahab and Jezebel tried to make Baal the official deity of Israel, the miraculous ministers of Elijah and Elisha were empowered by the Lord. We can read about this about Ahab and Jezebel in 1 Kings chapter 16 to chapter 22.
0: Last Bible facts for today. One of the Greek words used for miracles in the New Testament is dunamis, Acts chapter 2 verse 22, from which we derived the word dynamite. Dear listeners of Good News FM and viewers on YouTube, thank you for watching and God bless. Please like, share, comment and subscribe our channel for more videos similar to this. Shrota Mitra, aba bhane hami tapailai बाइबल सामान्य ज्ञान तर्फ लान चाहन्छौँ। आज भने हामीसँग व्यवस्थाको पुस्तकबाट मात्र सामान्य ज्ञानहरू रहेका छन्।
1: पहिलो प्रश्न रहेको छ, पिता पुर्खालाई दिन्छु भने प्रतिज्ञा गरिएको देश परमप्रभुले इजरायली मध्ये कसले मात्रै देख्न पाउनेछ भन्नुभयो?
0: नुनका छोरा योशु र यपुन्नेका छोरा कालेब, व्यवस्था 1:36 अनि 38 पद, अनि त्यसै गरेर गन्ती 14:38 पद।
1: इजरायलीहरूलाई रोमीहरूले के को हुलले मानिसलाई खेदे झैं गरी खेदे?
0: मौरीका हुलले, व्यवस्था 1:44।
1: मुसा र इजरायलीहरूलाई कादेश बनाईबाट जेरेत खोला पारिसम्म आइपुग्न कति वर्ष लाग्यो?
0: 38 वर्ष, व्यवस्था 2:14।
1: परमेश्वरले इजरायली र मोसेससँग कहाँ करार बाँध्नुभयो?
0: होरेबमा, व्यवस्था 5:2 र व्यवस्था 29:1 पद।
1: मुसाले इजरायलीहरू विरूद्ध लड्न आउने जातिहरू र उनीहरूका बाँकी रहेका उनीहरूदेखि लुक्नेहरू नष्ट नहुन्जेल परमेश्वरले के पठाउनुहुनेछ भन्नुभयो?
0: अरिङ्गाल, व्यवस्था 7:20।
1: मुसाले इजरायली विरूद्ध लड्न आउने जातिहरूको देवताहरूका मूर्तिहरूलाई के गर्नुभयो?
0: आगोमा जलाइदिनुभयो। यस कुरालाई हामी व्यवस्था 7:25 पढ्न सक्छौ।
1: इजरायलीहरूले कति वर्षसम्म उदार स्थानको यात्रा गरे?
0: 40 वर्षसम्म, व्यवस्था 8:2।
1: परम प्रभुले इजरायलीहरूलाई प्रतिज्ञा गरेको असल देश केले भरिएको थियो?
0: गहुँ, जौ, नेवारा, दारिम, बदक्षको तेल र मह, व्यवस्था 8:8 पद।
1: केवल रगत चाहिँ नखानु किनकि रगत चाहिँ के हो र मासुसँग के खानु हुँदैन भनिएको छ?
0: जीवन, अनि यस कुरा चाहिँ हामी व्यवस्था 12:23 पदमा पढ्न सक्छौ।
1: घुसखोरीले धर्मी जनको वचन के गरिदिन्छ?
0: भङ्गाइदिन्छ, व्यवस्था 16:19।
1: अगम वक्ताले बोलेको वचन परमप्रभुबाट भए नभएको कसरी थाहा गर्ने?
0: बोलिएको वचन पूरा भएन वा सत्य ठहरेन भने त्यो वचन परमेश्वरबाट आएको होइन भन्ने थाहा हुन्छ, व्यवस्था 18:22।
1: व्यवस्थाको पुस्तकमा जम्मा कति अध्याय र पदहरू छन्?
0: व्यवस्थाको पुस्तकमा, पवित्र बाइबलको व्यवस्थाको पुस्तकमा जम्मा 34 अध्याय र 959 पदहरू रहेका छन्। प्रिय श्रोता मित्र, हामीले तपाईँलाई आज 12 बाइबल सामान्य ज्ञान र त्यसको उत्तर सुनाएका छौँ, प्रश्न उत्तर सहित। र भने हामी तपाईँलाई प्रभु येशू ख्रीष्टको विषयमा केही कुरा बताउन चाहन्छौ मजेरी कार्यक्रममा। अनि प्रभु येशू ख्रीष्टको बारेमा हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमेश्वर हुनुहुन्छ येशू ख्रीष्ट चाहिँ, अनि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। अनि रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान येशू ख्रीष्ट हाम्रो प्रभुमा अनन्त जीवन हो। अनि मित्र, तपाईँको निम्ति प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नुभयो र फेरि भौरी उठ्नुभयो। तपाईँका पापहरूको मूल्य चुकाउनको लागि येशू ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशू ख्रीष्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशूलाई आफ्नो जीवन सुम्पनको लागि चाहिँ तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ, या यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै यसलाई दोहोऱ्याउन सक्नुहुन्छ, यो प्रार्थनालाई दोहोऱ्याउन सक्नुहुन्छ।
1: आउनुहोस् हामी प्रार्थना गर्नेछौ। हे परमेश्वर, म एक पापी हुँ, म मेरो पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु मेरो जीवन र हृदयमा। हे येशू प्रभु, आउनुहोस्। आमेन।
0: प्रिय श्रोता मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशू प्रभुलाई आफ्नो मुक्तिदाता र प्रभु भनी हृदयदेखि नै स्वीकार गर्नुभएको छ भने, साँचो रूपमा स्वीकार गर्नुभएको छ भने, अब तपाईँले यही क्षणमा प्रभु येशूसँग एक उद्योगको नयाँ जीवनको सुरुवात गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। अनि प्रिय श्रोता मित्र, हामी आशा गर्छौँ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा चाहिँ तपाईँले अवश्य पनि आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी र उत्साहित हुनेछौँ। कृपया हामीलाई युट्युबमा मजेरी प्रोग्राम सर्च गरेर हामीलाई भेटाउन सक्नुहुन्छ र त्यसद्वारा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र अनि फेसबुक, इमेल वा एसएमएस मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अनि श्रोता तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशु ख्रिस्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई जीवनमा अनुभव गरेका छौं र तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: श्रोता हो भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ yesuko@gmail.com र हाम्रो फेसबुक पेज हो मजेरी प्रोग्राम, अनि फेसबुक आईडी हो मजेरी सन्देश MAJHERISNDESH। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 98-13-37-602 98-13-37-602।
1: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिने हुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ।
0: हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
2: म प्रकाश तामाङ
0: म आइजेकाईलाई बिदा दिनुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: के तपाईँले एक्लो र त्यागिएको महसुस गर्दै हुनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 40 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ हामी सबैभन्दा धेरै माया गर्ने मानिसहरू हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरू जसमा हामी हाम्रो हृदय लगानी गर्छौ तिनीहरू सधैँ उस्तै भावनाहरू प्रदान गर्दैनन्। तिनीहरूले हामीलाई सधैँ हामीले उनीहरूलाई माया गरेको जस्तो माया गर्दैनन्, वा हुन सक्छ उनीहरूले कुनै समयमा हामीलाई माया गर्थे र हाम्रो उनीहरूसँग घनिष्ठ सम्बन्ध थियो, तर अब त्यो सम्बन्ध समाप्त भएको छ। या त उनीहरूले अब यो चाहिँदैन भन्ने निर्णय गरेको कारणले, वा परिवारको सदस्य वा विशेष साथीहरूको मृत्यु भएको कारणले उनीहरूको प्रस्थानले हामीलाई असहाय महसुस गराउँछ। अब हामीसँग हाम्रा गहिरा भावनाहरू र चिन्ताहरू साझा गर्ने कोही छैन। त्यस्तो अवस्थामा हामी के गर्छौं? सम्बन्धहरू सधैँ हामीले चाहे अनुसार चल्दैन। जब त्यस्तो हुन्छ, यसले हामीलाई एक्लो र त्यागिएको महसुस गराउने धेरै दुःखद अवस्थामा छोड्छ। यो हामीले महसुस गर्न सक्ने सबैभन्दा नराम्रो भावनाहरू मध्ये एक हो। यसको उपचार के हो त? धेरै मानिसहरूले आफ्नो हृदयमा भएको त्यो शून्यतालाई हटाउन चाँडै अरू कसैलाई खोज्ने छनौट गर्छ, तर जब यो नयाँ सम्बन्धले काम गर्दैन तब फेरि निराश हुन्छन्। सत्य यो हो कि राम्रो र नराम्रो दुवै समयमा हामी सधैँ भरोसा गर्न सक्ने एउटा मात्र सम्बन्ध छ, र त्यो हो हाम्रो पिता परमेश्वर र हाम्रो प्रभु येशू ख्रीष्टसँगको हाम्रो सम्बन्ध। मत्तीको पुस्तक 28:20, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। येशू एक मात्र व्यक्ति हुनुहुन्छ जसले हामीलाई कहिले छोड्नुहुने छैन। म अरू कसैको बारेमा तपाईलाई त्यो बाचा गर्न सक्दिन। यो संसार त्यस्तो मानिसहरूले भरिएको छ जो उत्सुकतापूर्वक तपाई कहाँ पुग्छन्, भन्छन् कि तिनीहरू तपाईँको साथी बन्न चाहन्छन्, तर तिनीहरूको मनसाय शुद्ध छैन, र जब तपाईँ तिनीहरूमा भरोसा गर्नुहुन्छ तिनीहरू तपाईँको हृदयमा पाइला टेक्छन् र तपाईँलाई तपाईँको दुःखमा बस्न छोड्नेछन्। यदि तपाईँ एक्लो, दुखी, बिर्सिएको वा माया नपाएको महसुस गर्दै हुनुहुन्छ भने येशू ख्रीष्टसँगको स्वर्गमा तपाईँको भविष्यमा आफ्नो विचार केन्द्रित गर्नुहोस्। कलसीको पुस्तक 3:1-4। यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। स्वर्ग त्यस्तो ठाउँ होइन जहाँ तपाईँलाई बिर्सिनेछ। स्वर्ग त्यस्तो ठाउँ हो जहाँ तपाईँलाई पूर्ण रूपमा चिनिनेछ, पूर्ण रूपमा माया गरिनेछ र सधैँभरि घर जस्तो महसुस गराइनेछ। प्रकाशको पुस्तक 21:3-4। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। येशूले हामीलाई बस्नको लागि एउटा राम्रो महल दिने मात्र प्रतिज्ञा गर्नुभएन, उहाँले हामीलाई अझ महत्वपूर्ण कुराको पनि प्रतिज्ञा गर्नुभयो। उहाँले हाम्रो आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। हामीले फेरि कहिल्यै एक्लो, नचाहिएको वा माया नपाएको महसुस गर्ने छैनौ। म यो बाचा गर्न सक्दिन, तपाईँले पृथ्वीमा राख्न चाहनुभएको सम्बन्धहरू सधैँ सफल हुनेछन्, धेरै पटक ती सफल हुँदैनन्, तर म तपाईँलाई के बाचा गर्न सक्छु भने यीशु ख्रीष्टसँग तपाईँको लागि सबै कुरा राम्रोसँग सफल हुनेछ र उहाँले तपाईँलाई अरू कसैसँगको अद्भुत सम्बन्धमा पनि मार्गदर्शन गर्नुहुनेछ। उहाँमाथि विश्वास गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 13:13। अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। परमेश्वरसँगको हाम्रो भविष्यलाई यति महान बनाउने कुरा भनेको हामीले उहाँसँग र अरूसँग बाँड्ने प्रेमको अद्भुत अनुभव हो। त्यो प्रेम अनन्तकालसम्म हामीलाई सान्त्वना दिन विश्वास योग्य हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। कछि याना क्षमा फोनिकु दकास से किगु जर्मसी जोजो लपाजी अमृता महर्षण स्पार्क माइ फेथ यो जीवन या श्रृंखला भाग 30 के छि सकसित न लसकु छ। जी सकसिन दोनके गुयाई गुब्ले झिगु ज्याख सुया त नुग्ले स्याकी भिडाबी त चाकी वो निराश्याई थगु इले झिसँग विकल्प दो झिसँग कि गर्व यागु जिफु झिसँग छु न मखुको ज्या मयागु पह यागु अले झिगु व्यवहार बचाउ याफु वा झिसँग थथम विनम्र जुइकेफु झिगु दोङ्गुने प्रभावित जुपिन त स्वीकार याना अले इम्के क्षमा फो सत्य थोख कि यदि छम मनुतेस थ त विनम्र यागु व थगु गल्ती स्वीकार यागु ल्यल धासा मनुतेगु वया त अप्प सम्मान दै झिस मेपिनेगु सम्मान तोटे मखु गथे याना धथे धाउस थुके उगु सम्मान या त बल्ला कि मनुतेस गल्ती याइपे अगुवा माला चुङ्गु मडु इम्स इमान्दार व धथे पि अगुवा माला चुङ्गु दु नितोपदेश निचागु अध्याय चिन्सोङ्गु पदके धातगु दु थगु पाप या पश्चाताप मया त कि छ गुब्ले थाहा वे फैमुखु छ थगु पाप या पश्चाताप याना तोत लासा परमेश्वर यागु दया माया छन् त दै यपि नियनमिपि तदपि अगुवा गल्ती मयापि मुखु बरु थगु गल्ती स्वीकार या त विनम्र जुया भविष्य थगु जीवन या अपेक्षा पुङ्के मफुगु क्षेत्र या त भिङ्केगु नीति इमान्दार पूर्वक तयाई पिजुई याको न्यागु अध्याय झिन्खुगु पद के धातक जु अज्यागु नै छिम्स थपिन्स यानगु पाप थ थम स्वीकार या अरे छम मेमय सिगु नीति प्रार्थना या अथि यासा छिमगु लुए लनाउनी धर्मीम मनुख प्रार्थना यागु परमेश्वर नियनादि ध्यान बिउ थोचिस थथम यागु मखुगु खया त स्वीकार यागु ख मेगु पला धैगु थ थम प्रार्थना यागु ख झिस थथे याबले झिस परमेश्वर झित ल्याके त लुखा चाका बि गुब्ले गुब्ले मनुदेगु गल्ती या नीति क्षमा फोने मारी अभिगेल थ भात नाबाल या नीति ल्यागु थोहे ख दाउद थ मनुते त नाबाल था छोया बिल कुकियाना मनुते त वया फैचा तेगु हेर्चाह यागु नीति यागु सेवा या क्षतिपूर्ति रूपे छु नसा क्या फै ला दगा नापाङ्गु समुएल न्यागु अध्याय यो झिगु झिन्छगु पदके धाटगुदो नाबाल दाउद या मनुते त थथे लिसम बिल दाउद सुख थो इसैया क्या धाम सुख थौकने अपयाना दास त थ मालिक पाखे विष्णु जोया चङ्गुदु जी नेगु नसा जी तुनिगु दाख मद्द वो जी फैया सचाई पिनेगु नीति जोरी याना तयगु ला मोसुपी मनुते त जिछा बिगु नाबा लोबी ख अले वया प्रशस्त त इने म मधेको दाउद्या दासते त छु न मोबित त नाबा न दाउद्या त अपमानियाए गुलियोगु ख अले वया दासते त थ मालिक प्रति निष्ठाहीन जुगु दोष त कबिल थो दाउद वो वया दासते गु इमानदारीता क्रूर आक्रमण ख थोख नेना दाउद तस्कं त चाल व थगु दरबार जोना पेसम मनुते त थ ल्युल्यु उने त उजबिल वयागु ग्वास नाबाल वो वया फुक्क मिज पासुपिन्छ स्यागु ख अभिगेल दाउद या त पन नाबाल या त दोष बिगु पल्सा व थथम यागु गल्ती स्वामित्व काल व विनम्र पूर्वक दाउद या त गल्तिया नीति माफी फोन वया मनुते त ने त योक्कु नसाबिल अथियाना व थ भात हो वया सक्ने पासुपिनुगु ज्यान बचया त यो पिनियन मिटिङ क्षमा फोनेको तस्क महत्वपूर्ण ख छ डोङ्की बोले प्रभावित मनुया न्योने याक्न स्वीकार्या थुक थ छि मेपी लिसे स्वापु बल्लाका दि अले छि इमान्दारीता व विश्वास देका दि थौयागो वचन येना दिगुनि परमेश्वर छि सकसित न सवाबीमा जय मसीह नमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनि छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसीह।

तपाईँलाई भ्रम नपारोस्, किनभने धेरै झुटा सम्भक्ताहरू मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। यी दिनहरूको अध्ययन चाहिँ निकै नै आशिषमय रहेको छ अनि हामीले निरन्तर रूपमा यो भजन संग्रहको खण्डहरूबाट चाहिँ उत्साह, भरोसा र परमेश्वरप्रतिको निष्ठावान हुनको लागि चाहिँ हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुराहरू पनि हामीले सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामीले के कुराहरूमा रहेर अथवा के कुराहरू चाहिँ आजको अध्ययनमा चाहिँ हामी सिक्नेछौं दाइ?
2: भाइ, आज हामी भजन संग्रह 138 र 139 खण्डहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। यी भजनहरूले परमेश्वरप्रति धन्यवाद, उहाँको सत्यता र करूणा र परमेश्वरको सर्वज्ञान तथा सर्वव्यापकताको गहिरो सत्यलाई देखाउनेछ।
1: धेरै धेरै धन्यवाद दाई हजुरको यो जानकारीको निम्ति। अनि मैले महसुस गरेको कुरा चाहिँ दाई, हामीले जब यो निरन्तर रूपमा भजन संग्रहको खण्डलाई चाहिँ हामीले अध्ययन गर्दै आइरहेका छौं, यी सम्पूर्ण खण्डहरूले चाहिँ हामीलाई यी कुराहरू चाहिँ बताएको छ कि परमेश्वर चाहिँ हामीबाट टाढा हुनुहुन्न, उहाँ चाहिँ हाम्रो जीवनको हरेक विवरण जान्नुहुन्छ र उहाँ हाम्रो नजिक हुनुहुन्छ र उहाँले हामीलाई गहिरो रूपमा चाहिँ बुझ्नुहुन्छ र उहाँ मात्र एक सत्य परमेश्वर चाहिँ हुनुहुन्छ भन्ने स्पष्ट विश्वास चाहिँ यो भजन संग्रहको खण्डले चाहिँ हामीलाई दिएको छ।
2: आहा, कस्तो राम्रो कुरा भाइ, तपाईँले धेरै सत्य कुराहरू सिक्दै हुनुहुन्छ र आजको अध्ययन गर्ने भजनहरूले पनि हामीलाई यी कुराहरू सिकाउँदछन् कि परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ। हामी बस्दा, उठ्दा, सोच्दा र बोल्दा समेत उहाँले जान्नुहुन्छ। हामी जहाँ गए पनि उहाँको उपस्थिति हाम्रो साथमै हुन्छ। हामी उहाँबाट लुकिएर बस्न सक्दैनौ, तर त्यो डर होइन, सान्त्वनाको सत्य हो भन्ने कुरा यो आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाइ, यसको अर्थ परमेश्वरको उपस्थिति हाम्रो जीवनको हरेक क्षणमा चाहिँ सक्रिय छ भन्ने कुरा तपाईँले बताउँदै हुनुहुन्छ, होइन त?
2: हो भाइ, ठिक त्यही कुरा हो। साथै भजन संग्रह 139 परमेश्वरले हामीलाई गर्वमै सृष्टि गर्नुभयो भन्ने सत्यलाई हामी थाहा गर्छौ। हाम्रो जीवन योजनाबद्ध रूपमा बनाइएको कुरा यो अध्ययनमा हामी थाहा पाउनेछौ। यसले हाम्रो जीवनको मूल्य र उद्देश्यलाई अझ स्पष्ट रूपमा बुझ्नको लागि सहायता गर्छ।
1: भनेपछि दाई, यी भजनहरूले चाहिँ हामीलाई धन्यवाद दिन, परमेश्वरमा भरोसा गर्न र उहाँको सर्वज्ञान र प्रेमलाई चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँछ, होइन त?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ र उहाँले हामीलाई कहिले छोड्नुहुन्न। त्यसैले हामीले उहाँलाई धन्यवाद दिन र उहाँमा भरोसा राख्न सिक्नुपर्छ। आउनुहोस्, यही सत्यलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 138 र 139 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 138।

0: जुनको मुख्य विषय हो हार्दिक स्तुति प्रशंसाका गीत। हामी भजन 137 अध्यायबाट आएका छौं, जहाँ हामीले वीणाहरू वंशको रूखमा झुण्ड्याएका देखेका थियौं। तर यो भजन 138 वीणाहरू ईश्वरीय जनहरूको हातहरूमा छ र यसलाई यहोवाको स्तुति प्रशंसाको निम्ति प्रयोग गरिँदैछ। अघिल्लो भजन 137 अध्यायमा इसरायलका सन्तानहरू कैदमा वा बन्धुवामा बाबेलको सिंचाईको निम्ति खनिएको नहरहरूको किनारमा थिए। त्यहाँ तिनीहरूले आफ्ना वीणाहरू वंशको रूखमा झुण्ड्याएर सियोनलाई सम्झिँदै रोए। तर मित्र, भजन 138मा हामीसँग स्तुति प्रशंसाको अद्भुत अगमवाणी भजन छ, जुनले भविष्यतिर हेर्दछ। जब विश्वास गर्ने बाँकी रहेका ईश्वरीय भक्तजन रेमनेन्टहरूले आफ्ना वीणा उठाएर फेरि परमेश्वरको निम्ति गीत गाउनेछन्। यो दाउदको भजन हो। मित्र, यहाँ मन्दिरको उल्लेख यानि संकेत भएकोले जुन दाउदको दिनसम्म अस्तित्वमा आएको थिएन, दाउद नै यो भजनको लेखक हुन् भन्ने कुरामा धेरैले प्रश्न उठाएका छन्। मेरो विचारमा यहाँ उल्लेखित पवित्र मन्दिर यानि टेम्पललाई ट्राबर्नाकलमा यानि पवित्र वासस्थानमा, जुनलाई भेट हुने पाल पनि भनिन्छ, त्यसमा सजिलै अनुवाद गर्न सकिन्छ। जुन चाहिँ मन्दिर सुलेमानको समयमा निर्माण नभइन्जेलसम्म इसरायलीहरूको निम्ति बलिदानहरू चढ़ाउने वा अन्य कर्मकाण्ड गर्ने स्थान थियो। मन्दिर त पछिबाट सुलेमानद्वारा निर्माण गरिएको थियो। जे होस्, यहाँ उल्लेखित पवित्र मन्दिर, म विश्वास गर्छु यसले पवित्र वासस्थान यानि भेट हुने पालको बताइरहेको छ, जुनलाई अंग्रेजीमा टाबर्नाकल भनिन्छ। त्यसकारण यो भजनको लेखक दाउद नै हुन् भन्ने कुरामा त्यहाँ कुनै प्रश्न छैन। भजन संग्रह 138 एक पदमा भनिएको छ, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु, देवहरूका सामने म तपाईँको प्रशंसा गर्नेछु। मित्र, यो कुराको ध्यान दिनुहोस्, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। यरुसलेममा जाँदाखेरि मलाई सबभन्दा धेरै प्रभावित केले पार्यो भने विलाप गर्ने पर्खालमा यहुदीहरू गएको कुरा देख्दा। मैले धेरै यहुदीहरू त्यहाँ उभिएर आफ्ना हातमा सानो पुस्तक पक्रेर र कर्मकाण्डमा भाग लिइरहेको र तिनीहरूमध्ये कोही कोहीले आफ्ना शिर त्यस विलाप गर्ने पर्खालमा बजारिरहेको ठोकाइरहेको देखे, अनि कोही कोही चाहिँ वास्तवमा विलाप गरिरहेका थिए, जुनले हृदयलाई छुन्दथ्यो। तर अर्को कुरा मैले त्यहाँ के देखे भने, अधिकांश चाहिँ धर्ममा परमेश्वरमा त्यति विश्वास र आस्था राख्दैनथे। तिनीहरूको सेवा खालि बोक्रे ओठे सेवा थियो। बाहिर चाहिँ परमेश्वरको भक्त, भित्र चाहिँ शैतान र संसारको दास। तर भविष्यमा जब यहुदीहरू याकुबको कष्टको समय यानि महाक्लेशमा भएर जानेछन् र त्यस अवधिमा त्यसबाट संकष्टकालीन अवस्थाबाट मुक्त गरिनेछ, छुटकारा दिइनेछ, त्यहाँ कति पनि खालि बोक्रे ओठे सेवा हुँदैन। त्यो खास हृदयभित्रबाटको सेवा आर्थ नहुनेछ। यहाँ भजनकार भन्छन्, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। मेरो मित्र, तपाई र मैले हाम्रा हृदयलाई जाँच गर्न आवश्यक छ। यो हृदय के हामी कसरी परमेश्वरलाई आराधना गरिरहेका छौ, के हामी उहाँलाई पूरा हृदयले आराधना गर्छौ? मित्र, एक प्रख्यात मानिस होराटियस बर्नार्डको बारेमा मलाई एउटा कुराले धेरै प्रभाव पार्यो। त्यो उसको यो भनाइ थियो, जब उनी परमेश्वर कहाँ आफ्नो ठण्डक रुखाई उपेक्षा र आफ्ना जीवनमा पापको प्रस्ताव गर्न गए, यसै विषयको प्रसंगमा आफ्ना कथनलाई अगाडि यो भन्दै बढाए, त्यसपछि म परमेश्वर कहाँ फेरि गएर आफ्ना प्रस्तावका फेरि प्रस्ताव गरे। उसको पहिलो अंगीकार पश्चाताप खाली ओठे बोक्रे सेवा थियो र उसले फेरि यसको पूर्ण पश्चाताप गरे। मलाई लाग्छ कि हामी कोही कोही आइतबार सेवा आराधनामा चर्चमा जाने कामको लागि पनि भोलिपल्ट सोमबार बिहानै परमेश्वर कहाँ गएर त्यसको निम्ति प्रार्थनामा क्षमा माग्नुपर्छ, पश्चाताप गर्नुपर्छ। हामीले यसरी प्रार्थना गर्नुपर्छ, यसरी पश्चाताप गर्नुपर्छ। हिज चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस् प्रभु, मैले भजन गाए तर मेरो प्रार्थना, मेरो भजन खासमा हृदयभित्रबाटको थिएन। मैले प्रार्थना गरे तर त्यो बोक्रे प्रार्थना थियो। मैले प्रार्थना गरे तर त्यो खाली औपचारिक मात्र थियो। मैले परमेश्वरको वचन सुने तर यसले मेरो जीवनमा कति पनि प्रभाव असर गरेन। मैले प्रचारकलाई र त्यहाँ हुने अरूलाई आलोचना गरे तर मैले आफै स्वयंलाई आलोचना गरिन। परमेश्वर, त्यसरी चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस्। मित्र, यो हामी धेरैको निम्ति प्रार्थना गर्न असल प्रार्थना हो। भजनकार पद एकको दोस्रो खण्डमा भन्छन्, देवहरूको सामने म तपाईँको प्रशंसा गर्नेछु। लुथर र काल्विनले व्याख्या गरे कि यस पदमा उल्लेखित देवहरू चाहिँ परमेश्वरका स्वर्गीय दूतहरू थिए। मलाई लाग्दैन कि तिनीहरू परमेश्वरका स्वर्गीय दूतहरू थिए। अनि अरूहरूले विचार गर्छन् कि भजनकार अन्य जाति राष्ट्रहरूको मूर्तिका देव देवताहरूको बारेमा कुरा गरिरहेका छन्। अनि मेरो विचारमा निश्चय नै भजनकारले तिनीहरूकै बारेमा यहाँ संकेत गरिरहेका छन्। तर मित्र, कुनै पनि चीज हाम्रो जीवनमा परमेश्वरको स्थानमा छ भने वा परमेश्वर र तपाईँको बीचमा छ भने त्यो तपाईँको मूर्ति हो, तपाईँको देव हो। हामीले यो देवहरू शब्द भजन 82 अध्याय 6 पदमा देखेथ्यौं अनि त्यहाँ यसले चाहिँ ती न्यायकर्ताहरू न्यायाधीशहरूको संकेत गर्दथ्यो जो परमेश्वरका स्थानमा थिए। यसको मतलब पृथ्वीमा उहाँका प्रतिनिधिहरू थिए। न्यायाधीश न्यायकर्ताहरू पृथ्वीमा उहाँका प्रतिनिधिहरू हुन्। म सधैँ यो तथ्यमा अति नै सचेतन छु कि प्रचारक, शिक्षक र परमेश्वरका वचनको सेवकको नाताले मसँग परमेश्वरप्रति उत्तरदायित्व छ। कुनै दिन मैले उहाँलाई जवाब दिनुपर्नेछ, किनभने मेरो कार्य हो सुसमाचारलाई स्पष्ट पार्ने। यदि प्रभुलाई जान्ने थाहा पाउनेहरूले सुसमाचारलाई स्पष्ट पार्दैनन् भने वा तिनीहरूले सुसमाचार दिँदैनन् भने कसले दिनेछ? जब म पछाडि फर्केर आफ्नो सेवकैतिर निहाल्छु, हेर्छु, म अति नै धेरै असफलताहरूको देख्छु र यससँग धेरै पशुत्वहरू छन्। तर कुनै दिन म परमेश्वरको मोहडालाई हेरेर यो भन्न योग्य हुनेछु, प्रभु, मैले जति सक्दो सके तपाईँको वचनको प्रचार गरे। त्यो महान सान्त्वना हो, किनभने म यहाँ पृथ्वीमा उहाँको प्रतिनिधि हुँ। आगे 138 को दुई पदमा भनिएको छ, म तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु र तपाईँको करूणा र सत्यताको निम्ति तपाईँको नाउँमा धन्यवाद दिनेछु, किनभने तपाईँले आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनु भएको छ। अनि छ पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुनेछ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। मित्र, परमेश्वरको वचनमा नम्रको बारेमा धेरै कुरा भनिएको छ। याकुब 4 अध्याय 6 पदमा हामी पढ्छौ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। हामीलाई पहिलो पत्रुस 5 अध्याय 6 पदमा भनिएको छ, यसकारण परमेश्वरका बलवान बाहुली मुनि तिमीहरूले आफैलाई नम्र तुल्याऊ र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। मित्र, मैले पहिले पनि भनिहाले कि शास्त्रमा नम्रताको बारेमा धेरै कुरा भनिएको छ। यो नै एक कुरो हो, परमेश्वरले यसको नोट गर्नुहुन्छ र कदर गर्नुहुन्छ। दाऊदले नम्रताको स्थान लिए। हामी उसको वचनको भजन 131 पद 1 पढ्छौं। हे परमेश्वर परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरा आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरा निम्ति ज्यादै आश्चर्यहरूका थोकमा मैले आफैलाई व्यस्त तुल्याएको छैन। यसैया 57:15 हामीलाई भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकासँग पनि बस्दछु। त्यसपछि 1 पत्रुस 5:5 हामी पढ्छौं, त्यसै गरी हे जवान हो, बुढाहरूको अधीनमा बस, तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। 1 पत्रुस 3:4 हामीलाई भन्छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। यी सबै पदहरूले कसरी परमेश्वर नम्रताको सम्मान गर्नुहुन्छ त्यसको प्रकट गर्दछ। आगे पद 8 भनिएको छ, मेरा सम्बन्धका सबै कुरा परमप्रभुले ठिक पारिदिनुहुनेछ, तपाईँको करुणा हे परमप्रभु सदाको निम्ति रहिरहन्छ, आफ्नै बाहुलीका कामलाई नत्याग्नुहोस्। मित्र, यो पुरानो नियममा फिलिपी 1:6 उल्लेखित कथनको भन्ने तरिका हो, जहाँ भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्म त्यो सिद्ध तुल्याउनु हुनेछ। त्यसपछि भजन 139:1 पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको गुण वा विशेषताहरूको निम्ति स्तुति प्रशंसाको गीत। यो पनि दाउदको भजन हो। यो आध्यात्मिक विद्या सम्बन्धीको भजन हो, मतलब थियोलोजिकल साम हो, जुनमा यसले परमेश्वरको केही गुणहरूको उहाँको सृष्टिमा प्रकट गर्दछ। यसले उहाँको सर्वज्ञानता, सर्वव्याप्तता र सर्वशक्तिमानताको प्रकट गर्दछ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको सर्वज्ञानता। भजन संग्रह 139:1 भनिएको छ, हे परमप्रभु तपाईँले मलाई जाँचेर चिन्नु भएको छ। मित्र, यसले परमेश्वरको सर्वज्ञानताको बताउँछ। उहाँले तपाईँलाई जान्नुहुन्छ, उहाँले मलाई जान्नुहुन्छ। उहाँ अति नै महान मनोवैज्ञानिक हुनुहुन्छ, मनोचिकित्सक हुनुहुन्छ। जब तपाईसँग समस्याहरू हुन्छ, तपाई मनोवैज्ञानिक वा मनोचिकित्सकहरू कहाँ गएर आफ्नो सम्पूर्ण कुराहरू बताउन आवश्यक छैन, किन तपाई ख्रिष्ट प्रभु कहाँ गएर आफ्नो हरेक कुरा भन्नुहुन्न। मित्र, तपाईले उहाँलाई नबताए पनि उहाँले अझै जान्नुहुन्छ, तर मनोचिकित्सकले आफ्ना समस्याहरू बताएर पनि हरेक कुरा अझै जान्न सक्दैन। यहाँ भन्छन्, हे परमप्रभु तपाईले मलाई जाँचेर चिन्नु भएको छ, तपाई जान्नुहुन्छ मेरो जीवनको बारेमा, मेरो अवस्थाको बारेमा, मेरो हृदयको बारेमा। अनि आगे पद 2-4 भन्छन्, तपाईले मेरो बसाई र मेरो उठाइ जान्नुहुन्छ, तपाईले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ, तपाईले मेरो चाल र मेरो सुताई ठिक ठिक गरेर जाँच गरी चिन्नुहुन्छ र मेरो सबै चालहरूको भेद थाहा पाउनुहुन्छ, किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु तपाईले त्यो जान्नुहुन्छ। मित्र, परमेश्वरले हरेक कुरा जान्नुहुन्छ। आगे पद 5-6 भन्छन्, तपाईले मलाई अघि र पछि घेर्नु भएको छ, र आफ्नो बौली ममाथि राख्नु भएको छ। यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। तपाई सोध्नुहोला, परमेश्वरले त्यो कसरी गर्न सक्नुहुन्छ? मलाई थाहा छैन। र भजनकार भन्छन् कि उसलाई पनि थाहा छैन, भन्छन् यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। मित्र, वास्तवमा परमेश्वरको सर्वज्ञान त त्रास आतंकको निमित्त होइन, तर सान्त्वनाको लागि हो। उहाँले मलाई उद्धार गर्नुभयो, तैपनि उहाँले मलाई जान्नुहुन्थ्यो, त्यो यसको बारेमा आश्चर्यको कुरा हो। त्यहाँ कोही कोही मानिसहरू छन्, तपाईँ ग्रहण गर्नुहुन्छ, त्यसपछि कुनै क्षेत्रमा तिनीहरूले तपाईँलाई निरुत्साह गर्दछन्। तपाईँले सोच्नुभयो हो कि तपाईँ तिनीहरूलाई जान्नुहुन्थ्यो, तर तपाईँले वास्तवमा तिनीहरूलाई जान्नुहुन्नथ्यो। परमेश्वरले हामीलाई जान्नुहुन्छ, तैपनि उहाँले हामीलाई उद्धार गर्नुहुन्छ, बचाउनुहुन्छ। उहाँ कति अचम्मको प्यारो परमेश्वर हुनुहुन्छ। परमेश्वरले दाऊलाई जान्नुहुन्थ्यो र दाऊले उहाँलाई केही समय पश्चात लत्याए, तर परमेश्वरले दाऊदको विश्वासको बारेमा जान्नुहुन्थ्यो, जुनको हामी देख्न सक्दैनौ। उहाँले दाऊदको हृदयलाई देख्न सक्नुभयो, जुन उसको हृदयभित्रको गहिराईको विश्वास कहिले पनि पतन भएको थिएन, यो परमेश्वरलाई थाहा थियो। प्रभुले जान्नुहुन्थ्यो कि सिमोन पत्रुस के गर्न गइरहेका थिए, अरू त कि उहाँले कसरी यहुदा इस्करियोतीले उहाँलाई विश्वासघात गर्ने थियो, सो पनि जान्नुहुन्थ्यो। यद्यपि हामी यसको नबुझे तापनि परमेश्वरले जान्नुहुन्छ, बुझ्नुहुन्छ। यो नै परमेश्वरको सर्वज्ञानता हो, उहाँले हरेक कुरा जान्नुहुन्छ। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वव्यापकताको। मित्र, तपाईँ जहाँसुकै जानुहोस्, तपाईँ परमेश्वरबाट दूर हुन सक्नुहुन्न। पद 7 र 8 भनिएको छ, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाऊ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गीयमा उक्ले भने तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। मित्र, यहाँ उल्लेखित शब्द पाताल चाहिँ नर्क होइन, तर सियोल हो, जुन अदृश्य अज्ञात प्रदेश हो। परमेश्वर त्यहाँ पनि हुनुहुन्छ। मित्र, चाहे तपाईँ जहाँसुकै जानुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ, उहाँको दृष्टिबाट तपाईँ छिपिन सक्नुहुन्न। पद्मौमा भनिएको छ, बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारमा बसे भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। मित्र, अरू त के चन्द्रमामा जूनमा जानुभए तापनि परमेश्वरबाट दूर हुन सक्नुहुन्न। अनि 10 देखि 12 पदमा भनिएको छ, त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई समात्नेछ। यदि म भनौ, निश्चय अन्धारोले मलाई छोप्न सक्छ र मेरा चारैतिरको उज्यालो रातिको अन्ध्यारो जस्तो होस्, तापनि अन्ध्यारोले तपाईँबाट लुकाउने छैन, तर रात पनि दिन झै चम्कन्छ। तपाईँको निम्ति त रात र दिन एक नाशका छन्। एक मानिसले एकपल्ट मलाई भन्यो, के तपाईँ सोच्नुहुन्छ कि हामीले परमेश्वर कहाँ हाम्रा पापहरू सम्पूर्ण विवरणमा प्रस्ताव गर्नुपर्छ? मैले भने, निश्चय नै, त्यो हरेक पापको उहाँलाई भन्नुपर्छ र भन। हुन त उहाँले त्यसको बारेमा पहिले नै हरेक कुरा जान्नुहुन्छ। जब तिमीले ती पापहरू गर्यौ, त्यस बेला उहाँ उपस्थित हुनुहुन्थ्यो, त्यसकारण त्यस विषयमा उहाँसँग सहमति वा स्वीकार गर्दा नै उक्तम हुनेछ। उहाँलाई यो अवगत गराउनुहोस् कि तपाईँले यसलाई पापको रूपमा स्वीकार गर्नुहुन्छ, ग्रहण गर्नुहुन्छ। मेरो मित्र, तपाईँको पापको अंगीकार गर्नु, प्रस्ताव गर्नु, उहाँसँग स्वीकार गर्नु हो, सहमतिमा आउनु हो। परमेश्वर भन्नुहुन्छ यो पाप हो, र तपाईँ परमेश्वरसँग स्वीकारमा सहमतिमा हुनुहुन्छ कि त्यो पाप नै हो वास्तवमा। अनि 13 पदमा भनिएको छ, किनकि तपाईँले मेरो अन्तस्करण बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भैमै रच्नुभयो। मित्र, हामी गर्भमा गर्भधारण भएको समयबाट हामी यो जीवनमा परमेश्वरको उपस्थितबाट कहिले पनि दूर भएका हुँदैनौं। भजनकारले यो सत्यतालाई अर्को पदमा मजबूत गर्दछन्। भन्छन् 14 पदमा, म तपाईंलाई धन्यवाद दिनेछु किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। परमेश्वर हरेक जग्गा जताततै हुनुहुन्छ र मानिस कृत्रिम प्राणी हो जससँग निरन्तर परमेश्वरको ध्यान हुन्छ। पद 15 र 16 भनिएको छ, जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिँदै थिएँ, तब मेरा हड्डीहरू तपाईँबाट लुकेका थिएनन्। मेरो रचना नभई तपाईँका आँखाले मलाई देखेका थिए। म अपूर्ण रूपमै भएको तपाईँका आँखाले देखेका थिए र मेरा सबै अङ्ग जो दिन दिनै बनिँदै आएका थिए ती नबनिँदै तपाईँका पुस्तकमा ती लेखिएका थिए। मित्र, शरीरको रचना हुनभन्दा पहिले दाउद भन्दछन् कि ऊ व्यक्ति हुन्। उसको गर्भमा रचना गरिएकै बेला उनी व्यक्ति थिए। उसको शरीरका अङ्गहरूको रचना हुनभन्दा पहिले उनी व्यक्ति थिए। मित्र, गर्भधारणको समयमै व्यक्तिको पर्सनहुडको स्थान लिने कुराको ज्ञात यहाँ गरिएको छ। मित्र, यो हाम्रो दिनमा गर्भपातको अवर्सनको प्रश्नको कारण यो अति नै महत्वपूर्ण कुरा छ बुझ्नलाई। मैले एकजना लिबरल प्रचारकले यो भनेको सुनिरहेको थिए, बाइबलले गर्भपातको अवर्सनको बारेमा भन्ने केही कुरा छैन, त्यसकारण हामीले चाहे अनुसार इच्छा लागे अनुसार आफ्नै निर्णयहरू बनाउन सक्छौ। तर मित्र, यसको बारेमा भन्ने बाइबलसँग केही कुरा छ अनि यो स्पष्ट पद हो। यस विषयको सम्बन्धमा जब शरीरको रचना गरिँदै थियो दाउदले भने कि उनी व्यक्ति थिए वा मानिस, व्यक्तित्व पर्सनहुड। उसका शरीरमा हरेक अङ्गहरू अस्तित्वमा आउनभन्दा पहिले परमेश्वरले उसको बारेमा जान्नुहुन्थ्यो व्यक्तिको रूपमा। अहिले यो कुराको सुन्नुहोस्, गर्भपात हत्या हो, अबोर्सन मर्डर हो यदि यो बच्चाको आमालाई बचाउनको निम्ति गरिँदैन भने। गर्भपात पाप हो, हत्या हो, किनभने गर्भधारण भएकै समयमा जीवन शुरू हुन्छ। यो नै गर्भपातको सम्बन्धमा परमेश्वरको दृष्टिकोण हो। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वशक्तिमता। 17 र 18 पदमा भनिएको छ, हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति अमूल्य छन्। तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गन्यो भने ती बालुवाका संख्या भन्दा बढी छन्। म जाग्दा तपाईसँगै हुन्छ। मेरो मित्र, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। 19 पदमा भनिएको छ, हे परमेश्वर, निश्चय तपाईँले दुष्टहरूलाई मान्नुहुनेछ, यसकारण हे हत्यारा हो, मबाट परहट। यो भजनमा हामीसँग दुवै ईश्वरीय र दुष्टको बारेमा उल्लेख छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले दुष्टहरूलाई दण्ड दिनुहुनेछ र उहाँले आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुनेछ। मित्र, परमेश्वरको स्तुति होस् कि उहाँ सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
1: सधैँ झैँ आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो दाई, अनि व्यक्तिगत रूपमा पनि म एकदमै धेरै आशिषित भएको छु। र आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरप्रति कृतज्ञता हाम्रो जीवनको स्वाभाविक प्रतिक्रिया चाहिँ हुनुपर्छ, किनकि उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। र यो कुरा पनि अझ धेरै अर्थपूर्ण लाग्यो कि हामी परमेश्वरबाट लुकेर बस्न सक्दैनौ, तर उहाँसँग हुनु नै हाम्रो सुरक्षा चाहिँ रहेछ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाई तपाईँले। आज भजन संग्रह 138 परमेश्वरप्रति धन्यवाद र भरोसा देखाउँछ भने भजन संग्रह 139 उहाँको सर्वज्ञानता र सर्वव्यापकताको गहिरो सत्यलाई प्रकट गरेको कुरा हामीले सिकेका छौं। परमेश्वरको उपस्थिति डरको कारण होइन, बरु आशा र सान्त्वनाको आधार हो भन्ने सत्य हामीले सिकेका छौं। उहाँले हाम्रो जीवनलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र प्रेम गर्नुहुन्छ भन्ने यो अतुलनीय सत्यलाई आजको अध्ययनको यात्राले प्रष्ट बनाएको छ भाइ।
1: आजको यस अध्ययनले चाहिँ हामीलाई यो सिकाएको छ कि हाम्रो जीवन संयोग चाहिँ होइन तर परमेश्वरको योजना अनुसार बनाइएको एउटा विजयको जीवन चाहिँ हो।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। उहाँले हामीलाई उद्देश्य सहित सृष्टि गर्नुभएको छ, त्यसैले हाम्रो जीवनको अर्थ उहाँसँगको सम्बन्धमा मात्रै पाइन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209707
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा
3: नयाँ आशा
2: नयाँ आशा रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परमप्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाई र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस् आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामीले विगतमा पढ्दै गरेको पाठलाई मनन गर्ने प्रयास गर्नेछौ, त्यसलाई निरन्तरता दिने जमर्को पनि गर्नेछौ। मित्रहरू, हामीले हाम्रो जीवनमा विभिन्न प्रश्नहरू हुन्छन् र त्यो प्रश्नहरूको जवाब हामी परमेश्वरमा कसरी पाउन सक्छौ भन्ने विषयलाई हेरिरहेका छौं। त्यसै सिलसिलामा हामीले जुन पवित्र स्थानको अध्ययन गरिरहेका छौं र त्यसबाट परमेश्वरले के सिकाउन चाहनुहुन्छ हामीलाई भन्ने कुरालाई हेरिरहेका छौं, त्यसैलाई नै आज पनि अगाडि बढाउनेछौ। तर हामीलाई बुद्धि र ज्ञानको खाँचो छ र परमेश्वर समक्ष हामी प्रार्थनामा जानेछौ, बुद्धि र ज्ञानको निवेदन गर्दै। आउनुहोस् प्रार्थना गरौं। महान प्रभु, तपाईँलाई महिमा। परम प्रभु, तपाईँलाई प्रशंसा। हे हाम्रा सृष्टिकर्ता उद्धारक, हे विश्वको न्यायकर्ता परम प्रभु परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौ तपाईँको वचनलाई निहाल्न, तपाईँबाट बल प्राप्त गर्न अनि जाँगर र प्रेरणा हासिल गर्न कि हामी सतपथमा लाग्न सकौं। दया गर्नुहोस् हामीलाई यो अध्ययनको समयमा, विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ होला हामीले हाम्रो यो सत्यको खोजी नामको अध्ययन श्रृङ्खलाको शुरूआतमा हामीले विभिन्न प्रश्नहरूको खोजीको जवाफ गर्ने चेष्टा गर्नेछौ भनेर हेरेका थियौं। त्यसै सिलसिलामा के परमेश्वर साँच्चीकै हुनुहुन्छ, उहाँको अस्तित्व यथार्थपरक छ भन्ने विषयलाई हेरेका थियौं। हामी कहाँबाट आयौं, हामी कहाँ जाँदैछौ र यो बीचमा के हुन्छ, यदि परमेश्वर हुनुहुन्छ भने के उहाँको शक्ति हामीलाई हामी अनुभव गर्न सक्छौ र के उहाँ हामीसँग बोल्नुहुन्छ र बोल्नुहुन्छ भने कसरी बोल्नुहुन्छ, के स्वर्ग वास्तविक छ, साँचो आनन्द कसरी प्राप्त गर्न सकिन्छ, के यो दुःखदायीपूर्ण सहरमा, यो संसारमा, हाम्रो जीवनमा के त्यस्तो एउटा भरपर्दो मित्र हामीले प्राप्त गर्न सक्छौ जसमाथि हामी सधैँ हर्षण विश्वास गर्न सक्छौ भन्ने विषयहरू हामीले हेरिरहेका छौं। अनि त्यो सिलसिलामा ती पाठहरूलाई बुझ्ने क्रममा हामी विभिन्न विषयहरूलाई पनि हेरिरहेका छौं, त्यसको व्याख्या विश्लेषण गर्दैछौ, वचनले वचनलाई उल्था गर्ने विधिहरू अप्नाएर। अनि हामीले इस्रायलीहरूको माझमा रहेको, उनीहरूको त्यो छाउनीको बीचमा रहेको पवित्र स्थान जो पालमा खड़ा गरिएको थियो त्यसलाई हेरिरहेका छौं र त्यसबाट केही महत्वपूर्ण शिक्षाहरू हासिल गर्ने जमर्को पनि गरिरहे। पुरानो करारको खण्डमा उल्लेखित लेवीको पुस्तकलाई हामीले अध्ययन गर्यौं भने इस्रायलीहरूको छाउनी वा शहरको बीचमा अवस्थित जीवित परमेश्वरको उपस्थिति हुने पवित्र स्थानको पालभित्र हुने क्रियाकलापहरूबारे त्यहाँ सविस्तार उल्लेख गरिएको हामी पाउँदछौ। त्यहाँ गरिने विधि विधानका रीतिलाई दुई भागमा बाँडिएको हुन्थ्यो, एउटा चाहिँ दैनिक गरिने कार्य, अर्को चाहिँ वार्षिक रूपमा गरिने सेवा कार्य। दैनिक सेवा कार्यमा सेवक पुजारीहरूले पूरै इस्रायलीहरूको समूह र कुनै व्यक्ति विशेषको निम्ति भेटी अर्पण गर्ने गर्दथे, त्यसमा उनीहरूले मदत गर्ने गर्दथे। जब कुनै व्यक्तिले गल्ती गर्दथ्यो, पाप गर्दथ्यो, तब उसले निष्खोट थुमालाई पाप बलिको रूपमा सेवक कहाँ ल्याउने गर्दथ्यो र आफूले ल्याएको त्यस थुमाको शिरमाथि उसले आफ्नो हात पसारेर त्यसलाई अर्पण गर्ने गर्दथ्यो भनी लेवीकै पुस्तकको चौथो अध्यायको 29 पदले बताउँदछ। जब त्यो निर्दोष थुमाको माथि हात पसारेर त्यो व्यक्तिले आफ्नो सबै गल्तीहरू स्वीकार गर्ने गर्दथ्यो, यसरी संकेतमा त्यो दोषी व्यक्तिको गल्ती कमी कमजोरीहरू, त्यो व्यक्ति जसले उसको आफ्नो पापको प्रतिफल पाउनुपर्ने हो त्यसको सट्टामा त्यो निर्दोष थुमामा त्यो सरिएको भनेर बुझिन्थ्यो। अनि दोषी व्यक्तिले चाहिँ सुध्रिएर जीवन जिउने अर्को एउटा मौका पाउँदथ्यो, तर मानिसको कुरा गर्दाखेरि आखिर मानिस मानिस न हो, उसबाट बारम्बार भूल वा त्रुटि हुने गर्दथ्यो र प्रत्येक पटकको उसको कमजोरीमा एउटा निर्दोष थुमाको जीवन अर्पिने गरिन्थ्यो र मानिसलाई यो बोध गराउने चेष्टा गरिन्थ्यो कि पाप कति दर्दनाक हुन्छ, यसको परिणाम पाप कति भयानक छ, अनैतिकतामा जीवन जिउनु भनेको कति दुःखदायी छ। जो जतिले परमेश्वरको वचनलाई आज्ञालाई उल्लङ्घन गर्छन् त्यसले पाप गर्दछ, अनि जसले पाप गर्दछ त्यो पापको प्रतिफल वा पापको परिणाम मृत्यु हुँदछ। र यो आधारमा प्रत्येक मानिस जो यो संसारमा जन्मिन्छ उसको ख्याल, उसको व्यवहार, उसको जीवनशैली पापले भरिएको हुन्छ, अनि त्यो पापको कारणले गर्दाखेरि उसले अनन्त जीवन प्राप्त गर्न सक्दैन। तर परमेश्वरले आफ्नो ठाउँमा आफ्नो एकमात्र पुत्र दिनुभएको छ जसको कारण सित्तैमा मानिसको लागि अनन्त जीवनको प्रावधान रचिएको छ, दिएको छ, ऊ लायक नहुँदा नहुँदै पनि। र यही विश्वासमा ती मानिसहरूले आउने मसीहको बाटो कुर्ने गर्दथे। इसरायलको सामूहिक दोष हरण गर्न पनि लगभग यही प्रक्रिया दोहोरिने गर्दथ्यो। जब निर्दोष थुमाको प्राण अर्पण गरिन्थ्यो तब त्यसको केही अंश भित्रपट्टिको खण्डमा अवस्थित धूप वेदीको सिंहहरूमा छर्किने गरिन्थ्यो। यो प्रक्रियाले एउटा महत्वपूर्ण सत्यलाई इसरायलीहरूमा उजागर गर्ने गर्दथ्यो र त्यो यस्तो थियो, जसले परमेश्वरको आज्ञा वा वचन उल्लङ्घन गर्छ त्यसले पाप गर्छ र पापको परिणाम स्वतः मृत्यु हो। तर हामी मानिसहरूलाई हाम्रो पापको दण्डबाट उम्कने बाटो परमेश्वर पिताले आफ्नो पुत्रमा पहिल्याइदिनु भएको छ। त्यो निर्दोष अनि निष्खोट ईश्वर पुत्र ख्रीष्ट, जो सबै मानिसको दोष आफूमा बोकेर हरेक उद्धारको निम्ति कलवरीमा अर्पण भयो, जसको बारेमा अगमवक्ता यसैयाले यसैयाको पुस्तकको 53 अध्यायमा बडो पूर्णताका साथ भविष्यवाणी त्यो वचनमा उल्लेख गरेका छन्। पवित्र स्थानको विधि विधानलाई सूक्ष्म रूपमा अध्ययन गर्दा मित्रहरू, मानिसको उद्धार र भलो हेतु ख्रीष्टले कलवरीमा पिता परमेश्वरको उत्कृष्ट अनन्ती योजना अन्तर्गत आफूलाई समर्पित गर्नुभएको कुरा प्रष्ट हुन आउँदछ। र कलवरीको घटना वा यसको केन्द्रमा चाहिँ परमेश्वरको पुत्रको त्याग निहित रहेको छ, परमेश्वरको प्रेम यसको केन्द्रबिन्दुमा छ। परमेश्वरले बनाउनु भएको उद्धारको अनन्ती योजनामा कलवरी अपरिहार्य बनेर खड़ा भएको देखिन्छ। यसले कसरी हाम्रो पापको कारण हाम्रो प्रेमिलो परमेश्वरसँग हुनु गएको प्रेमको पवित्र सम्बन्धको दूरी वा खाडललाई हटाई उहाँसँग हाम्रो पुनर्मिलन हुन सक्ने रहेछ भन्ने यथार्थलाई उजागर गराउँदछ। हामीले ध्यान दिएर पढ्यौं भने जुन थुमा यो प्रक्रियामा चढाइने गरिन्थ्यो त्यो निर्दोष र निष्खोट हुने गर्दथ्यो, कारण यसले संकेतमा हिब्रूको पुस्तकको 7 अध्यायको 26 अनुसार हाम्रो उद्धारको हेतु आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुहुने पवित्र दोषरहित निष्कलङ्क र हामी जस्ता पापै पापले थिचिएका मानिसहरूबाट अलग परमेश्वरको एकमात्र सिद्ध पुत्रलाई जनाउँदथ्यो। दोस्रो कुरा, जब कुनै इसरायलीले आफ्नो पापको प्रायश्चित स्वरूप एउटा निर्दोष थुमालाई लिएर त्यसको शिरमाथि हात राखी आफ्नो पापहरू स्वीकार गर्ने गर्दथ्यो, तब यसले संकेतमा दोस्रो कोरन्थीको पत्रमूलक पुस्तकको 5 अध्यायको 21 अनुसार पाप नै नजानेको वा नचिनेको ख्रीष्ट हाम्रो निम्ति हामीलाई बचाउनको लागि, उद्धार दिनको लागि, गर्नको लागि पाप बन्नु भएर हाम्रो अनन्तीय दण्डको भार आफूमाथि लिनुभएको कुरालाई यसले इंगित गर्ने गर्दथ्यो। र तेस्रो कुरा, जब त्यो निर्दोष थुमा दोषी मानिसको निम्ति अर्पण गर्ने गरिन्थ्यो त्यसले पापको मूल्य कति ठूलो हुँदो रहेछ र कसरी कलवरीको क्रुसमा मानव कल्याणको निम्ति कष्ट र दुःख उहाँले भोग्नु हुने रहेछ भन्ने प्रत्येक इसरायलीहरूलाई स्मरण वा सम्झना गराउने गर्दथ्यो। इसरायलीहरूको माझमा अवस्थित त्यो पवित्र स्थानमा बारम्बार दोहोरिने यो प्रक्रियाले हिब्रूको पुस्तकको 9 अध्यायको 12 उल्लेख भए अनुसार हाम्रो पापको निम्ति आफ्नो जीवन अर्पेर ख्रीष्ट स्वर्गीय पवित्र स्थानको प्रक्रियाको माग अनुसार हाम्रो पैरवीकर्ताको वा मध्यस्थकर्ताको रूपमा हाम्रो निम्ति उद्धारको निश्चितता गरी परमेश्वर पिता समक्ष प्रस्तुत भइरहनु भएको छ भन्ने यथार्थलाई बिम्बित गर्दथ्यो र उहाँको मध्यस्थताको कारणले गर्दाखेरि हामी परमेश्वरको शक्तिशाली अनुग्रहको सिंहासनमा हामी साहसका साथ आउन सक्छौं र परमेश्वरलाई अब्बा पिता भनी पुकार्न सक्छौं भनेर बताउँदछ। हर पल हर क्षणको मित्रको रूपमा परमेश्वरकै पुत्र दुखित मानिसको भलाइको निम्ति पैरवी गर्न तयार हुनुभयो र उहाँ प्रेम शान्ति भलाइ र सत्यतामा हामी हिँडौं भन्ने हेतु तपाईँ र मेरो अनन्तीय उद्धारका निम्ति मृत्युसम्मै आज्ञाकारी हुनुले हामीले अझ ज्यादा जिम्मेवारी बोधका साथ परोपकारका पवित्र शतपथमा हिँड्नु कति जरूरी रहेछ भनी बुझ्न मदत गर्दछ र जीवनको हरेक आरोह अवरोहमा हामीसँग हाम्रो साथमा परमेश्वर हुनुहुन्छ भनी जान्दै सही तौरले जीवन व्यतीत गर्ने सवालमा प्रेरणा हामी पाउन सक्दछौ भन्दै आजको यो अध्ययनलाई यही समापन गर्दै परमेश्वरको प्रशस्त आशिष तपाईँको जीवनमा रहिरहोस् भन्दै बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारि उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9808233326 मा भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: ल मरेँ के हो?
1: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुन्थ्यो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

जय मसीह अनि नमस्कार। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू आशिषित हुनुभएको होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफ कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 7:15 सात तिससम्म गुड न्युज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् सुरु गरौँ आजको कार्यक्रम। आजको सन्देशको

मखमली रोटीको चाड जसलाई निश्चल चाड पनि भनिन्छ, त्यो दिनको केही दिन अघि यीशु र उहाँका चेलाहरू यरुसलेम गएका थिए। जसै उहाँ सहरमा पस्नुभयो, उहाँ गधको बछेडामा सवार हुनुभयो र मानिसहरूले हर्ष उल्लास मनाए। यसले जकरिया 9 वचनलाई पूरा गर्यो। त्यसपछि यीशु मन्दिरमा जानुभयो र पैसा साटेर जनावर बेच्नेहरूलाई भगाउनुभयो। निश्चर चाडको दिन यीशुले आफ्नो चेलाहरूसँग माथिल्लो कोठामा अन्तिम भोज गर्नुभयो। त्यहाँ उहाँहरूलाई हुन आउने कति घटनाहरूको बारेमा बताउनुभयो, तर तिनीहरूले बुझेनन्। तिनीहरूले निस्तार चाड मनाइसकेपछि यीशु र उहाँका सबै चेलाहरू गेत्सेमनीको बगैँचामा जानुभयो। यो त्यही ठाउँ थियो जहाँ उहाँका चेलाहरूमध्ये एक युदी स्कृतिले उहाँलाई धोका दिएको थियो र उहाँलाई समातेर प्रधान पुजारीको घरमा लगेको थियो। प्रधान पुजारी र उनका सभाले यीशुलाई आफू ख्रिस्ट हुँ भनी भन्नुभएको ईश्वर निन्दा गरेको आरोप लगाएर उहाँलाई कुटपिट गरे। बिहानी पख उनीहरूले यीशुलाई पेन्टियस पिलातुसकोमा लगे, जो यरुसलेमका रोमी शासक थिए। प्रधान पुजारी र सभाले उहाँको मृत्युदण्डको माग गरे। पिलातुसले उहाँमा कुनै दोष भेटाएनन्, तर यहुदीहरूले उहाँको मृत्युदण्डको माग गरि नै रहे। पिलातुसले यीशुलाई नराम्ररी यातना दिए र कुटपिट गरे, अनि त्यसपछि उहाँलाई क्रुसमा झुन्ड्याइदिए। त्यस साँझ अरिमथियाको योसेफ र निकोदमसले यीशुको शरीरलाई क्रुसबाट तल झारे। योसेफ र निकोदमसले सुगन्धित द्रव्यसँग सुती कपडामा बाँधेर योसेफको बगैँचामा राखे। यसले हामीलाई पुनरुत्थानको आइतबार तर्फ डोर्याउँदछ। युहन्नाबी सोधेको एक पद। पहिलो हप्ताको दिन बिहान अँधेरो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले ढुङ्गा चिहानबाट हटाएको देखिन्। आमेन। यो एकदमै बिहानीको समय थियो। आउनुहोस् 11 पदलाई हेरौँ। युहन्नाबी सोधेको 11 र 12 पद। तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्। 12 पदमा, र जहाँ यीशुको मृतक शरीर राखेको थियो त्यहाँ सेतो वस्त्र लगाएको दुई स्वर्गदूतहरूलाई, एकजना शिरतिर र अर्को चाहिँ पाउतिर बसिरहेको तिनले देखिन्। मरियमले देखेका दुई स्वर्गदूतहरू, जो एकजना शिरपट्टि र अर्को पाउपट्टि बसेको, त्यो दृश्य प्रत्यक्ष थियो। उक्त दृश्यले पुरानो नियमको कृपासनमाथि गवाई पाटीको सन्दुक दायाँ र बायाँमा भएका स्वर्गदूतहरू र बीचमा आसन गर्नुभएको परमेश्वरलाई झल्काउँदछ। प्रस्थान 25:22 पद। त्यही म तसित भेट गर्नेछु, अनि कृपा आसनमाथि गवाई पाटीको सन्दुकमाथि हुने ती दुई करुबहरूका बीचबाट इजरायलहरूको निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु। करारको सन्दुक पवित्र पालमा र पर्दा पछाडि राखेको थियो। यो त्यही ठाउँ हो जहाँ परमेश्वरले आफ्नो जनहरूसँग बोल्नु रोज्नु भएको थियो। कृपा आसनमा र दुई करुबहरू र स्वर्गदूतहरूका बीचबाट। अब जसै मरियमले चिहानमा हेरिन्, तब तिनले दुई स्वर्गदूतहरूलाई देखिन्। एक स्वर्गदूत यीशुलाई राखेको शिरपट्टि थिए र अर्को पाउपट्टि। चिहानको ढुङ्गा हटाएको थियो। अघिल्लो दिन यीशुको मृत्यु हुँदा परमेश्वरले प्रधान पुजारीसँग बातचित गर्नुहुने पवित्रहरूको पनि पवित्र स्थान देखिने गरी मन्दिरको पर्दा माथिदेखि तलसम्म च्यातिएको थियो, अनि त्यहाँ कोही पनि थिएनन्। ती दुई करुबहरूको बीचमा परमेश्वर हुनुहुन्न थियो। चिहानमा पनि स्वर्गदूतहरू गवै पाटीको दुई करुबहरूमा जस्तै बसेका थिए, तर अब उनीहरूको बीचमा त्यहाँ कोही थिएनन्। स्थान खाली थियो। यीशु चिहानमा हुनुहुन्थेन। युहन्नाबी सोधेको 13। उनीहरूले तिनीहरूलाई भने, नारी किन रुन्छौ? तिनले उनीहरूलाई भने, तिनीहरूले मेरो प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेछन् म जान्दिन। तिमी किन रोइरहेको छौ भन्ने प्रश्न अनौठो लाग्न सक्छ। वास्तवमा उनीहरू चिहानमा थिए। धेरैजना चिहानमा आफ्ना प्रियजनहरू मर्दा
शोक मनाइरहेका हुन्छन्। स्वर्गदूतहरू आत्मिकी प्राणीहरू हुन्। उनीहरूले आत्मिकी आँखाले यो देखे कि यदि यीशु त्यहाँ हुनुहुन्थेन भन्ने उहाँ अवश्य पनि बौल उठ्नु भएको थियो। अनि त्यो समयमा रुने होइन तर रमाउने समय थियो। तर मरियमले यो दृश्य आफ्नो शारीरिक आँखाले मात्र देखेकी थिइन्। उनले स्वर्गदूतलाई चिन्न सकिनन्। उनको शारीरिक भावनाले उनलाई यति विचलित बनाएको थियो कि उनले यीशुको शरीरलाई लगिसकेको भन्ठानिन् अनि अझै शोकित भइन्, किनभने यीशु मर्नु मात्र भएको थिएन तर उहाँको पार्थिव शरीर पनि लगिसकेको थियो। जसै उनले स्वर्गदूतहरूमाथि विश्वास गरिन् तब उनी पछाडि फर्किन् र त्यहाँ एउटा मानिस उभिएको देखिन्। उनले उहाँ त्यस जिहानको मालिक हुन्छ भन्ने सोचिन्। फेरि पनि उनले आफ्नो मुक्तिदातालाई शारीरिक रूपमा एकजना मानिस मात्र देखिन्। यहोन्ना 20:14 पद यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले यीशुलाई उभिराख्नु भएको देखिन्, तर यीशु नै हुन्छ भने चिनिनन्। यीशुले तिनलाई भन्नुभयो, नारी तिमी किन रुन्छौ, कसलाई खोज्दछौ? तिनले उहाँलाई माली भन्ठानेर, हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ, मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु। हाम्रो शारीरिक मनुष्यताले आत्मिकी वस्तुलाई देख्न सक्दैनन्। आत्मिकी वस्तुहरू आत्मिकी हेराइले मात्र छुटिन्छन्। पाउलले यही कुरा कोरन्थीको मण्डलीहरूलाई बताएका छन्। पहिलो कोरन्थी 2:14 पद जो मानिस आत्मिकी छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैनन्, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिकी रीतिले मात्र चिन्न सकिन्छन्। यसकारण शारीरिक रूपमा निकै विचलित भएकी कारणले मरियमले चिहानमा दुई स्वर्गदूतहरूलाई चिन्न सकिनन्, न त उनले यीशुले उनलाई नबोलाउनु भएसम्म चिन्न सकिन्। यहोन्ना 20:16 पद यीशुले तिनलाई भन्नुभयो, मरियम तिमीले फर्केर उहाँलाई हिब्रु भाषामा भनिन्, रब्बी अर्थात् हे गुरुज्यू। उहाँ त्यही मरियमको पछाडि उभिनु भएको थियो। उहाँ पालको पवित्र भन्दा पनि पवित्र स्थानमा वा मन्दिरमा हुनुहुन्थेन, उहाँ चिहानमा पनि हुनुहुन्थेन। पर्दा च्यातेर दुई भाग भएको थियो, चिहानलाई ढाकेको ढुङ्गा हटाएको थियो, तर यीशु कहाँ हुन्थ्यो त? मरियम फर्किन्छ कि भनेर उहाँ मरियमको ठिक पछाडि उभिनु भएको थियो। आज उहाँ पनि त्यही हामीलाई पर्खिराख्नु भएको छ। उहाँ तर्फ तपाईँ फर्किनुहुन्छ कि भनेर उहाँ कुरिराख्नु भएको छ। उहाँलाई मुक्तिदाताको रूपमा चिनेको उहाँ चाहनुहुन्छ। हामी बाँचौं भनेर उहाँले हाम्रो लागि कोडाको चोट सहनुभयो, क्रुसमा चढी जानुभयो र आफ्नो प्राण दिनुभयो। हामी निको हुन सकोस् भनेर उहाँले पिटाइ र चोट सहनुभयो। जब मरियमले यीशुलाई पहिलो पटक चिहानमा उभिएको देखिन् तब उनले यीशुलाई माली भन्ठानिन्। मालीहरू हिलो र धुलोमा काम गर्छन्। यसले हामीलाई एउटा पदको सम्झना गराउँछ, 2 कोरिन्थी 5:21 पद, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। उहाँले हाम्रो धुलो र घिनलाग्दो फोहोरहरूलाई आफैमा लिनुभयो ताकि हामी धार्मिकताको सेतो वस्त्रले बेरिन सकौँ र पवित्र परमेश्वरसित सम्बन्ध गाँच्न सकौँ। यसकारण मरियमले यीशुको पुनरुत्थान करिब 2000 वर्ष अघि देखेकी थिइन् र अन्तत उनले यीशुलाई चिनिन्, जसले पापलाई नष्ट गर्नुभयो र हामी माथिको पापको अधिकारलाई हटाउनुभयो। रोमी 6:14 पद किनकि पापले तिनीहरूमाथि राज्य गर्ने छैनन्, किनकि तिनीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ। यसकारण परमेश्वरले उहाँको अपार प्रेम र निगाले हामीलाई जिउन नयाँ जीवन दिनुभयो। Ephesians 2:5-6 पद यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा
ख्रिस्ट यीशुसँग बसाल्नुभयो। हिब्रू 4:16 पदले भन्दछ, हामी परमेश्वरको निगाहको सिंहासनमा साहससित आउँदछौ, यदि तपाईँले उहाँलाई चिन्नुहुन्न भने तपाईँले उहाँलाई जान्नु आवश्यकता छ। उहाँ पुनरुत्थान हुनुभएको यीशु हुनुहुन्छ। यो प्रार्थना मसँगै दोहोर्याउनुहोस्। हे यीशु, तपाईँ मेरो लागि मर्नुभयो, म तपाईँको अनन्तको जीवन चाहन्छु। आउनुहोस् र ममा जिउनुहोस्। म मेरो सबै खराब अधर्मबाट फर्कन्छु र तपाईँलाई पछ्याउँदछु। पितासँग हामीलाई मिलापमा ल्याउनु भएको लागि तपाईँलाई धन्यवाद। तपाईँको उच्च नि पवित्र नाउँमा आमेन। आजलाई यति नै। आजकै सन्देशबाट यहाँहरूले के कस्तो आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूको सल्लाह सुझाव प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछन्। हामीलाई सम्पर्क गर्ने ठेगाना रहेको छ, पोस्ट बक्स नम्बर 5191 काठमाडौँ नेपाल। त्यसै गरी तपाईँहरूले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस् त, आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु। यस हप्ताभरि नै परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह। नमस्कार। शुभरात्री।

0: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट सिङ।
1: जय मसी साथै नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू साथै सम्पूर्ण श्रोताहरूमा कार्यक्रम हिप्पी लेट सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। अनि भाइ बहिनीहरू यहाँहरू कस्तो हुनुहुन्छ? साथै सम्पूर्ण श्रोताहरू आरामै हुनुहुन्छ होला र म पनि आरामै छु र सधैँ झैं यहाँहरूको माझमा यसरी आउनु पाउँदाखेरि म एकदमै खुसी छु। हाम्रो कार्यक्रम हिप्पी लेट सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज आसाम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई यही समयमा गुड न्यूज आसाम 105.6 MHz सुन्न सक्नुहुनेछ। र आज भने म यहाँहरूलाई हाम्रो यीपी कोयरहरूले गाउनुभएका गीतहरू यहाँहरूको माझमा राख्नेछु र अवश्य नै मलाई चाहिँ यीपी कोयरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ र यी गीतहरू चाहिँ यहाँहरू जस्तै ससाना उमेरका भाइ बहिनीहरूले गाउनुभएका गीतहरू हुन् र अवश्य नै यहाँको गीतहरूले चाहिँ यहाँहरूलाई आशिष मिल्छ भन्ने चाहिँ मलाई लागेको छ। र सुरुमा ढिला नगरीकन यहाँहरूको माझमा एउटा गीत राख्न चाहन्छु जुन बाल गीत रहेको छ यीपी कोयरले नै गाउनु भएको र यो गीतले भन्दछ मेरो आँखाले देखेको छ मसीह, मेरो आँखाले देखेको छ उद्धारकर्ता, मेरो आँखाले देखेको छ राजा जसको आगमन भयो हाम्रो मुक्तिको निम्ति। र अवश्य नै अहिलेलाई भनिराख्न चाहन्छु यही गीत

र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो भाइ बहिनीहरू कार्यक्रम यिपी लेप्चिङमा मेरो आँखाले देखेको छ मसिह भन्ने यस आशिषमय बाल गीत, र अवश्य नै हामीले परमेश्वरलाई देख्न नसके तापनि हामीले हाम्रो हृदयका आँखाहरूले चाहिँ हामीले परमेश्वरको उपस्थितिलाई चाहिँ महसुस गर्न सक्छौ, र अवश्य नै उहाँ चाहिँ मसिह हुनुहुन्छ र उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ र हाम्रो निम्ति चाहिँ यस संसारमा हाम्रो पापलाई पखाल्नको निम्ति, हाम्रो पापलाई क्षमा गर्नको निम्ति चाहिँ उहाँ आउनु भएको हो, र उहाँ चाहिँ उद्धारकर्ता हुनुहुन्छ। हामीलाई जति पनि हाम्रा दुःख छन्, हाम्रा रोग बिमारहरू छन्, अनि पापका कुराहरूबाट चाहिँ हामीलाई उद्धार दिने परमेश्वर हुनुहुन्छ। उद्धार गर्ने अर्थात हामीले अङ्ग्रेजीमा हामीलाई रेस्क्यु गर्ने, जो चाहिँ हाम्रो मुक्तिको निम्ति यस संसारमा आउनुभयो। र भाइ बहिनीहरू, यहाँहरू सबैजनालाई गीत एकदमै मनपर्छ होला, मलाई पनि गीत एकदमै मनपर्छ, र म कहिले काहीँ आफू दुःखी हुँदै गर्दाखेरि पनि गीतहरू गाउने गर्छु अनि गीतहरू सुन्ने गर्छु, अनि र ती गीतले भनेका शब्दहरूबाट चाहिँ मलाई फेरि पनि त्यो नयाँ आशा अनि त्यो नयाँ जोस आउने गर्दछ। र भाइ बहिनीहरूले पनि हाम्रो यिपी नेपाल YIPPI नेपाल टाइप गरेर पनि हाम्रो युट्युब च्यानलबाट यिपी क्वेयरले गाउनुभएका गीतहरू सुन्न सक्नुहुनेछ, यहाँको विदाको समयमा सुनेर आनन्दित लिन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूको माझमा अर्को गीत राख्न चाहन्छु, र यो बाल गीतले चाहिँ यस्तो भन्दछ, वचन परमेश्वरको विश्वास योग्य, वचन परमेश्वरको अनन्त सत्य, वचन परमेश्वरको हामी सबको लागि, वचन परमेश्वरको पछ्याउने बाटो, वचन परमेश्वरको यही नै हो, वचन परमेश्वरको सत्य नै हो। अवश्य नै अब सुनौ यही गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

बीपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा र आजको यस कार्यक्रम यीपी लेप्चिङमा म यहाँहरूको माझमा यीपी कोइरले गाउनुभएका गीतहरू राखिरहेकी छु र म त सुनेर एकदम आनन्दित पनि भइरहेकी छु र यहाँहरू पनि एकदम आनन्द लिँदै हुनुहुन्छ होला। र यीपी कोइरले गाउनुभएका गीतहरू चाहिँ एकदमै मिनिङफुल छन् अनि यहाँका शब्दहरूले चाहिँ हाम्रो मन छुने गर्दछ र त्यसैले मलाई यीपीले गाउनुभएका गीतहरू यीपी कोइरको गीतहरू चाहिँ एकदमै मनपर्छ। जुन गीतहरू चाहिँ यहाँहरू जस्तै बालबालिकाहरूलाई लक्षित गरेर बनाइएका गीतहरू हुन् र अर्को कुरा हाम्रो यीपी कोइरहरूले चाहिँ उहाँहरू जस्तै ससाना साथीहरूलाई आफ्नो गीत मार्फतबाट अरू साथीहरूको माझमा सुसमाचार सुनाउनु चाहिँ हाम्रो यीपी कोइरको मुख्य उद्देश्य हो। यहाँहरूले पनि यीपीका गीतहरूद्वारा अरू व्यक्तिहरूको माझमा सुसमाचार सुनाउन सक्नुहुन्छ र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो कि वचन परमेश्वरको विश्वास योग्य र वचन परमेश्वरको अनन्त सत्य भन्ने गीत यहाँहरूले सुन्नुभयो। मलाई पनि लाग्छ कि परमेश्वरको वचन चाहिँ एकदमै विश्वास योग्य छ किनभने वचनले चाहिँ हामीलाई ज्ञान बुद्धिका कुराहरू अनि वचन चाहिँ सधैँभरि सत्य रहन्छ। हामीले बाइबलका कुराहरू हेर्छौँ भने बाइबल भनेको चाहिँ एउटा सत्यको कुरा हो र हामीले त्यहाँनिर हामी निराश हुँदै गर्दाखेरि हामीलाई दुःख हुँदै गर्दाखेरि सँगसँगै हामी खुसी हुँदाखेरि पनि हामीले त्यहाँ त्यसै सम्बन्धी बाइबलका वर्सहरू हेर्न सक्छौँ। र केही दिन अगाडि म एकदमै दुखी थिएँ भाइ बहिनीहरू र मलाई एकदमै दुःख लागिरहेको थियो अनि र त्यो समयमा चाहिँ मैले बाइबलको वर्सहरू हेरेर बाइबलका पदहरूलाई हेरेर चाहिँ मैले त्यहाँबाट आशिषित महसुस गरेँ अनि फेरि मलाई चाहिँ म निराश हुँदै गर्दाखेरि म फेरि शान्तिमा अनि खुसीमा आउन सके। त्यसैले जो व्यक्तिले परमेश्वरको वचनलाई पछ्याउँदछ अनि त्यो व्यक्ति चाहिँ सधैँभरि राइट वेमा हिँड्दछ। र अवश्य नै भाइ बहिनीहरू फेरि पनि अर्को गीत सुन्ने पालो भएको छ र यो गीतले भन्दछ पन्छी उडुन स्वतन्त्र भए। अब सुनौ यसै गीत। गीतपछि फेरि पनि उपस्थित हुने।

कार्यक्रम यिपी लेप्चिङमा फेरि पनि स्वागत छ भाइ बहिनीहरू। यहाँहरूले भर्खरै मात्रै सुन्नुभयो पन्छी उडुन स्वतन्त्र भई भन्ने यस बाल गीत, र म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र साँच्चै नै भाइ बहिनीहरू, म एउटा क्वेशन यहाँहरूलाई गर्न चाहन्छु। यहाँहरूलाई केही दिनसम्म एउटा बन्द कोठामा बन्द गरेर राख्यो भने चाहिँ यहाँलाई कस्तो महसुस हुन्छ? अवश्य नै यदि हामीलाई बन्द कोठामा राखिदियो भने हामी एकदमै दुखी हुन्छौँ, अनि हामीले बाहिरका कुराहरूलाई हेर्न सक्दैनौँ, अनि हामी जसरी बाहिरको इन्भाइरोमेन्टमा रमाउने गर्छौँ, वरिपरि हामीले एकदमै फ्रेस हावाका कुराहरू रहेका हुन्छन्, अनि हामीले उज्यालो प्रकाश घामलाई देख्नुपर्ने कुराहरू त्यो केही देख्दैनौँ यदि हामीलाई अँध्यारो बन्द कोठामा राखिदिएको छ भने। हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ, हामीलाई चाहिँ हामी बाध्यएर त्यहाँ बस्नुपर्ने अवस्था हुन्छ, अनि हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ। तर जब हामी त्यो बन्द कोठाबाट बाहिर निस्किन्छौँ भने हामीले चाहिँ परमेश्वरले सृष्टि गर्नुभएका असल कुराहरू देख्न सक्छौँ र महसुस पनि गर्न सक्छौँ। जस्तै कि मिठो अनि शीतल हावालाई हामीले महसुस गर्न सक्छौँ, अनि हरिया डाँडा पहाडहरू हामीले हेर्न सक्छौँ। र अवश्य नै यो गीतले चाहिँ भन्न खोजिएको थियो कि भर्खरै मात्रै जुन यहाँले सुन्नुभयो त्यो गीत, कि पन्छी चाहिँ स्वतन्त्र भएर, पन्छी अर्थात् चरा चाहिँ, चराचुरुङ्गीहरू चाहिँ स्वतन्त्र भएर फ्रिली चाहिँ उड्न सकुन् भन्ने कुराहरू चाहिँ यहाँ रहेको छ। अनि अर्को भनेको जिउँदो पानीको फोहोराहरू फुटुन् भन्ने कुराहरू, जसले चाहिँ हामीलाई बताउँदछ कि पानी नभएको ठाउँमा पनि परमेश्वरले चट्टानबाट पानीहरू निकाल्नुहुन्छ भन्ने एउटा विश्वासका साथ चाहिँ यो गीतलाई बनाइएको हो। यहाँहरू सबैजनालाई आफ्नो नाम एकदमै मन पनि पर्छ होला, र मलाई पनि मेरो नाम सारा भनेर भन्न पाउँदाखेरि चाहिँ एकदमै मन पर्छ। र सानो हुँदाखेरि चाहिँ मलाई मेरो नामको अर्थ चाहिँ थाहा थिएन, अनि जब म बिस्तारै ठुलो हुँदै गएँ अनि पछि मलाई मेरो नामको अर्थ चाहिँ थाहा हुन थाल्यो, अनि जसले चाहिँ मलाई एकदम खुसी पनि बनाउँदछ। र भाइ बहिनीहरू, यस संसारमा थुप्रै नामहरू भएका मानिसहरू हुन्छन्, त्यस सँगसँगै सबैभन्दा उच्च अनि सबैभन्दा महान नाम चाहिँ हाम्रो प्रभु येशु ख्रिस्टको रहेको छ, र जसको नाउँ चाहिँ सधैँभरि रहन्छ। यस संसार टलेर जान्छ होला, हामी मानिस जातिहरू नाश भएर जान्छौँ होला, तर पनि परमेश्वरको पुत्र येशु ख्रिस्टको नाउँ चाहिँ सधैँभरि रहिरहन्छ, किनभने उहाँको नाउँ चाहिँ एकदमै स्पेसल नाम रहेको छ। अनन्तदेखि अनन्तसम्म जुन चाहिँ कहिले पनि नाश नहुने गरेर चाहिँ उहाँको नाउँ रहिरहन्छ। येशु ख्रिस्टको नाउँमा जब हामी प्रार्थना गर्छौँ, बिरामीहरूको निम्ति प्रार्थना गर्दछौँ भने विश्वास साथ प्रार्थना गर्दछौँ भने चाहिँ ती बिरामीहरूले चङ्गाई पाउँदछन्। र अर्को कुरा, हाम्रो जीवनमा हामीले पाउनुपर्ने मुक्तिका कुराहरू अनि उद्धारका कुराहरू हामीले पाउँदछौँ। हाम्रो जीवनमा हामीले थुप्रै असल परिवर्तनहरू पाउँदछौँ जब हामीले उहाँमा विश्वास साथ उहाँको नाउँमा प्रार्थना गर्दछौँ भने। अब भने हामी यही गीत सुन्दैछौँ, र जुन गीतले भन्दछ त्यो नाउँ अरू भन्दा उच्च नाउँ, एउटै नाउँ जो सदा रहन्छ, नाम जो अनन्त राज गर्ने, र येशु नाउँमा सब चङ्गाई छ। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि कार्यक्रम यिपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा, र अवश्य नै यहाँहरूले यिपीका गीतहरू सुनेर आनन्दित लिँदै हुनुहुन्छ होला, र आफूले सुनेका गीतहरू सिकेका गीतहरू चाहिँ पक्कै पनि आफ्नो बाल संगतिका साथीहरूलाई अनि अन्य साथीहरूलाई पनि यहाँहरूले सिकाउन सक्नुहुन्छ, र यी गीतहरूमा यहाँहरूले आफ्नै एक्सनहरू हाउभावहरू प्रयोग गरेर पनि यहाँहरूले आफ्नो बाल संगतिमा साथै मण्डलीमा यहाँहरूले पर्फर्म पनि गर्न सक्नुहुन्छ। भाइ बहिनीहरू, म यहाँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यहाँहरूलाई कुनै ठाउँ जानु छ भने यहाँहरूले के को प्रयोग गर्नुहुन्छ? जुन ठाउँमा यहाँहरू पुग्नु भएको छैन, यहाँको निम्ति नौलो ठाउँ छ भने, अवश्य नै म चाहिँ कुनै नौलो ठाउँ छ भने त्यो ठाउँको बारेमा हेर्ने गर्छु। अनि अहिले त हाम्रो इन्टरनेटको यो सुविधा भएको कारणले गर्दाखेरि गुगल म्याप हेर्ने गर्छु, अनि त्यो ठाउँ कसरी जाने रहेछ भनेर हामीले गुगल म्यापमा हेर्ने, अनि त्यो ठाउँमा कसरी पुगिँदो रहेछ भनेर हामीले त्यो ठाउँको बारेमा हेर्ने गर्दछौँ, अनि हामी त्यो म्यापलाई हेरेर त्यो ठाउँमा सजिलै पुग्न पनि सक्दछौँ। सायद तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ होला। अनि जब हामी बिना नक्सा हामीले म्यापहरू नहेरिकन हामी जब कुनै ठाउँमा जान्छौँ भने हामी अल्लमल्लमा पर्ने गर्छौँ, र हामीलाई त्यो हाम्रो पुग्नुपर्ने डेस्टिनेसनमा पुग्नको लागि हामीलाई एकदमै गाह्रो हुन्छ। त्यसैले हामीले चाहिँ राइट म्याप हेरेर अनि राइट ठाउँमा चाहिँ हामी पुग्न सक्छौँ। त्यसरी नै येशु ख्रिस्ट चाहिँ एउटा म्याप देखाउने माध्यम हुनुहुन्छ, जसबाट चाहिँ हामी अनन्तको राज्य अर्थात स्वर्गको राज्यमा चाहिँ हामी जान सक्दछौ। जब हामी येशु ख्रिस्टमा विश्वास गर्छौ भने चाहिँ हामीले अनन्तको राज्य अर्थात स्वर्गमा हामी पुग्न सक्छौ, किनभने उहाँद्वारा मात्रै येशु ख्रिस्टमा विश्वास गरेर मात्रै हामी चाहिँ परमेश्वर जो स्वर्गमा हुनुहुन्छ त्यहाँ चाहिँ हामी पुग्न सक्दछौ, अर्थात पिता कहाँ हामी जान सक्दछौ। अब भने हामी यही गीत सुन्नेछौ, जुन गीतले भन्दछ मैले देखेको छु बाटो पुरानो गार्धनको सही नक्सा, जसले देखाउँदछ बाटो अनन्त रमाइलो। सुनौ यसै गीत पछि फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि कार्यक्रम यिपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। अनि एकदमै रमाइलो गीत यहाँहरूले भर्खरै सुन्नुभयो र मलाई पनि एकदमै रमाइलो महसुस भइरहेको थियो। अनि अवश्य नै यो गीत चाहिँ मलाई एकदमै मनपर्छ जुन हाम्रो यिपी कोयरकै भाइ बहिनीहरूले गाउनु भएको छ। र अब भने म कार्यक्रमको अन्त्यतिर पनि आइसकेकी छु र आजको गीतहरूबाट यहाँहरूले एकदमै आशिषको महसुस लिनुभयो होला। र फेरि पनि भन्न चाहन्छु आफूले सुन्नुभएका गीतहरूलाई आफ्नो साथीहरूको माझमा गाउन उहाँहरूलाई सिकाउन चाहिँ नभुल्नु होला। र यदि यहाँहरूलाई कहिले काहीँ निराश महसुस हुन्छ, दुःखी महसुस हुन्छ भने चाहिँ यहाँहरूले कृपया गरी यिपीका गीतहरूलाई हाम्रो युट्युब च्यानल यिपी नेपालबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै कार्यक्रममा यो अन्तिम गीत यहाँहरूको माझमा राख्न चाहन्छु जुन गीतले भन्दछ रायोको दाना झैं विश्वास। र अवश्य नै हामीसँग रायोको दाना झैं विश्वास छ कि छैन यहाँहरूले यस गीतबाट सुन्न सक्नुहुन्छ र आफ्नो कुराहरूलाई चाहिँ रिफ्लेक्ट पनि गर्न सक्नुहुन्छ। यति भन्दै कार्यक्रम यिपी लेप्चिङबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Many Christian women in the Arabian Peninsula experience mistreatment and persecution from family members. Noor and her sister left Islam to follow Christ. When their family became aware of their faith, the girls suffered abuse. The sisters were locked up for 13 months. Finally, they escaped and went into hiding. Although Noor is young, she suffers from kidney failure. The sisters are still looking for a safe place to live while Noor waits for a kidney transplant. Frontline workers are asking the Christian community to unite in prayer for Noor and her sister. Pray for safe housing and pray Noor will receive the transplant she needs.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सरोज र म अब्राम उपस्थित भइसकेका छौ. अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ. मती 7:1 आमा बुवा हो तपाईले आफ्नो छोरा छोरीले सही तरिकाले गरेको काममा भन्दा गलत तरिकाले गरेको काममा बढी जोड दिएर उनीहरूको मन तोड्न सक्नुहुन्छ. मण्डलीका सदस्यहरू हो तपाईले आलोचनाद्वारा आफ्नो पास्टरलाई निरुत्साहित पार्न सक्नुहुन्छ वा उनलाई परमेश्वरले बोलावट दिनुभएको कुराको परिपूर्णतामा प्रवेश नगरुन्जेल उनलाई प्रोत्साहन दिन सक्नुहुन्छ. हामी प्रोत्साहन दिने व्यक्ति बन्नको सट्टा आलोचक किन बन्छौ होला? किनकि हाम्रो आफ्नै कमजोरीको सामना गर्नुभन्दा अरूको दोष देखाउनु सजिलो हुन्छ. उनीहरूको कमजोरीको बारेमा विचार गर्दा हामीले आफ्नै बारेमा असल अनुभव गर्छौं, तर यीशुले हामीलाई त्यसरी उम्कन दिनुहुन्न. तिम्रो आफ्नै आँखामा मुडा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए ढोगी, पहिले आफ्नो आँखाबाट मुडा निकाल, तब तिमी भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमीले सफासँग देख्नेछौ. तपाईँले सबैभन्दा बढी आलोचना गर्नुहुने व्यक्ति, समूह वा संस्थालाई अनि तिनीहरूलाई तपाईँले कस कहाँ आलोचना गर्नुहुन्छ त्यसको बारेमा विचार गर्नुहोस् त. के तपाईँ अरूको नजरमा आफ्नो हैसियत बढाउन कोसिस गर्दै हुनुहुन्छ? के तपाईँले आफै भित्र निको नभएका चोट र समाधान भएका मुद्दाहरू लिएर हिँडिरहनु भएको छ, जसको कारण तपाईँलाई बाधा दिने जोसुकै माथि तपाईँले आफ्नो रिस खनाउनुहुन्छ? यसुले भन्नुभयो, किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्. असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ. म तिमीलाई भन्दछु, हरेक व्यर्थको कुराको जो मानिसहरू बोल्दछन् न्यायको दिनमा तिनीहरूले त्यो लेखा दिनुपर्नेछ, किनकि तिम्रो वचनले तिमी दोषी ठहरिनेछौ. यसको समाधान के हो त? यो प्रार्थना गर्नुहोस्, हे परमप्रभु, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्. त्यसैले आलोचक होइन प्रोत्साहन दिने व्यक्ति बन्नुहोस्. श्रोता, कार्यक्रम अन्तरबिन्तीमा अहिलेलाई भने विदा हुनुपर्छ. त्योभन्दा अगाडि आलोचक होइन प्रोत्साहन दिने व्यक्ति बनौ भन्दै कार्यक्रमबाट विदा हुन्छु. धन्यवाद. जय मसीह. नमस्ते.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। विशेष गरिकन कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग र प्रभुको सेवकाईमा आबद्ध प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं र गएको हप्ता पनि हामी जोडिएका थियौं हाम्रा प्रियजनहरूसँग र गएको हप्ता एकजना लोक गायकसँग हामी कार्यक्रममा कुराकानी गरेका थियौं र कार्यक्रम एकदमै अर्थपूर्ण पनि रह्यो र आज भने मैले कुनै पनि कलाकारलाई निन्दा गर्न सकिनँ। एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वर्जन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा आज केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। एउटा भनाइ छ, नङ बढ्यो भने नङ काट्ने हो औला काट्ने होइन, त्यस्तै सम्बन्धमा खटपट भयो भने घमण्ड त्याग्ने हो सम्बन्ध होइन। र यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। नङ बढ्यो भने नङ काट्ने हो औला काट्ने होइन, त्यस्तै सम्बन्धमा खटपट भयो भने घमण्ड त्याग्ने हो सम्बन्ध त्याग्ने होइन। हामी देख्न सक्छौँ सानो सानो कुरामा अहिले ठुलो ठुलो इस्यु बनिरहेको छ क्या, ठुलो विषय बनिरहेको छ, कारण केही पनि हुँदैन। अनि एउटा वैवाहिक जीवन मान्छेले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका हुन्छन्, एउटा करार गरेका हुन्छन्, प्रतिज्ञा गरेका हुन्छन्, तर सानो इस्युमा सानो विषयमा नै त्यसले ठुलो रूप लिएर अलग भएको धेरै त्यस्ता घटनाहरू हामी सुनेका छौँ। र सबैभन्दा महत्त्वपूर्ण कुरा त दुवैजना बसेर समस्या के हो जड पत्ता लगाएर अगाडि बढ्दा चाहिँ धेरै राम्रो र धेरैको राम्रो भएको घटनाहरू पनि हामीले सुनेका छौँ। आज हामी देख्न सक्छौँ शैतानले पनि आज सम्बन्धलाई, परमेश्वरको योजना भनेको सम्बन्ध जोड्ने हो, शैतानको योजना भनेको सम्बन्धलाई तोड्ने हो। तर जब हामी झुक्न सक्दैनौँ, जब हामी आफ्नो गल्तीलाई स्वीकार्न सक्दैनौँ, म भन्ने कुरा जब तपाईँ र ममा आउँछ नि, यसले धेरै उग्र रूप लिन्छ क्या। चौकी भयो, अदालत भयो, समाज भयो, सबैको ढोका ढकाउनु पर्छ हामीले। तर कति सम्बन्धहरू यति राम्रा छन्, एकअर्कालाई बुझेका छन्, एकअर्कालाई जानेका छन्, एकअर्काको गल्तीलाई स्वीकारेका छन् होइन। जब सम्बन्धमा मयौँ भन्ने कुराले हाबी लिन्छ अथवा त्यसले स्थान लिन्छ, अनि त्यसपछि भने दिनदिनै सम्बन्धहरू बलियो होइन कमजोर हुँदै जान्छ। जब सम्बन्धहरू कमजोर हुँदै जान्छ, शैतान एकदमै खुसी हुन्छ, ओहो मैले आज यो घर भत्काउँदैछु, म एकदमै खुसी छु भनेर शैतान रमाउँछ। किनभने विवाह भनेको त परमेश्वरको योजना हो नि त, परमेश्वरको योजनालाई भत्काउन त शैतानले सक्दो कोसिस गर्छ, तर तपाईँ र म परमेश्वरको योजनालाई हेर्ने छोराछोरी बन्नु चाहिँ आजको आवश्यकता हो। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

त्यही महत्वपूर्ण कुरा नै मैले बताइरहेको छु, वैवाहिक जीवन सफल बनाउन के गर्नुपर्छ भन्ने कुरा नै छ। माया मात्र होइन, वैवाहिक जीवन माया मात्र होइन, समझदारी, विश्वास र निरन्तर कोसिस र प्रार्थना पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र संवाद मनमा कुरा राखेर बस्नुको सट्टा शान्त भएर आफ्नो भावना व्यक्त गर्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। कतिको स्वभाव कस्तो हुन्छ भने मनमा धेरै कुरा राखेर राखेर राखेर होइन, धेरै कुरा राखेर नबोल्ने स्वभाव हुन्छ। र यो स्वभावले चाहिँ के गर्छ भने एक प्रकारको तितोपना, आज पनि तितोपना, भोलि पनि तितोपना, के कारणले तितोपनामाथि तितोपना थपिँदै जान्छ भने कुरा नगरेर, क्या संवाद नगरेर हामीले केही कुरामा चित्त दुखेको फ्याटो भनिहाल्नु पर्ने रहेछ है। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। यो तिम्रो कुरा यो मन परेन है, अथवा तपाईँले तपाईँको कुरा यो मन परेन है जब भनिन्छ नि, अनि चाहिँ एकअर्कालाई बुझेको एकअर्कालाई करेक्सन गरेको हुँदो रहेछ क्या। कति चाहिँ अब जे गरे पनि जेसुकै होस् भनेर छोडियो भने चाहिँ सम्बन्ध झन् बिग्रिँदै जाँदो रहेछ। र एकअर्कालाई सम्मान गर्नु पनि पर्दो रहेछ। सहमति हुँदा पनि अपमान, गल्ती वा होच्याउने व्यवहार नगर्नुहोस्। कतिचोटि एकअर्कालाई सम्मान गर्नुपर्दछ, होच्याउने, रिसाउने, छर्किने यो प्रकारका कुराहरूबाट चाहिँ अलिकति टाढा रहनुपर्ने रहेछ। र अर्को महत्त्वपूर्ण कुरा भनेको विश्वास कायम राख्नुपर्ने रहेछ। झुट, गोप्य कुराहरू, अनावश्यक शङ्काले सम्बन्ध कमजोर बनाउँछ। कतिचोटि हामी झुट बोलिदिन्छौँ क्या, एकअर्कालाई ढाँटिदिन्छौँ, अनि त्यसपछि ढाँटेर हामी कता गइदिन्छौँ, अनि त्यसपछि जब एउटा कुरा चाहिँ पत्ता लागिसकेपछि अथवा एकचोटि तपाईँले ढाँटिसकेपछि चाहिँ अब शङ्का बढ्न थाल्छ। त्यो भएर ढाँट्ने काम एकअर्कालाई कहिले पनि गर्नु हुँदैन। र अर्को महत्वपूर्ण कुरा, समय दिनुहोस्। व्यस्त जीवन पनि सँगै कुरा घुम्ने, रमाइलो गर्ने समय निकाल्नुहोस्। कहिलेकाहीँ घुम्ने, रमाइलो गर्ने कुराहरू पनि एकदमै त महत्त्वपूर्ण कुरा छ नि त होइन। अनि आर्थिक विषयमा सहकार्य गर्नुहोस्। आर्थिक कुराहरू यस्तो उस्तो होइन, आमदानीका कुरा, खर्चका कुरा, बचतका कुरा अनि भविष्यका कुराको बारेमा दुवैजना बसेर के गर्ने निर्णय गर्ने, यो कुरा चाहिँ एकदमै राम्रो पनि हो। घरयासी जिम्मेवारीहरू बाँड्नुहोस् होइन, घर, बच्चा होइन, अन्य जिम्मेवारीहरू हुन्छ। कोही चाहिँ कामको काम, कामको काम, कोही चाहिँ होइन फुर्सदको फुर्सद, त्यो पनि नहोस्। कामलाई चाहिँ बाँडफाँड गर्दा एकदमै जिम्मेवारी बाँड्नुपर्छ, यो एकदम राम्रो हो। र झगडा जस्तो झगडा पऱ्यो त्यसलाई लम्बाउने होइन, तुरुन्तै के गर्ने, एकअर्कालाई रियलाइज गरेर क्षमा आदान प्रदान गरेर सम्बन्धहरूलाई राम्रो बनाइहाल्ने होइन। कसरी एकअर्कालाई थाहा हुन्छ उसलाई के गर्दा उनी फकिन्छन्, के गर्दा उहाँ फकिनुहुन्छ भन्ने कुरा त एकअर्कालाई थाहा हुन्छ नि त। त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र एकअर्काको प्रशंसा गर्नुहोस्, जहिले पनि कम्प्लेन मात्रै नगर्नुहोस्, प्रशंसा पनि गर्नुहोस्। र धन्यवाद, म तिमीलाई माया गर्छु जस्ता शब्दले सम्बन्धलाई ठुलो राहत मिल्छ होइन। धन्यवाद दिने कुरा, म तिमीलाई माया गर्छु, तिमी कति बुझ्छ कि कति संस्कारी, यस्ता कुराहरू चाहिँ राखिदिनुपर्छ। र एकअर्काको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु, साथीभाइ, रुचि, करियर, व्यक्तिगत समयको लागि पनि ठाउँ दिनुहोस्। कतिचोटि साथीभाइलाई भेट्न जान नदिने होइन, आफ्नो रुचिका कुराहरू नगर्ने, करियरका कुरा नगर्ने, मैले भनेको कुरा त अहिले मान्नुपर्छ मेरो प्रकारको हुन्छ नि, यो कुराहरूबाट पनि अलिकति टाढा रहनुपर्छ। र समय समयमा होइन, हामी घुम्ने कुरा त भइगयो, समय समयमा एकअर्कालाई समय दिने होइन, यो संवाद गर्ने, एकअर्का बसेर भलाकुसारी गर्ने होइन, एकअर्कालाई मनपर्ने कुरा पकाएर खुवाउने, यो कुरा पनि, यो कुराले पनि निकै ठुलो महत्त्व राख्दो रहेछ होइन। श्रीमान श्रीमती बस्दै गरेपछि, जिउँदै गइसकेपछि श्रीमानलाई के मनपर्छ, श्रीमतीलाई के मनपर्छ भन्ने कुरा त छर्लङ्ग थाहा हुन्छ। त्यो भएर कहिलेकाहीँ यो सम्बन्धलाई अलिकति प्रगाढ बनाउनको लागि, राम्रो बनाउनको लागि यी कुराहरूलाई पनि मध्यनजर राख्नुपर्ने रहेछ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 98147868002, 98147868002
6: र 98182512 40, 98182512।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कुलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री,
1: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

फेरि छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू मैले बताएर अब अलिकति भने जुन यो भदौ 10 गते नेपालीले जुन एउटा ठुलो विपदको सामना गर्नु पर्यो र यसको बारेमै म बताउन चाहन्छु र जस्तो आज पनि एउटा न्युज हेर्दै थिएँ म होइन अझै पनि कति ठाउँमा लासहरू एकदमै विभिन्न घरै पछि लासहरू भएको कुराहरू पनि पाएका छौँ एउटै घरमा 23-23 लासहरू छन् त्यति मात्र होइन त्यो एउटा घरमा देखेको अरू कयौँ घरमा त्यस्ता लासहरू होलान् अनि सरकारले पनि आफ्नो तर्फबाट त गरिराख्नु भएको छ र मैले देख्दै थिएँ कतिजनाले यतिखेर गएर साथ सपोर्ट गरिराख्नु भएको छ यो चाहिँ एकदमै महत्त्वपूर्ण छ है जस्तो हाम्रो छिमेकी राष्ट्र भारत चाइना होइन विभिन्न ठाउँबाट मानिसहरू आएर अहिले उनीहरूले हेल्प गरिरहेको अवस्था छ घरहरू सफा गरिदिएको अवस्थाहरू छ घरहरू सफा गरिदिएर त्यहाँ भएका फोहोरहरू फालिरहेको अवस्थाहरू छ होइन हिलो पसेको छ फोहोर पसेको छ घरमाथि माथि रुखका जराहरू छन् रुखहरू छन् ती कुरा हटाउनलाई पनि कतिचोटि तपाईँ र मैले गएर सहायता त गर्न सक्छौँ र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा कसरी जाने भन्दाखेरि तपाईँहरू टिम बनेर जानुहोस् 10 होइन 20 टिम बनेर जानुहोस् अनि त्यसपछि बिहानै जानुहोस् दिनभरि एउटा घरमा जानुहोस् अथवा कतिवटासम्म सक्नुहुन्छ सपोर्ट गर्नुहोस् सहायता गर्नुहोस् होइन बाटो हिलो छ भने त्यो ठाउँमा सफा पनि गरेर आउनुहोस् सफा गर्ने सामानहरू लिएर जानुहोस् त्यो पनि एउटा राम्रो हो जस्तो लाग्छ मलाई हामीले यो बेलामा गएर तपाईँ 10 गएर होइन थोरै सफा गर्नुभयो भने त्यसले ठुलो राहत पुग्छ नि त होइन सरकारलाई मात्रै गुहार्ने होइन सरकारले आफ्नो तर्फबाट गरि नै रहेको छ र तपाईँ हामी आफै पनि यो देश मेरो पनि हो यो देशका मानिसहरू मेरा पनि मानिसहरू भनेर जबसम्म हामी निस्किँदैनौँ तबसम्म मान्छेले त्यो आफ्नो महसुस गर्न पाउँदैनन् त्यो भएर तपाईँ र म जहाँ छौँ जस्तो अवस्थामा छौँ मैले भन्दै थिएँ हिजो पनि पैसै सहायता गर्नुपर्छ भन्ने छैन हामीसँग पैसा छैन भने श्रमदान पनि त गर्न सक्छौँ त हामी श्रमदानले पनि मान्छेलाई एकदमै उत्साह मिल्छ अनि धेरै हामीले सुनिरहेका छौँ कति बच्चाहरू चाहिँ बिरामी भएको अवस्था डाइरिया भएको अवस्था पानी सफा छैन तपाईँहरू जाँदै हुनुहुन्छ भने पानी लगिदिएर जानुहोस् होइन पानी पनि एकदम महत्त्वपूर्ण कुरा छ पानी त अब तताएर खानुपर्ने हो बत्ती छैन त्यो भएर जाँदाखेरि तपाईँ र मैले जारमा पानी लगेर सफा पानी लगेर दियौँ भने पनि एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने पानी एकदमै महत्त्वपूर्ण कुरा छ हाम्रो जीवनमा होइन पानी खाएर पनि मानिस कयौँ दिन बाँचेका त्यस्ता घटनाहरू देखेका छौँ सुनेका छौँ अझै पनि धेरै मानिसहरू बेपत्ता अवस्थामा छन् चाँडोभन्दा चाँडो भेटिन सकोस् होइन धेरैले आफ्नो छोराछोरी खोजिराख्नु भएको छ बुवा आमा खोजिराख्नु भएको छ होइन त्यो भएर भेटियोस् होइन हामी प्रार्थना गरौँ परमेश्वरसँग कोसिस त सासै भेट्ने हो भेटेन भने लासै भेटियो भने पनि धेरै ठुलो काम हुन्छ मान्छेले सास नभए पनि होइन लास चाहिँ खोज्दै है सरकार भनेर सरकारसँग बिन्ती गरेका कयौँ त्यस्ता पीडाका घटनाहरू हामीले हेरिरहेका छौँ देखिरहेको छौँ र तपाईँ र म सक्दैनौँ हामी जान पनि सक्दैनौँ भने पनि जुन ठाउँमा छौँ त्यो ठाउँबाट के सकिन्छ त्यसको सहायता सपोर्ट तपाईँ र मैले अब गर्नै पर्छ र मानिसहरू यो अवस्थामा पुगेका छन् धेरै दुःख गरेर उनीहरूसँगै ती ठुलो घर थियो 4 तला 2 तला 3 तला होइन जमिन थियो जमिन पनि बगाएर लग्यो घर थियो घर पनि बगाएर लग्यो अब भएको घर पनि धराप अवस्थामा छ के गर्ने त होइन मान्छेलाई त यसले त निकै ठुलो पीडा दियो नि त अनि सरकारले चाहिँ अब कसरी उनीहरूलाई दीर्घकालीन होइन उपायहरू अप्नाएर राहत दिनुपर्छ जस्तो लाग्छ मलाई घर चाहिँ बनाइ नै दिनुपर्छ सरकारले सही ठाउँमा उहाँहरूलाई जसरी भूकम्पको बेला धेरै व्यक्तिहरूले घर बनाइदिनु भयो भूकम्प पीडितहरूलाई त्यस्तै नै घर बनाइदियो भने केही समय उहाँहरूलाई एकदमै राहत मिल्छ
धेरै मानिसहरू एकै ठाउँमा एउटा खुल्ला ठाउँमा एउटा खुल्ला कोठामा होइन सुतिरहेको अवस्थाहरू पनि हामीले देखिरहेका छौँ। निकै पीडादायक अवस्थाहरू छ र यो अवस्थामा तपाईँ र मैले मलमपट्टी त लगाउनै पर्छ। नेपालीहरू अरूको दुखेको घाउमा मलमपट्टी लगाउन निकै अगाडि छन्। त्यही भएर जे सकिन्छ त्यसरी सपोर्ट गरौँ भन्न चाहन्छु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोताहरूले लगभग समयले पनि हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

बिन्दुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नु।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त।